0: गरौं ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू: हरितालिका तीजको अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेको सिको भीषण बाढ़ीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ़दै गएको छ। तीजमा हुने खर्च कटौती गर्दै विभिन्न संघ संस्था तथा समूहहरूले बाढ़ी पीड़ितका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्। संकटको समय मनोरञ्जनात्मक कार्यक्रम भन्दा पनि मानवीय सेवामा जुट्नु उचित ठानी गण्डकी प्रदेश स्तरीय अन्तर विद्यालय तीज गीत तीज नृत्य प्रतियोगिता स्थगित गरेर बाढ़ी प्रभावितहरूका लागि राहत तथा सामग्री नगद सहयोग गरिएको संघका अध्यक्ष रोहित सुनाले जानकारी दिनुभयो। प्रज्ञावित रूपमा काठो सर्पसार गरेको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका नम्बर 3 बिउबाट 3 जनालाई नियन्त्रणमा लिएको छ। ना 5 ख 23 76 नम्बरको ट्रकमा काठ लुकाउँदै लुकाएर लैजाँदै गरेको चितवन राप्ती नगरपालिका नम्बर 11 का 26 वर्षीय बुद्धिलाल प्रजा काठेखोला गाउँपालिका वडा नम्बर 6 बिउका 27 वर्षीय खिमानन्द कडेल र ट्रक चालक निसीखोला गाउँपालिका नम्बर 33 वर्षीय श्याम बुढा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रणय भूपरी चेक रमेश्वर तटीले जानकारी दिनुभयो। नेकपा एमाले शुक्ला गण्डकी नगरपालिका कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ। कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव धनञ्जय दवारे, पूर्व केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र राजवागले, प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपसचिव खिमबहादुर कुमाल, जनप्रतिनिधिहरूको तर्फबाट शालिग्राम भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो। स्वागत नगर उपाध्यक्ष लोकनारायण श्रेष्ठ र सञ्चालन उपसचिव सुरेन्द्र तामाङले गर्नुभएको थियो। बैठकले भाद्र 10 गतेको अकल्पनीय बाढ़ीका कारण ज्यान गुमाउनेहरू विदेशी र देशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धांजलि, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यो संकटको घड़ीमा सबै नेपालीहरू मिलेर उद्धारमा खटिनु पर्ने अवस्था हो। यसबाट सबै पार्टीका नेता कार्यकर्तालाई आफ्नो तक्ष अनुसार आर्थिक भौतिक एजेन्सी लगायतका सम्पूर्ण ढंगबाट सहयोग गर्ने र सबैमा अपील गर्ने निर्णय भएको हो। यसको नगर अध्यक्ष पौडेलबाट 10,170 रूपियाँ प्रदान गर्दै शुरूआत गरेका छन्। साथै राष्ट्रिय संकटको बेला तीज दरका नाउँमा गरिने भोज भतेर नाचगान जस्ता खर्चालु गतिविधिहरू नगर्न पार्टीका सम्पूर्ण कार्यकर्ता निर्देशन दिने निर्णय गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार: इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकालीन घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको प्रभावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एपीले जनाएको छ। सतर्कतासँगै प्रभावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय रहेका छन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खरिज र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रहरूमा गम्भीर खडेरी र इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। शुक्ला गण्डकी समाचारको अन्त्यमा छन्। त्रिशुली तीन एजलवित आयोजनाको थुनिएको सुरुङभित्र बसेका प्रश्रमिकहरूको खोजी तथा उद्धार कार्य जारी। त्रिशुलीमा हिजो भएको बाढ़ीले बगायो चौरौदीको पुल। पृथ्वीराजमार्ग कृष्णभेड सड़क खण्डमा भाँसिएपछि दुईतर्फी सड़क अवरूद्ध, हिँड्न पनि रोक, वैकल्पिक सड़क प्रयोग गर्न आग्रह। गोर्खामा फेला परेका तीन शव शनाक्तपछि आफन्तलाई बुझाइयो। पोखरा लगिएका 57 शवको पोस्टमार्टम। सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकको पनि मदत लिन कांग्रेस सभापति थापाको सुझाव। विपद व्यवस्थापनमा आफ्नो भूमिका सुधार गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको आग्रह। र इक्वेडोरमा एल निनोका कारण आपतकालीन घोषणा। अब सम्झेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। अभियान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने सतेन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 065414378, इमेल news@gmail.com।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
5: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98-46-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वागले। फोन नम्बर 0765709704। मोबाइल नम्बर 98460268
16: 98560268।
19: प्रश्न होमवर्क देखाउ त।
20: हस टीचर।
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
20: टीचर मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
22: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484। मोबाइल 98560333384 र 98560667988।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
24: तर महँगो होला नि
23: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
25: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा।
25: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411। मोबाइल 98562938 र 98028222938।
27: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
27: पुराना गरगहनासँग नयाँ साथ फेर,
28: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
27: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562062099।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 15 गते सोमबार, सन् 2026 अगस्त 31 तारीख भदौ कृष्ण पक्षको तृतीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आशमा भौतारिँदै आफन्त।
0: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै। कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने।
1: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ्दै, स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
0: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन हिजो पनि सरकारले बाढ़ी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटे कोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जल विद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि सम्पर्क विहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहुँ पोखरा नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाढ़े कहिले बाढ़ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै तीन तहबीच सहकार्य हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाइ छ। संघ सरकारले पनि तीन तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढ़ी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय खोजी उद्धार राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी उद्धार राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-493-555।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै, सासको आशमा भौतारिँदै आफन्त, राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यक आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
11: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बर्न डिजिज, पानीका मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानीका मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ। भने अर्को भेक्टर बर्न डिजिज, किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगू कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिमीमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फंगल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन हुने, दीर्घ रोगीहरू छ, सासका दीर्घ रोगी छ, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन्। भने विभिन्न किसिमका मानिसहरूमा सरसफाईको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू, फंगल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
13: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलिक उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
11: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर, पानीले भिजेर कुहिएर त्यसका दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालले देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चीजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुन सक्छ।
13: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
11: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नु पर्ने हुन सक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिन युक्त चीजहरू, गेडागुडीहरू, प्रशस्त मात्रामा गेडागुडी चीजहरू, सुपाच्य खानेहरू, चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चीज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउँछ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
3: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक अवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइछ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीले सड़क भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सड़क अवरूद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने बताउनुभयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे, काठमाडौँ सड़क छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिण्डर भने साना गाड़ीमा पनि आउने हुँदा अरू सड़क प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गर्ने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा छहरे नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा दुई तीन महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आइतबार उज्यालो टीवी र काया कैरनमा गाठका कुरा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई बेबारिसे मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाइ छ। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। इरानको इस्लामिक रेबुजलन्सरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लड़ाकू विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारी ले लाराक द्वीपमा इरानी रिभोल्युशनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
2: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
2: गएको बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्भार तथा पुरानो माइक्रोवेभ लिंकको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाइ छ।
1: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोग

0: आर्थिक क्षेत्रको मूल्यांकन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्यांकन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
1: भोटेकुसीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
0: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफ लाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
1: लामटाङ लिरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का गएको 8 महिनादेखि निरन्तर मासिँदै भदौ 10 गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाड़ी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
0: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। 11 भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
1: भोटेकोशी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
0: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 खोसी रामे छापका 32 वर्षीय भवन कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
1: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
0: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
1: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
0: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढ़ाबुढ़ी रुल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढ़ा मान्छे बुढ़ीसँग भन्दैछन्, हाम्रो बारेमा बोलदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री बनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
4: गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
4: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल।
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
7: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
7: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191-74888 र 98448-48000।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के। वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
9: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
11: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9161638981
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
13: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
14: दीर्घायु फर्निचर सोरुम
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0965709 मोबाइल नम्बर 9847061268
13: 9855602068
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
17: तर महँगो होला नि
16: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
18: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
18: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
19: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 9855229038 र 9808222938
20: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
21: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: पुराना गरगहनासँग नयाँ साथ फेर
22: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602699
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
24: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
24: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
23: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811996902
25: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि मोबाइल नम्बर 9855309082 र 9705620209
26: साथ TVS को साथ था हाम्रो साथ TVS को
0: टीवीएस साथ छ हाम्रो।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206030।
26: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: शुक्ला गण्डकी एफएम 97.6।
28: भारतको चाहिँ क्षेत्रमा यो हिमालय रेन्ज 800 किलोमिटरको नै विषय हो भन्ने हिसाबले चाहिँ यसलाई विकास गरौं, हिमालय क्षेत्रमा यस ढंगले अगाडि बढ़ौं भनेर भन्ने खालको चाहिँ सहमति समझदारी भएको भनेर भन्ने खालको कुरा आयो। तर त्यसभन्दा पछाडिका दिनमा त्यसलाई कार्यान्वयनमा लैजानको निम्ति तदारकता देखाइएन। अब यहाँ भारतको पनि कन्सर्न, भारतको पनि चासो आयो भन्ने खालको कुरा पनि विभिन्न संचार माध्यमहरूमा, विभिन्न चाहिँ पत्र पत्रिकाहरूमा मैले पढेको हुँ। त्यो भारतले पनि यसमा कुनै चाहिँ के भन्दाखेरि शंका गर्नुपर्ने अथवा चाहिँ यसमा हुँदैन भन्नुपर्ने कुराहरू गरे जस्तो त मलाई लाग्दैन। यदि गरेको भए पनि त्यो उहाँहरूले बुझ्नुपर्दछ कि वास्तवमा हिमालमा सुनामी, हिमाली सुनामी आउँदाखेरि त्यो नेपालका बस्तीहरू मात्रै सखाप हुँदैनन्, त्यो अन्तिममा त्यसले भारतका बस्तीहरू, बिहार, उत्तर प्रदेश का बस्तीहरूलाई पनि त्यसले चाहिँ समाप्त पार्छ भन्ने खालको कुरा भारतले पनि बुझ्नुपर्छ अनि यो बंगलादेशले पनि बुझ्नुपर्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ यो चीन र नेपालको बीचको मात्रै कुरा होइन, यो चीन, नेपाल, भारत, बंगलादेश सबै मिलेर के अरे चाहिँ यो क्रस बााउन्ड्री भनौँ न, यो ट्रान्स बााउन्ड्री क्रस बोर्डर यो एप्रोचबाट चाहिँ यो डिजास्टर म्यानेजमेन्टको विषय चाहिँ समाधान गर्नुपर्ने कुरा हो। र म त हिजो आज यसलाई डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी अर्थात विपद व्यवस्थापन कूटनीतिको रूपमा यसलाई चाहिँ बडो चलाखीपूर्वक, चनाखो भएर, बडो बुद्धिमत्तापूर्वक लिन पर्दछ। र भोलिका दिनमा चाहिँ यदि हामीले मानव पुण्यको काम गर्छौँ भने, मानव रक्षाको काम गर्छौँ भनेर भने, सबभन्दा पहिला यसको दायित्व र पहलकदमी सरकारको हुनुपर्दछ र यसमा सहयोग
29: एउटा कुरा। अब डाक्टर साहब, जाँदा जाँदै एउटा कुरा, जस्तो अहिले हामीले विपद आइलाग्यो, बाजा बजाएर आउँदैन, विपद एक्कासी आयो, जुन कुरा तिब्बतले समेत राम्रोसँग थाहा पाउन सकेन, उसका पनि धेरै हताहत भएका छन्, संरचनाहरू ढलेका छन्, बगेका छन्। र अहिले जुन विपद पछिको यो उद्धार कार्य भइरहेको छ, यो उद्धार कार्यलाई जस्तो हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ देखिएका कतिपय दृश्यहरू, सुरुङमा अहिलेसम्म फँसिरहेका व्यक्तिहरू, चीन र भारतको समयमा सहयोग लिन नसकेका विषयहरू, विपद कोषमा, राहत कोषमा रकम जम्मा छ, कतिपय भोगभोगै बसेका छौं भनेर हारगुहार गरिरहेको एउटा परिस्थितिमा चाहिँ यो प्रक्रिया अलिकति मिलेन कि वा सरकारले चाहिँ जुन ढंगले आफ्नो त्यो भनौँ न त्यहाँसम्म पुग्नुपर्ने हो त्यसको त्यो अलिक त्यो व्यवहारमा हेर्दाखेरि चाहिँ कता कता तादम्यता मिलेन कि वा चाहिँ उद्धार राहतको काम चाहिँ राम्रै भइरहेको छ छोटोमा
28: खोज उद्धार र राहतको यस्तो बेलामा चाहिँ यति बेलाको समय भनेको आज हामी छैटौं दिनमा छौं स्वाभाविक रूपले यो बीचमा हामीले जुन परिदृश्य देखिरहेका छौं सरकारको तर्फबाट भएका कामहरू ठिकै छन् राम्रै छन् भन्ने लाग्छ नागरिक समाजको तर्फबाट पनि भएका सहयोग सद्भावहरू सबै खालको कुराहरू ठिक छ भन्ने नै लाग्छ तन्त्रमा फसेका मान्छेहरू अहिलेसम्म निस्कन सकेनन् र तपाईँले अघि जुन कुरालाई संकेत गरिराख्नु भएको छ यो डे वानदेखि अर्थात् 10 गतेदेखि नै यो कूटनैतिक रूपमा हामीले चाहिँ राम्रोसँग गर्न नसकेको हो कि भन्ने खालको कुरा चाहिँ अहिले आएर प्रकार रूपमा देखिएको छ किनभने ढिलो मात्रै आएर के अरे चाहिँ चिनी आएर चाहिँ भारतीय टोलीहरूले जुन खालको कामहरू गरिरहेका छन् र त्यही कुरो चाहिँ त्यो पहिलो दिन अर्थात् 10 गतेकै दिनमा यो काम गर्नु पर्दो थियो यो काम गर्नुभन्दा पनि सरकारको अहंकार घमण्ड अलिकति करेक्सन भएकै हो तर अहिले उहाँहरूले त्यसलाई करेक्सन गर्नुभएको छ ढिलै भए पनि करेक्सन गर्नुभएको छ तर यस्ता खालका कुराहरूमा खेलाच गर्ने कुराहरू होइन र हडबडाउने कुरा पनि होइन
29: र सब व्यवस्थापनको कुरालाई लिएर पनि आलोचना भइरहेको छ अब सबलाई खाडलमै हाल्नुपर्ने एउटा परिस्थिति हामीसँग सबलाई बेर्ने खालको प्लास्टिकको पनि अपोग अब राहत र उद्धारको सामग्रीको त पुरै छोडौं सुरुङमा बाटो उद्धार गर्ने हाम्रो जनशक्ति नै नभएको एउटा परिस्थिति यो किन पूर्व तयारीमा चाहिँ किन कमजोर हुन्छ देश दैले पनि
28: अब यस्तो ठूलो खालको चाहिँ एउटा विपदमा सब व्यवस्थापनको कुराहरू चाहिँ जहाँ पनि हुने यस्तै नै हो किनभने यो के अरे त्यो पूर्व तयारीले मात्रै चाहिँ कति कुराहरू पुग्छ र पुग्दैन भन्ने खालको गर्दै नगर्नु चाहिँ त्यो चाहिँ निकम्मापन हो र गरेर पनि नपुग्नु चाहिँ एउटा कुरा हो किनभने निकै नै ठूलो संख्यामा चाहिँ अहिले सबहरू चाहिँ यत्र तत्र छन् र त्यसको व्यवस्थापन चाहिँ यो अफगानिस्तानमा पनि यस्तै भएको थियो बंगलादेशमा भारतको उत्तराखण्डमा पनि यो खालको प्रयोग भएको हो र यो चाहिँ सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई सबैलाई चाहिँ जानकारी गराएर डिएनए संकलन गरेर र चाहिँ मान्छेहरूको चित्त बुझाएर त्यसको फोटोहरू र उपयुक्त बेलामा उपयुक्त हिसाबले चाहिँ त्यो मान्छेको चाहिँ हुलिया बताउन सक्ने हिसाबले सरकारले त्यसको रेकर्ड राखेर सामूहिक रूपमा नै सब दाह गर्ने चलन पनि छ र त्यो अहिले चाहिँ जुन जंगलमा लगेर गाड्ने खालको त्यसलाई त्यतिकै लगेर फ्याल्ने खालको कुरा त बेठिक हुन्छ तर त्यसलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको पनि एउटा सिस्टम हुन्छ हामीसँग चाहिँ सब यो डेड बडी म्यानेजमेन्ट गाइडलाइन नै छ त्यस कारणले गर्दाखेरि त्यो गाइडलाइन अनुसार नै सरकारले त्यसको निर्देशिका नै नियमावली नै छ त्यही अनुसारले गरिरहेको होला भन्ने मैले आशा गरेको छु तर अब चाहिँ अहिलेको बेलामा अब आलोचना गर्ने यसको अपवाद फैलाउने अब यस्तो मात्रै खालको कुरा चाहिँ गर्न उपयुक्त हुँदैन र त्यो गर्नै हुन्न भन्ने मलाई लाग्छ।
29: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
28: हस् नमस्कार
29: विपद विज्ञ एवं नेकपाका नेता डाक्टर गंगालाल तुलाधर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
4: डिश होम इन्टरनेट
5: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका निर्वाचन समिति सदस्य सचिव एवं अधिवक्ता कानूनका जानकार राजु कटुवाल हुनुहुन्छ। कटुवालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर, नमस्ते, धन्यवाद।
5: होइन, देशमा निकै ठूलो विपत्ति आएको छ, महामारी आएको छ, कंग्रेसभित्र पनि यसो हेर्दा अलिकति विपत्ति नै छ। होइन, अब कंग्रेसको यो पछिल्लो परिस्थितिलाई हेर्ने हो भने यो अधिवेशनको जुन कुरा आएको छ, संस्थापन इतर पक्षले पनि जुन ढंगले चाहिँ तपाईँहरूलाई चाहिँ प्रेसर दिइरहेको छ, संस्थापन पक्षलाई प्रेसर गरिरहेको छ, यो बाढ़ीका कारण अधिवेशन समयमा हुने नहुने, यो सर्ने नसर्ने, यो प्रक्रिया चाहिँ के हुन सक्छ?
6: अब सर्वप्रथम त यो त्रिशुली नदीमा जुन बाढ़ी आयो, यो बाढ़ीको कारण जुन जनधनको क्षति, मानवीय क्षति भएको छ, त्यसको लागि म दुःख व्यक्त गर्न चाहन्छु। अब जहाँसम्म नेपाली कांग्रेसको 15 महाधिवेशनको कुरो छ, त्यस सन्दर्भमा हेर्दाखेरिको अवस्थामा अब नेपाली कांग्रेसको विधानको धारा 43 नै के भनौँ भन्दाखेरिको अवस्थामा सम्पूर्ण पदाधिकारी लगायत कार्य समिति र स्थानीय निकाय सबैको चाहिँ पदावधि 4 वर्षको हुनेछ र विशेष परिस्थिति उत्पन्न भएमा चाहिँ 1 वर्ष थपेर 5 वर्षको हुने चाहिँ विधानको व्यवस्था रहेको छ। त्यो व्यवस्था अनुसार चाहिँ हजुरको 4 वर्षको डेडलाइन सकेर विशेष असहज परिस्थिति भनेर 1 वर्षको पनि हाम्रो कार्यकाल चाहिँ यो मंसिरमा चाहिँ पूरा हुने अवस्था रहेको छ। त्यो भएको हुनाले हामीलाई एकातर्फ विधानको व्यवस्था र राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक व्यवस्था अनुसार चाहिँ बाध्यात्मक परिस्थिति छ मंसिरभित्र, जसरी पनि चाहिँ महाधिवेशन सम्पन्न गर्नुपर्ने। अर्कोतर्फ यसरी चाहिँ जुन अहिले यो बाढ़ी प्रभावित जुन विभिन्न जिल्लाहरू छन्, त्यहाँनिर विभिन्न जनजनको क्षति भएको छ, त्यहाँनिर चाहिँ अहिले तत्कालले चाहिँ महाधिवेशन गर्नलाई चाहिँ केही कठिनाई उत्पन्न भएको कुरा पनि छ। अब यो सबै कुरालाई चाहिँ मूल्याङ्कन गरेर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ छलफल गरिरहेका छौँ। र
5: अब एउटा कुरा के देखिएको छ नि भने, सर्वोच्च अदालतले महाधिवेशन रोक्न तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको मागलाई अस्वीकार गरेसँगै दुवै पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। होइन, अब यो शशांक पक्षले पनि समानान्तर अधिवेशन घोषणा गरेकोलाई चाहिँ अब निर्वाचन समितिले कसरी हेर्दैछ?
6: अब यस सन्दर्भमा हेर्दाखेरि त हाम्रो संवैधानिक र कानूनी व्यवस्थाहरू भ्रष्ट छन् हजुरको। निर्वाचन आयोगले तत्कालीन समयमा चाहिँ जुन 82/10/2 गते चाहिँ गगन कुमार थापाको जुन विशेष महाधिवेशन पक्षबाट चाहिँ निर्वाचित भएको चाहिँ कार्य समिति छ, केन्द्रीय कार्य समिति, त्यसलाई मान्यता दिएको अवस्था थियो र त्यही कुरोलाई चाहिँ सम्मानित सर्वोच्च अदालतको चाहिँ डिभिजन बेन्चको चाहिँ 83/4 गतेको फैसलाले पनि त्यसैलाई चाहिँ सबर गरेको अवस्था छ। अब यो अवस्थामा हेर्दाखेरि जहाँसम्म उहाँहरूले चाहिँ अहिले जुन निष्ठा प्राप्त गरेको भनिएको अवस्था छ, त्यो निष्ठा प्राप्त गर्दैमा चाहिँ मुद्दा निरूपण भइसकेको मुद्दाको चाहिँ विषयवस्तुमा चाहिँ असर गर्न सक्दैन भन्ने हाम्रो भनाइ हो। कारण के हो भन्दाखेरिको अवस्थामा यो निर्वाचन आयोगको 10/2 को निर्णय यो निष्ठाको कारणले गर्दाखेरि बदर भएको अवस्था होइन। अहिलेको अवस्था भनेको त कहाँ हो भन्दाखेरिको अवस्थामा 4/7 गते चाहिँ समय सरकारबाट जुन फैसला भयो, त्यो फैसला भएको अवस्थामा मात्रै पुर्याएको अवस्था हो। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष महाधिवेशनबाट चाहिँ निर्वाचित भएको गगन कुमार थापा र सभापति रहनु भएको जुन चाहिँ केन्द्रीय कार्य समिति छ, त्यो केन्द्रीय कार्य समिति नै अहिले आजका दिनसम्म एक्टिभ रहेको अवस्था छ। त्यही कारणले गर्दाखेरिको अवस्थामा उहाँहरू आफै स्वयं चाहिँ भनेर जानुभयो भन्दाखेरि पछिल्लो समय कि यो चाहिँ भदौको 24 गतेदेखि जुन कार्यतालिका निकालेर चाहिँ महाधिवेशन चाहिँ गर्ने भनेर चाहिँ जुन सूचना प्रकाशित गरेको छ निर्वाचन आयोगबाट, त्यसलाई चाहिँ रोकिपाउँ भनेर उहाँहरू त जानुभएको अवस्था हो। जाँदाखेरिको अवस्थामा सम्मानित सरकारको चाहिँ पूर्ण इजलास गरेको चाहिँ के आदेश भयो भन्दाखेरिको अवस्थामा कि अब चाहिँ यो अवस्थामा जुन चाहिँ उहाँहरूले निवेदन लिएर आउनुभयो, निवेदन लिएर आउँदाखेरिको अवस्थामा त्यो फैसला चाहिँ 1/4 गतेको फैसला या 10/2 को फैसलालाई पनि विवेचना गरेर चाहिँ यो रोक्नुपर्ने अवस्था देखिँदैन भनेर चाहिँ प्रष्ट भनिसकेपछिको अवस्थामा यसमा कसैले पनि दुविधा हुनुपर्ने अवस्था छैन र यो महाधिवेशन चाहिँ तोकिएको समयमै हुन्छ भन्ने कुरो चाहिँ समय सर्वोच्च अदालतको पूर्ण यहाँले पनि भुलिसकेको अवस्था छ। जहाँसम्म अब यो अहिले आएको जुन बाढी लगायतका कुराहरू छन्, यो कुरोको सन्दर्भमा यी तीनवटा जुन प्रभावित जिल्लाहरू छन्, यो जिल्लाको सन्दर्भमा के गर्न सकिन्छ, त्यो कुरोलाई चाहिँ हेरेर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ।
5: जस्तो यता संस्थापन इतर पक्षले चाहिँ अधिवेशन रोक्ने नै रणनीति अंगीकार गरेको हो त, फेरि सदस्यता पनि रिन्यू गर्ने, नवीकरण गर्ने समय पनि थपिएको छ होइन, क्रियाशील सदस्यता, अब यो कसरी सम्भव छ भनेको कंग्रेस एक ठाउँमा उभिनलाई हिसाबले?
6: अब यो हजुरको वर्तमान अहिले चाहिँ गगन कुमार थापा लगायतको जो जुन चाहिँ कार्य समिति रहेको छ, त्यो कार्य समितिले सबैलाई समेटेर लगौं, सबैलाई एकताबद्ध रूपमा अगाडि बढाउन सकिन्छ कि भनेर हिसाबले चाहिँ उहाँहरूले यो चार दिनको म्याद थपेको हो। र उहाँहरूले हिजो हामी छलफलमा पनि थियौँ, हामी निर्वाचन समिति पनि छलफलमा थियौं, र हामीले के भनेको छौँ भन्दाखेरि भदौ 24 गते देखि गर्ने चाहिँ अधिवेशनको लागि हाम्रो तर्फबाट निर्वाचन समितिको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको अवस्था छ, र हामीलाई यहाँहरूले 20 गतेसम्म चाहिँ क्रियाशील सदस्यताको नावली दिन सक्नुभयो भने 24 गतेदेखि चाहिँ हामी गर्नलाई चाहिँ तयारी अवस्थामा छौँ, कुनै बाधा अवरोध हुँदैन भनेको हुनाले चाहिँ उहाँहरूले यो 19 गतेसम्म, यो बीचमा पनि कोही साथीहरू छुट्नु भएको छ अथवा कोही साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुन चाहनुहुन्छ भने सबैलाई चाहिँ एकताबद्ध रूपमा अगाडि लगाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो थपिएको हो, र हामी 24 गतेको लागि पूर्ण रूपमा तयारी छौँ। अब जहाँसम्म हजुरले चाहिँ अब अर्को पक्षले पनि चाहिँ जुन किसिमको चाहिँ समानान्तर रूपमा चाहिँ कार्यतालिका निकालेर अगाडि लग्ने भन्ने जुन कुरो गर्नुभयो, त्यो सन्दर्भमा म के निवेदन गर्न चाहन्छु भन्दाखेरिको अवस्थामा, यसरी कानून विपरीत कसैलाई पनि समानान्तर गतिविधि गर्ने अधिकार न संविधानले दिन्छ, न राजनीतिक दल सम्बन्धी ऐनले दिन्छ, र न नेपाली काङ्ग्रेसको विधानले दिन्छ। किन भन्दाखेरिको अवस्थामा निर्वाचन आयोग स्वयंले चाहिँ यस विषयमा निर्णय गरिसकेको छ, सर्वोच्च अदालतको डिभिजन बेन्चबाट पनि विचार यसमा चाहिँ निर्णय भएको छ, त्यसमाथि पनि उहाँहरू स्वयंले चाहिँ महाधिवेशन रोकिपाऊ भन्ने निवेदन दिइसकेपछिको अवस्थामा, त्यो चाहिँ अन्तरिम आदेश जारी नहुने भनिसकेपछिको अवस्थामा उहाँहरूलाई त्यो हकै छैन। यदि कसैले चाहिँ यसरी चाहिँ अदालतबाट भएको आदेशको अवज्ञा गर्दछ भने त्यस किसिमको अवज्ञाको सन्दर्भमा चाहिँ अदालतको आदेशको अवहेलना चाहिँ दायर गर्न सक्ने अवस्था पनि रहन्छ, र यो विषयवस्तु भनेको चाहिँ अदालतको अवहेलनाको पनि विषयवस्तु हुन सक्छ भन्ने चाहिँ मलाई लाग्दछ।
5: अब जस्तो अहिले जुन विवाद छ यो अझै मत्थर हुने परिस्थिति देखिया छैन, अधिवेशन भयो भने झडपहरू पनि हुन सक्लान् वा चाहिँ केही त्यस्ता समस्याहरू पनि निम्तिन सक्लान् वा कंग्रेसलाई एउटा बिन्दुमा बाँध्ने, अब एउटा पूर्ण इजलासमा एउटा मुद्दा पनि छ, आधिकारिकताको मुद्दा पनि छ, अस्तिको अब अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यो मूल मुद्दा जो छ त्यसले चाहिँ के असर गर्छ यो कंग्रेसको अधिवेशनलाई महाधिवेशनलाई?
6: त्यो मूल मुद्दाले कांग्रेसको महाधिवेशनलाई चाहिँ कुनै पनि असर गर्दैन। यहाँ हजुरहरूले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, जस्तै उदाहरणको लागि कुनै कुनै केसहरू कस्ता हुन्छन् भन्दाखेरि परमादेश प्रकृतिका हुन्छन्। उदाहरणको लागि जस्तै एकछिनलाई मानौ, मेरो चाहिँ घरबार चाहिँ कसैले चाहिँ तोड्न आँट्यो, कुनै राज्यका कुनै निकायले चाहिँ तोडफोड गर्न आँट्यो अथवा चाहिँ भत्काउन आँट्यो भने हामी चाहिँ प्रारम्भिक उपचारको लागि रिट लिएर जान्छौँ, अन्तरिम आदेश माग गर्न सक्छौँ। तर माग गर्दाखेरि अन्तरिम आदेश जारी भएन भने मेरो मुद्दा चाहिँ विचाराधीन रहेको छ, त्यस कारणले मेरो चाहिँ घरको तोडफोड गर्नु हुँदैन भनेर भन्न सक्छौँ र हामीले सकिँदैन नि। त्यस कारणले गर्दा कुरो बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, अहिले अदालतले भनिसक्यो तिमीले तोकिएको समयमा महाधिवेशन गर्न सक्छौ है, तिमी गर। अब जहाँसम्म राजनैतिक कुरो छ, राजनैतिक हिसाबमा चाहिँ अलिकति सहमति सहकार्य एकता होस् भनेरै चाहिँ यो चार दिनको म्याद थपिएको अवस्था हो नि त। उहाँहरू छुट्नु भएको छ भने पनि उहाँहरूलाई समेट्नको लागि नै यो चार दिनको समय दिएको, र यो चार दिनको समय पर्याप्त छ, र यो भित्र चाहिँ उहाँहरू पनि आउनु पर्यो, छलफलमा आउनु पर्यो, आफ्नो अध्यावधि गर्नु पर्यो, र महाधिवेशनमा चाहिँ सहभागी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
5: र जाँदा जाँदै अब यो विवादको मुख्य जड़, अब नेपाली कंग्रेस पटक पटक अदालतमै धाइरहेको छ, एउटा निकै ठूलो पुरानो गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादलाई अदालतमै गएर मिलाउन खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको हविगतलाई कहाँ पुर्याउन सक्छ?
6: यो एकदमै दुःखको कुरो हो। राजनीतिक दलले चाहिँ राजनीतिक कुरा आफ्नो दलभित्र भएका चाहिँ विवादहरू जे जस्ता छन् ती मनमुटावहरूलाई चाहिँ आफैले चाहिँ समाधान गर्नुपर्ने हो। तर जुन अड्डा अदालतमा चाहिँ जाने चाहिँ जुन प्रवृत्ति अहिले चाहिँ हावी भएको छ, यसले चाहिँ हामीलाई चाहिँ चिर पर्यन्त रूपमा चाहिँ यसले चाहिँ हामीलाई चाहिँ राम्रो गर्दैन। दलहरूले आफ्नो विवाद चाहिँ आजका दिनसम्म पनि र भोलिका दिनमा पनि चाँडोभन्दा चाँडो चाहिँ अब सबै चाहिँ मिलेर चाहिँ समाधान गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यसैमा सबैको हित
5: हुन्छ। हस् राजु कोठवालजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।

0: आपको इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। भदौ 10 गते भोटिकोसी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 788 पुगेको छ। रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलप्रासी पूर्वमा 194, नवलप्रासी पश्चिममा 120, तनहुँमा 37 र चितौंमा 264 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। हालसम्म 2742 जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। 25 जना प्रहरी बेपत्ता छन्। 7894 सुरक्षाकर्मी उद्धार तथा खोजमा खटिएको जनाइएको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये हालसम्म 9000 बढ़ीको उद्धार भएको बताइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 254 विदेशी र 3067 नेपालीको हवाई उद्धार गरेको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 788 पुगेको जनाइएको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको जनाइएको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 विदेशी, 592 जना विदेशी सँगै घुम्न गएका नेपाली, 127 जना लाङटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्कविहीन भएको जनाइएको छ। रसुवाका 562, नुवाकोटका 115, मकनपुरका 65 जना पनि सम्पर्कविहीन भएको जनाइएको छ। यसैबीच भीषण बाढ़ीको कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धार कार्य जारी छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर उद्धारको कोशिश भइरहेको छ। अविरल बाढ़ी र पहिरोले आयोजना स्थलसम्म पुग्ने सड़क सम्पर्क विच्छेद भएपछि सेनाको हेलिकप्टर मार्फत इस्काभेटर र प्राविधिक टोली आयोजना स्थलमा पुर्याएर बाटो खोल्ने र क्षेत्र सफा गर्ने काम चलिरहेको छ। प्राविधिकहरूका अनुसार पानी बग्ने गरी करिब 30-40 मिटर चौडाइमा माटो र गेग्रान खनेर हटाएपछि मात्र टनेलभित्र मानिस छिर्न सक्ने अवस्था बन्नेछ। 3 वटा एस्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास भइरहेको छ। यस्तै त्रिशुली 3B को आयोजना स्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियर सहितको टोलीले घटनास्थलको भौगोलिक र प्राविधिक अवस्थाको निरीक्षण गर्दै उद्धार काम अघि बढ़िरहेको जानकारी सरकारले दिएको छ। लाङटाङ र चिलिमे जलविद्युत सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जना खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने एकिन तथ्याङ्क आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन रहेको जनाइएको छ। त्रिशुली नदीमा हिजो आएको बाढ़ीले धादिङको चरौती र गोर्खाको ग्यालचोक जोड्ने झोलुङ्गे पुल बगाएको जनाइएको छ। यो पुलले धादिङको बेनीघाट, रोडाङ गाउँपालिका 7 र गोर्खाको गण्डकी गाउँपालिका 8 जोड्थ्यो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूर पश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै देशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मध्य प्रदेश साथै पूर्वी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ। रसुवा भोटेकोशी बाढ़ीले डुबानमा परेको कृषि विकास बैंकको 1.5 करोड़ रूपियाँ पैसा सुरक्षित स्थानमा सारिएको छ। पैसासँगै 50 करोड़ रूपियाँ बराबरको सुन पनि सुरक्षित स्थानमा सारिएको छ। करिब 8 घण्टाको निरन्तर प्रयासपछि कृषि विकास ब्याङ्क त्रिशुली ढुङ्गे शाखाबाट करिब 1.5 करोड़ नगद अनुमानित 50 करोड़को सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको प्रहरीले भनेको छ। कृष्णभीर स्थित सड़क त्रिशुली नदीले कटान गरेको छ, जसले गर्दा पृथ्वी राजमार्ग स्थित कृष्णभीर सड़क भाँसिएको छ। आइतबार बिहान सड़क किनारको केही भाग भाँसिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको छ। त्रिशुली नदीमा हिजो पुनः ठूलो बाढ़ी आएपछि सड़क भाँसिएको हो। बाढ़ीको वेग सड़कको भित्तामा ठोक्किएपछि कटान बढ़दै जाँदा सड़क भाँसिएको हो। सड़क भाँसिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ। अहिले मान्छेलाई हिँड्न पनि रोक लगाइएको छ। सड़क अवरूद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिको लागि वैकल्पिक व्यवस्था मिलाइएको खबर छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले 12 पर्सा चितौन, मकनपुर, नवलप्रासी लगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाएको जनाइएको छ। रिफिल गरिएका एलपी ग्यास सिलिण्डर कृष्णभीरको सड़क नखोलीसम्म वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गरिनेछ। त्यस्तै पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौँसम्म लैजाने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले रसुवा लगायतका स्थानमा भदौ 10 गते आएको बाढ़ी पहिरोको कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनहुँका स्थानीय बासिन्दाका आफन्तलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन सञ्चालन केन्द्र, जिल्ला प्रशासन कार्यालय तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न अनुरोध गरेको हो। भदौ 10 गतेको आकस्मिक बाढ़ीका कारण ज्यान गुमाएका व्यक्तिहरूमध्ये 14 जनाको शव प्रदेश अस्पताल दमोलीको शवगृहमा राखिएको छ। प्रदेश अस्पताल दमोलीले हिजो जारी गरेको विज्ञप्ति अनुसार भदौ 12 गते बेलुका 6 बजेसम्म अस्पतालमा 8 जनाको शव राखिएको थियो। तीमध्ये 1 महिला, 2 पुरूष तथा 5 जनाको पहिचान खोल्न सकेको थिएन। भदौ 13 गते बेलुका 7:30 बजे थप 5 शव अस्पताल ल्याइएको थियो। तीमध्ये 1 पुरूष, 1 महिला तथा 3 जनाको पहिचान खोल्न सकेको छैन। त्यस्तै भदौ 14 गते दिउँसो 1 बजे थप 1 बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमोलीको मर्चरीमा राखिएको शवको संख्या 14 पुगेको अस्पताल प्रशासनले जनाएको छ। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 व्यक्ति मध्ये 57 जनाको पोस्टमार्टम भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शव मध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ। पोस्टमार्टम सकिएका शव मध्ये हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको जनाइएको छ। अस्पताल प्रशासनका अनुसार अन्य शवको पहिचान व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि चलिरहेको छ। गोर्खामा भेटिएका 3 मृतकको शव शनाखत भएको छ। त्रिशुलीको गोर्खातर्फ किनारमा विभिन्न समयमा फेला परेका शवहरू पहिचान भएपछि आफन्तले बुझेर लगेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सन्दकपुर गाउँपालिका 3, तुलुबुङ्गा इलामका 38 वर्षीय दीपक भनिने, दिवानन्द सुवेदी, पालुङटा नगरपालिका 6 गोर्खाका 55 वर्षीय एमबहादुर थापा र तान्छे नगरपालिका 10 पाल्पाका 34 वर्षीय दिपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो। दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, एमबहादुरको शव श्रीमती इन्दिरा चुलगाईलाई र दिपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरीको भनाई छ। वर्षायाममा मर्सैदी नदी र दोर्दी खोलामा पानीको सतह बढ़ने क्रमसँगै तटीय बस्ती र जलविद्युत आयोजनालाई बाढ़ीको जोखिम बढ़ने गरेको छ। अकस्मात आउने भारीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मर्सैदी र दोर्दीका साथै 3 सहायक खोलामा सेन्सर, हाइड्रोलोजिक स्टेशन र साइरन सहितको पूर्व सूचना प्रणाली जडान गरिएको छ। केही वर्ष अघि मर्सैदी र दोर्दीमा आएको भीषण बाढ़ीले नदी किनारका बस्ती डुबाउनका साथै जनधनको क्षति गरेको थियो। बाढ़ीको जोखिमबाट आफ्ना संरचना र कर्मचारीलाई समेत जोगाउन जलविद्युत आयोजनाले विभिन्न स्थानमा पानीको सतह मापन गर्ने सेन्सर र खतरा भएपछि बज्ने साइरन जडान गरेका हुन्। कतिपय स्थानमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा पनि यस्ता उपकरण राखिएका छन्। पानीको सतह पूर्व निर्धारित सीमासम्म पुगेपछि सेन्सरले स्वचालित रूपमा सूचना प्रणाली सक्रिय गर्ने र सम्बन्धित स्थानमा जडान गरिएका साइरन बज्ने व्यवस्था गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढ़ी प्रभावित जिल्लाका विभिन्न पालिका प्रमुखहरूसँग कुराकानी गर्नु भएको छ। सभापति लामिछानेले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित पालिकाका प्रमुखहरूसँग टेलिफोन सम्वाद गर्नुभयो। टेलिफोन सम्वादमा सभापति लामिछानेले प्रभावित क्षेत्र उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाहिरी मुलुकको पनि मदत लिन आग्रह गर्नुभएको छ। आफूले परराष्ट्र मन्त्री शिशिर खनाललाई टेलिफोन गरेर सुरुङभित्र रहेका मानिस उद्धार गर्न बाहिरी मुलुकको पनि सहयोग लिन सुझाव दिएको उहाँले बताउनुभयो। हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्र मन्त्रीलाई सम्पर्क गरी बाहिरी मुलुकबाट पनि मदत दिन आग्रह गरेको छु। सभापति थापाले हिजो केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यालयमा भन्नुभयो। उहाँले उद्धार राहतमा जुट्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्ति घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। हिजो पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासरमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान समय राष्ट्रिय शोक र पीड़ाको विषय भएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले यो संकटलाई साझा दायित्वको रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। विपद व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा धेरै हुने उल्लेख गर्दै उहाँले राज्यकोषको परिचालन नागरिक उद्धार राहत र पुननिर्माणमा केन्द्रित गर्नुपर्ने उल्लेख गर्नुभयो। ढोरेली सेवा समाज काठमाडौँ ढोरेली दिदी बहिनी र शुभचिन्तकहरूबाट संकलित 46,100 रूपियाँ सरकारको बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। शुक्ला गन्दीचार दुलेगोड़ा स्थित मेगा इन्टरप्राइजेसले हालैको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि 23,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। यस्तै साविक भानुमती दुई सखेप हाल शुक्ला गण्डकी पाँच निवासी दीपक थापाले प्रधानमन्त्री राहत कोषमा 76,800 रूपियाँ रकम जम्मा गर्नुभएको छ। कमलाघाट सबदहन गृह निर्माण समिति शुक्लागण्डी चार पुलचोकको चौथो वार्षिक साधन सभा हिजो पुलचोकमा सम्पन्न भएको छ। अध्यक्ष लगायत केही पदमा सर्वसम्मत हुन नसकेपछि आगामी 19 गते मतदान हुने तयारी गरिएको छ। साधन सभाको शुक्लागण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्नुभयो। सरसर उहाँले शुक्लागण्डकीका नदी छेउका घाटहरू व्यवस्थित हुँदै गएको बताउँदै आर्थिक संकलन भन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गर्नुभयो। समितिका अध्यक्ष शंकरबहादुर कार्कीका अध्यक्षतामा भएको कार्यक्रममा वार्डमा चारका अध्यक्ष राजकुमार वाग्ले सल्लाहकार एवं पूर्व अध्यक्ष शिवकुमार श्रेष्ठ पूर्व अध्यक्ष पदम प्रसाद लामिछाने समाजसेवी मोती प्रसाद पौडेल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा सहसचिव थमनबहादुर खत्रीले सचिवको र कोषाध्यक्ष नारायण प्रसाद शर्मा मरासिनीले कोषाध्यक्षको प्रतिवेदन पेश भएकोमा छलफलपछि पारित भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीमाया कास्तले गर्नुभएको थियो। समितिले गत आर्थिक वर्षमा 40 शव दहन गरेकोमा 3 वटा निशुल्क गरेको सो अवसरमा जानकारी दिएको थियो। हरितालिका तीजको अवसरमा हुने दरखानी तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेकोशीको भीषण बाढ़ीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ़दै गएको छ। तीजमा हुने खर्च कटौती गर्दै विभिन्न संघ संस्था तथा समूहले बाढ़ी पीड़ितका लागि राहत तथा सहयोग जुटाउन थालेका छन्। संकटको समयमा मनोरञ्जनात्मक कार्यक्रम भन्दा मानवीय सेवामा जुट्न उचित ठानी गण्डकी प्रदेश स्तरीय अन्तर्विद्यालय तीज नृत्य प्रतियोगिता स्थगित गरेर बाढ़ी प्रभावितका लागि राहत सामग्री सहित नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो। प्रहरीले अवैध रूपमा काठ ओसार पसार गरिएको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका नम्बर 3 बीयूबाट 3 जनालाई नियन्त्रणमा लिएको छ। नापाँच 23 76 नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका नम्बर 11 का 26 वर्षीय बुद्धिलाल प्रजा काठेखोला गाउँपालिका नम्बर 6 बीयूका 27 वर्षीय खेमानन्द कण्डेल र ट्रक चालक निसीखोला वार्ड नम्बर 6 का 33 वर्षीय श्याम बुढा मगरलाई नियन्त्रणमा लिएको जनाइएको छ। नेकपा एमाले शुक्ला गण्डकी नगरपालिका कमिटिको विस्तारित बैठक हिजो सम्पन्न भएको छ। कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव धनञ्जय दवाड़ी पूर्व केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र राज वाले प्रदेश सदस्य कमल ढकाल जिल्ला उपसचिव खिम बहादुर कुमाल जनप्रतिनिधिको तर्फबाट शालिकराम भट्टाई लगायतले मन्तव्य राख्नु भएको थियो। स्वागत नगर उपाध्यक्ष लोकनारायण श्रेष्ठ र संचालन उपसचिव सुरेन्द्र तामाङले गर्नुभएको थियो। बैठकले भारतीय 10 गतिको अकल्पनीय बाढ़ीका कारण ज्यान गुमाउनु हुने देश विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यो संकटको घड़ीमा सबै नेपाली मिलेर उद्धार कार्यमा खट्नुपर्ने अवस्था रहेको र सबै पार्टीका नेता कार्यकर्तालाई आफ्नो दक्ष अनुसार आर्थिक एवं भौतिक जिन्सी लगायत सम्पूर्ण ढंगबाट सहयोग गर्ने र सबैमा अपील गर्ने निर्णय भएको जनाएको छ। नगर अध्यक्ष पौडेलबाट 10,177 रूपियाँ प्रदान गर्दै आर्थिक संकलनको शुरूआत गर्नुभएको छ। साथै राष्ट्रिय संकटको बेला 30 दरका रूपमा दरका नाममा गरिने भोज भत्ते नाचगान जस्ता खर्चालु गतिविधि नगर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिने निर्णय गरिएको कमिटी अध्यक्ष पौडेलले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्डले जोडन रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोडनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लारक द्वीपमा इरानी रिभोल्युसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताउनु भएको थियो। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दावी थियो। खेल समाचार। मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समय ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपाली कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा लामिछानेलाई एक दिवसीय टोलीको कप्तानीको जिम्मेवारी दिएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाली टोली छ। नेपाली दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ 23 गते हङकङ आइतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSHUKL LAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै

0: टल्टुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
4: मोबाइल 98560055770।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपराइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98560043952 र 98066।

0: शुक्लागन्ध केएफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
9: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने मरी म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878 78, 98461 658।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9560231128 र 9462614726।
18: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 9850635921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष कोषाध्यक्ष सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: तपाईको आजको राशिफल
24: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
25: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
24: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
25: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार। कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल भदौ महिनाको 15 गते सोमबार, ईस्वी सम्मत 2026 अगस्त 31 तारीक, शक सम्मत 1948, नेपाल सम्मत 1146। सूर्यदय बिहान 5:43 भयो भने सूर्यास्त साँझ 6:28 हुनेछ। आज भाद्र कृष्ण पक्षको तृतीय तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00 देखि 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्ला गण्डकी समाचार, 6:00 देखि 6:30 काया कैरन, 6:30 देखि 7 नेपाली बहस, 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 विभिन्न गीत संगीतहरू, 7:45 देखि 8 मैले तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15 देखि 9 बिजनेस टक, 9:00 बजे 9:15 नेपाल खबर, 9:15 देखि 10 गाम्बेसीको भाका, 10:00 देखि 10:15 शुक्ला गण्डकी समाचार, 10:15 देखि 12 मेलु शुक्ला गण्डकी, 12:00 देखि 12:15 नेपाल खबर, 12:15 देखि 1 विभिन्न पपकी संगीतहरू, 1:00 देखि 2 विभिन्न लोकगीत संगीतहरू, 2:00 3:00 होइन गीत संगीतहरू, 3:00 3:15 विभिन्न हिन्दी गीत संगीतहरू, 3:00 3:15 नेपाल खबर, 3:15 देखि 4 फिल्मी गीत संगीतहरू, 4:00 देखि 5 आधुनिक गीत संगीतहरू, 5:00 देखि 5:15 शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 लोकचौतारी, 6:00 देखि 6:30 नेपाल दर्पण, 6:30 देखि 7 विभिन्न गुरूङ भाषाका गीत संगीतहरू, 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 विभिन्न गीत संगीतहरू, 8:00 देखि 8:30 बिजनेस टकको पुनः प्रसारण, 8:45 देखि 9 बीबीसी नेपाली सेवाको साँझ पख, 9:00 देखि 10 विभिन्न गीत संगीतहरू, 10:00 देखि 10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि पालो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा छे चुचे चोलाली लुले लु परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ भने परिस्थितिले खर्च बढ़ाउनेछ। आस देखाउनेहरूको भर पर्दा धोका पाइनेछ। व्यवसायमा लगानी बढ़ाउनु परे पनि उधारोमा व्यापार हुनुका साथै अवसरवादीहरूबाट सजग रहनुहोला। पढ़ाई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन पाइनुका साथै नयाँ अवसरहरूले आमदानीका स्रोतहरू फेला पर्नेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा कामहरू छोटो समयमै बनाउन सकिनेछ भने आमदानी बढ़नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। मिथुन राशि। मिथुन राशिमा फेर काकीको गंगा छकेको हो। पहिलेका कमजोरीहरू बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नुका साथै बाध्यताले अलमलाउन सक्छ। अरूका लागि धन, समय र बुद्धि खर्चाउनु परे पनि लगनशीलताले उपलब्धिका स्रोतहरू प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभहरू मिल्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नु परे पनि चिताएको मूल्य प्राप्त नभए पनि फाइदाहरू भने प्रारम्भ हुन सक्नेछ। कर्कट राशि। कर्कट राशिमा हियु हे हो डाडी डुडेडो। शरीरमा कमजोरी अनुभूति हुनुका साथै समय, धन र बुद्धि खर्चाउनु पर्नेछ। लगनशीलताले उपलब्धिको स्रोतहरू प्राप्त हुनेछन् भने कामहरू पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभहरू भने मिल्न सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिका लागि भने फाइदा हुने कामहरू गर्न सकिनेछ। सिंह राशि। सिंह राशिमा छेर मामी मुमे मोटाटी टुटे। खर्च र चुनौतीहरूको समय रहेको हुँदा अलि सजग रहनुपर्ने समय रहेको छ। सामान्य काममा पनि केही दौड़धूप गर्नुपर्नेछ। फाइदा नभएका कामहरूमा जुट्नुपर्ने र स्वास्थ्यका लागि भने कमजोरी अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला।
दोहोर्याएर प्रयत्न गर्दा आँटेका कामहरू भने बन्ने सक्नेछ। पछिका लागि केही वस्तुहरू त्याग्नु पर्ने हुन सक्छ। कन्या राशि, कन्या राशिमा माग्छ टोप पेपो सर ठपेपो। तारिफ योग्य पहिरनहरूले व्यक्तित्व र कामले चर्चा पाइनेछ। विशेष उपहारहरू पनि प्राप्त हुनेछ भने भौतिक साधनहरूले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनुका साथै प्रेम र मित्रताको बन्धनहरू पनि कसिनेछ। आफन्तको स्नेह सत्कार र तथा मान सम्मान प्राप्त हुने समय रहेकोले दिगो फाइदा हुने कामहरू पनि थालनी गर्न सकिनेछ। तुला राशि पुरानै कामहरूका लागि दौड़धूप गर्नुपर्ने समय रहेकोले सम्भावना देखिएका कामहरूमा सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। शरीरमा कमजोरी अनुभूति हुनुका साथै कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने सम्भावना छ। ठगीमा परिने समय रहेकोले धनमालमा सुरक्षामा सजग रहनुहोला। परिस्थिति बस व्यवहारमा पछि परिए पनि आफ्नो कामबाट भने अरूले लाभ उठाउन चेष्टा गर्नेछन्। अवसरले पछ्याए पनि प्रतीक्षा गरेको नतिजाहरू कमजोर देखिनेछन् भने सहयोगहरूले साथ दिन छाड्ने र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउने छ भने काम सम्पादन हुनेछन्। धनुराशि आश्वासन बाँड्नेहरूले झुकाउनेछन् भने कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौताहरू तोडिनुपर्ने परिस्थिति आउने समय रहेको हुँदा अरूको भर परेर काम नगर्नुहोला। मान्यजनको सहयोगले तत्कालको अन्यल भने टर्न सक्छ। रोकेका कामहरू दोहोर्याएर प्रयत्न गर्दा अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावना छ। मकर राशि अनावश्यक हल्लाको पछि लाग्दा भने दुःख पाइनुका साथै पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्ने छन्। शत्रु भाव राख्नेहरूबाट सजग रहनुपर्ने र बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नुका साथै प्रयत्न गर्दा दिगो कामहरूको प्रारम्भ गर्न सकिनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउनेछ। कुम्भ राशि गुगेको सासी सुशेष सोधा आत्मविश्वासको कमीले काममा पछि परिनुका साथै शुभचिन्तकहरूको भावना व्यवस्था गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउनुका साथै वाद विवादमा बाट टाढा रहनुपर्नेछ। अर्थ अभावले सोचेका कामहरू मा बाधा पुग्नेछन् भने आफ्नो सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिँदा आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। अन्तिममा मीन राशि कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अन्न लाउने समय रहेकोले स्वास्थ्यका लागि भने खर्च बढ्नेछ। धन लाभ भए पनि बल जबरजस्ती गर्ने बानीले समस्या निम्ताउनेछ। आत्मा सम्मानमा बाधा पर्न सक्छ। प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ कामहरू गर्ने अवसर भने दिलाउनेछ। राशिफलमा जे जस्तो भनिए तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि भने पालु रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल भाद्र महिनाको 15 गते सोमबार। आज तपाईँ जजसको जन्मदिन परेको छ। आज तपाईँ जजसले जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यदि तपाईँहरू पनि आफ्ना आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। 0654347864141 अन्ठानब्बे 0283 34 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। नमस्कार, शुभ बिहानी, शुभ दिन। Thank you.

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
3: स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816360032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
8: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: होइन, यसो आमा कहाँबाट चलेको
10: कति हेर्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
13: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
14: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452।
15: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856302982 र 9705620209
16: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
14: प्रश्न होमवर्क देखाउ त।
17: हस् टीचर।
14: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
17: टीचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
14: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
19: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694543।
20: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676 मोबाइल 9856062676।
22: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल सुकुला गण्डकी नगरपालिका 4 बीपी चोक
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
23: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
16: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
23: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
24: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
25: पुन मोबाइल
26: होइन कति पुन मोबाइल भन्दै कराएको
25: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
26: कहाँ छ पुन मोबाइल
25: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ
26: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
25: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
26: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी चार, दुलेगौडा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
25: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288।
7: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
27: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
25: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्टोक।
27: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
29: सायद त्यो व्यक्त गर्न पनि सक्दैनौ यो कार्यक्रम
30: मार्फत। होइन सम्झनाजी, यस्तो छ, यो अहिलेका जुन वास्तवमा पीड़ित मानिसहरूको आवाज हामीले सुन्न सकेका छैनौं, यो सामाजिक सञ्जालमा उहाँहरू बोल्न सक्नु, किन भन्दाखेरि उहाँहरू एउटा साइको सोसियल कन्डिसनमा हुनुहुन्छ। उहाँहरू अधिकांशलाई चाहिँ एन्जाइटी भएका, कतिपयलाई चाहिँ डिप्रेसिभ आइडियाजहरू भएका, कतिपयलाई चाहिँ यो ग्रिफ डिसअर्डर भन्छ, आफ्नै केही के गर्ने कसो गर्ने सबै चिजहरू बिर्सिरहेको पनि हुनसक्छ। त्यसले गर्दाखेरि विभिन्न किसिमका घटनाहरू घट्न सक्ने त्यस्तो पनि अवस्था पनि आउन सक्छ। एकदमै विचार गर्नुपर्ने, मनोसामाजिक परामर्श जस्ता कार्यक्रमहरू गरेर उहाँहरूलाई चाहिँ अलि राम्रो बनाउने हो, त्यो अवस्थामा हामीले विचार गर्नुपर्ने हुनसक्छ।
29: यो बेला कतिपय ठाउँमा चाहिँ बाढीपछि सर्पहरू निस्किने सम्भावना पनि रहन्छ, किराको टोकाईहरू, विषालु जीव जन्तुको टोकाई पनि, अब जोखिम धेरै छ त्यहाँ, होइन? के गर्ने त्यो बेला चाहिँ अलिकति उहाँहरू चाहिँ केमा सचेत हुने? यसरी
30: सचेत गर्नको लागि अब यस्तो अवस्थामा आफू बस्ने ठाउँ सुरक्षित छ कि छैन, हरेक दिन चाहिँ यो खोला बढ्ने, खोला नालाहरू बढ्ने चाहिँ सरकारले चाहिँ जुन एउटा जानकारी दिइराखेको छ, त्यसकारण चाहिँ हामी हाम्रो बस्ने जुन सुरक्षित स्थान चाहिँ कमसेकम त्यो ठाउँबाट परै हुनु पर्यो, खोला नालाबाट परै हुनु पर्यो, सुरक्षित हुनु पर्यो। उहाँहरूलाई विभिन्न किसिमका लिगल कुराहरूका चाहिँ कानूनी परामर्श दिने कुराहरू भयो, साइको सोसियल काउन्सिलिङदेखि भयो, फूड एण्ड चाहिँ वाटर डिस्ट्रिब्युसनका कुराहरू भयो, यी सबै चिजहरू चाहिँ नजिक नै हुनुपर्छ। यसरी गर्दाखेरि भनौँ न अब विभिन्न किसिमका क्लस्टरहरू, यहाँ जस्तै हेल्थको क्लस्टरका कुराहरू छन्, त्यस्तो फूड एण्ड न्युट्रिसनका कुराहरू छन्, सेक्युरिटीका कुराहरू छन्, भोलिका दिनमा रिकन्स्ट्रक्सनका कुराहरू, यी सबै चिजहरूलाई एकमुष्टमा हामीले चाहिँ एउटा कोर्डिनेसन गर्यो भने, एउटा कोर्डिनेटेड वेमा गयो भने, वन्डर पोलिसी मार्फत गयो भने सबै कुराहरू चाहिँ नदोहोरिकन इफेक्टिभमा चाहिँ हामी ती जनमानसमा हामीले पुर्याउन सक्छौ।
29: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा भुटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा हामी कुराकानी गरिरहेका छौं स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग। डाक्टर साहब, जस्तो यहाँले अघि भन्नुभयो कि विभिन्न क्लस्टरहरू चाहिँ त्यो प्रभावित क्षेत्रमा चाहिँ पुगिसक्नुपर्छ, एक साताको यो अवधिमा चाहिँ तपाईँले हेर्दाखेरि कहीँ त्यस्तो क्लस्टरहरू निर्माण भइसकेको अथवा त्यहाँ राहत पुगेको चाहिँ महसुस गर्नुभएको छ कि छैन?
30: मैले त देखेको यो यत्रो चाहिँ हामीले प्रकोपहरू चाहिँ झेलिसकेका छौँ, अहिले पनि हाम्रो तयारी एकदमै राम्रो हुन्छ, हाम्रो योजनाका कुराहरू राम्रो हुन्छ, अहिलेसम्म इम्प्लिमेन्ट हुन सकेको छैन। अब अहिले पनि देखिराखेका छु थोरै धेरै चिजहरू हामी चाहिँ ग्याप देखिन्छ, अब हामीलाई चाहिँ हामीसँग सहकार्य गर्नको लागि विभिन्न संघ संस्थाहरू अन्तर्राष्ट्रिय संघ संस्थाहरू पनि छन् र ती सबै संघ संस्थाहरूसँग मिलेर एउटा चाहिँ एउटा कोअर्डिनेटेड वेमा गयो भने चाहिँ हाम्रो सोर्सहरू पनि राम्रोसँग वितरण हुने आवश्यक भएको ठाउँमा वितरण हुने अब न्यायचित वितरण भनौँ न न्यायचित वितरण हुने हुन्छ जसले गर्दाखेरि हाम्रा स्रोतहरूको दुरुपयोग पनि हुँदैन इफेक्टिभमा हाम्रा कार्यक्रम सञ्चालन हुन्छन् त्यसलाई राम्रोसँग मोनिटरिङ गर्न पनि सकिन्छ यदि ती ठाउँहरूमा विविध समस्याहरू बसेमा चाहिँ सबै क्लस्टरका सदस्यहरूको बीचमा आपसिक समन्वय गरेर छलफल गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू पनि निचोड निकाल्न सकिन्छ त्यसले गर्दाखेरि यो इफेक्टिभ वेमा गयो भने अलि राम्रो हुन्छ।
29: हजुर जस्तो अब तत्काल अघि हामीले सुरुमै भन्यौं कि खानाजन्य र पानीजन्य रोगहरू नै निम्तन सक्छ अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि सुरुमा चाहिँ गर्नुपर्ने अहिले तत्काल के चाहिँ गर्नुपर्ने
30: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने अथवा कसरी मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ र त्यसको साथसाथमा पानी शुद्धिकरणका विभिन्न प्रकारहरू भनौँ न अब घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने हामीले चाहिँ यो जानकारी हामीले दिनुपर्ने हुन्छ र त्यस प्रकारको चाहिँ वातावरण सिर्जना गर्नुपर्छ अर्को शुद्ध अब खानेकुराहरू खानेकुराको लागि पनि सुपाच्य खानेहरू चाउचाउ बिस्कुट चिउराभन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ कोदो पाउन सक्छ कोदोको पिठो पाउँछ गहुँ पाउन सकिन्छ जे चिज पाइन्छ चिजहरूको पनि राम्रोसँग प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ त्यो साथसाथमा स्थानीय तवरमा लेभल गाउँमा ठाउँमा भएका विभिन्न किसिमको तरकारी फलफूलहरू पनि प्रयोग गर्न सकिन्छ मासु नै खानुपर्छ भन्ने छैन अब विभिन्न किसिमका स्थानीय लेभलमा पाउनेहरू चाहिँ गेडागुडीहरू भयो दलहनयुक्त चिजहरू प्रशस्त मात्रामा प्रयोग गर्न सकिन्छ अब यो बेलामा हामीले विचार यो स्ट्रेसफुल कन्डिसनमा अरू अन्य भन्दा पनि हामी दिनभरि चाहिँ आफ्नो ड्यामेज भएका स्ट्रक्चरहरू चाहिँ त्यसलाई चाहिँ बनाउनु पर्ने कलेक्सन गर्नुपर्ने त्यही डेब्रिजहरू सफा गर्नुपर्ने त्यसले गर्दाखेरि बढी परिश्रम गर्दाखेरि शरीरलाई बढी मात्रामा प्रोटिनको आवश्यकता पनि पर्छ त्यसकारण चाहिँ प्रोटिनयुक्त चिजहरू प्रशस्त मात्रामा खानुपर्छ
29: केही त्यहाँ स्थानीय स्तरमै उपलब्ध भएको खाद्य पदार्थ प्रयोग गरौं भन्दा त्यो पनि धेरै ठाउँमा चाहिँ त्यो पनि नभएको स्थिति छ भनेपछि त्यहाँलाई त पुर्याउनु पर्ने स्थिति नै देखिन्छ
30: ठिक छ त्यो यसरी हामीले स्थानीय लेभलमा एसेसमेन्ट गरेर होइन अब अभाइलेबिलिटीको आधारमा सकेसम्म हामीले उपलब्ध छ भने स्थानीय चिज नै प्रयोग गर्ने छैन भने कमसे कम तत्कालै बनाउन सकिने चिजहरू जस्तै पिठोहरू भयो त्यस्ता चिज तपाईँको न्युट्रिसियस तपाईँको यो फ्लावर भन्छ विभिन्न किसिमको त्यो त्यसमा चाहिँ पोषणयुक्त पदार्थहरू राखिएको फोर्टिफाइड फ्लावरहरू वितरण गर्ने त्यस्तो पनि गर्न सकिन्छ चामल पनि वितरण गर्न सकिन्छ त्यसका विभिन्न किसिमका दलहन पदार्थहरू वितरण गर्न सकिन्छ ताकि अब यो त्यसले गर्दाखेरि प्रशस्त मात्रामा न्युट्रिसन पाउन सकोस्
29: हजुर अब अलिकति बाल बालिकाको कुरा गरौं होइन बाल बालिकाहरू यो बेला धेरै अब भनौँ आफ्ना अभिभावकहरूको पीड़ाहरू एकातिर छ

0: ती बच्चाहरूले चाहिँ प्यासले गर्दाखेरि जे चिज पनि पिइदिने सम्भावना हुनसक्छ, त्यस कारण चाहिँ ती बच्चाहरूलाई पनि कस्तो पानी प्रयोग गर्ने, कस्तो गर्न नहुने, आफ्नै व्यक्तिगत सरसफाइका कुराहरू भयो, यी सबै चिजहरूमा ध्यान दिने। त्यसपछि अघि मैले भने यो बेलामा बच्चाहरूमा विघ्निसको ट्रमाहरू, घाउ चोटपटकहरू लाग्ने सम्भावना हुन्छ। एक त गर्मी पनि भइराखेको छ, यो सबै आदत बढ्दाखेरि विघ्निसको चाहिँ फङ्गल इन्फेक्सनहरू शरीरमा हुने सम्भावना हुनसक्छ। एक छ भने अर्को ती बच्चाहरू यहाँले भोगी भने जस्तै घर परिवारका सदस्यहरू गुमाइराखेका छन्, राम्रो खानु छैन, राम्रो लाउनु छैन, त्यसको साथसाथमा आफ्नो पढाइ पनि चाहिँ डिस्टर्ब भएको छ, स्कूल पनि चाहिँ के अरे डिमोलिस भएको छ, स्कूलको पढ़ाइ छैन, त्यसले गर्दाखेरि ती बच्चाहरूको नानीमा पनि विभिन्न किसिमका मनोसामाजिक असरहरू परिराखेका हुन्छन्। एक उहाँहरू बच्चाहरू पनि एक किसिमको एन्जाइटी, एउटा टोलाउने प्रकारको, एउटा डिसिजन गर्न नसक्ने, अब ग्रिप डिसअर्डर जस्तै, अथवा कतिपय बच्चाहरूमा यो पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छ, पिटिएसडी, विभिन्न किसिमका ती घटनाहरू, परिघटनाहरूको फ्ल्यासब्याक बराबर निक्लने, जसले गर्दा लामो समयसम्म उनीहरूलाई चाहिँ मनोसामाजिक असर परेको जस्ता घटनाहरू पनि हुन सक्छ।
1: हजुर, जस्तो बाल बालिकाहरू मात्र नभई चाहिँ ज्येष्ठ नागरिक पनि त्यतिकै यो मनोसामाजिक समस्यामा परेका छन् भने अझ अभिभावकहरू सबैजना अहिले यतिखेर सबैजना मनोसामाजिक समस्याबाट चाहिँ उहाँहरू प्रताडित हुनुहुन्छ, होइन? अब यो बेला चाहिँ उहाँहरूलाई दिनुपर्ने जुन मनोवैज्ञानिक प्राथमिक उपचार भन्छ, होइन, पीएफए सुरुमै दिनुपर्ने, यो चाहिँ अहिले एक साता बितिसकेको अवस्थामा कहिले भित्रमा चाहिँ दिइसक्नुपर्छ?
0: अब त यो त राइट टाइम नै हो अहिले नै, किन भन्दाखेरि यो घटनाहरू सबभन्दा पहिले सुरु 24 घण्टादेखि विस्तार विस्तार सुरु हुँदै जान्छ। जब यो चाहिँ डिजास्टरहरू बढ्दै जान्छ अथवा त्यसको रेस्पोन्स हुँदैन, त्यसको नेगेटिभ इफेक्ट बढ्ने हुँदाखेरि एक हप्ताभित्र यी कार्यक्रमहरू, स्वास्थ्यका कार्यक्रमहरूलाई भनौँ न, अब स्वास्थ्य सम्बन्धित कार्यक्रम, तपाईँ हेल्थ एण्ड न्युट्रिसनका कार्यक्रमहरू यो प्यारलली लैजानुपर्ने हुन्छ। त्यसकारण तपाईँको साइको सोसियल काउन्सिलिङ प्लस रिहेबिलिटेसनका कुराहरू पनि सँगसँगै लैजानुपर्छ, होइन? अब त्यो चाहिँ अहिले चाहिँ इन्डिभिजुअली एप्रोचमा गर्न सकिन्छ, नभने पनि एउटा चाहिँ कम्युनिटी एप्रोच अथवा तपाईँको चाहिँ ग्रुप एप्रोचमा गर्न सकिन्छ। त्यस्तै तपाईँको यो रिहेबिलिटेसनका कुरा, कतिपय चोटपटक लागेकाहरू, हात खुट्टा भाँचिएका व्यक्तिहरू हुनुहुन्छ, होइन, उहाँहरू हिँड्न नसक्ने, कतिपय खुट्टा ढाडी चाहिँ भनौँ राम्रोसँग हिँड्न नसक्ने, बस्न नसक्ने मान्छेहरूलाई पनि विघ्निसको अर्थोपेडिक उपचारहरू अथवा फिजियोथेरापीका उपचारहरूको आवश्यकता पर्न सक्छ। उहाँहरूलाई पनि यो सेवाहरू चाहिँ हामी प्यारलली लानुपर्ने हुनसक्छ। अनि अर्को चाहिँ यो उपचारका कुराहरूमा जति पनि लामो समयसम्म औषधि सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ, जस्तै छेरीका बिरामी नै भयो, यो डायबिटिजका बिरामी भयो, अनि हाइपरटेन्सनका बिरामीहरू, उहाँहरूको इन्डिभिजुअली के औषधि सेवन गर्नुभएको छ, उहाँको स्टक छ कि छैन, अनि स्टक आउट भएको छ कि छैन, उहाँलाई त्यो व्यवस्थापनहरू गर्नुपर्ने हुन्छ। ती सबै चिजहरूलाई एसेसमेन्ट गरेर एउटा स्वास्थ्यको कार्यक्रममा चाहिँ लैजानुपर्ने हुन सक्छ।
1: बाढीले भिजाको शरीरमा चाहिँ छाला जन्ने कस्ता खालका रोगहरू निम्तन सक्छ?
0: यो धेरै जसोलाई चाहिँ सानो सानो चोटपटक लागेकै हुन्छ। सानो सानो सानो चोटपटक लागेको कारणले गर्दाखेरि एक त अहिले गर्मी मौसम पनि छ, पसिना पनि आइराखेको छ, एकदमै सापेक्ष आर्द्रता पनि बढ़िराखेको छ, त्यसले गर्दाखेरि कपड़ा पनि भिजिराखेको हुँदाखेरि विभिन्न किसिम यो संक्रमण, छाला जन्ने संक्रमणहरू, छालाको विभिन्न किसिमको घाउ खटिराहरू निक्लने, अनि विभिन्न किसिमका यो एक्जेमा, डर्माटाइटिसहरू, विभिन्न किसिमको चाहिँ फंगल इन्फेक्सनहरू बढ्ने सम्भावना प्रशस्त मात्रामा हुन सक्छ। त्यस्तोको लागि हामीले के गर्नुपर्छ भन्दा, कमसेकम पुरानो कपडा भए पनि, यो त सुक्खा कपडा चाहिँ हामीले लगाउनु पर्ने हुनसक्छ, सकेसम्म आफ्नो शरीरलाई सुक्खा राख्ने, सफा राख्ने कामहरू गर्नुपर्ने हुन्छ। र यो बेलामा हामीले विचार गर्नुपर्ने शुद्ध खानेपानीको साथसाथमा आफ्नो प्रपर ह्यान्ड वासिङ पनि एकदम राम्रो हुनुपर्छ,
1: सरसफाई पनि
0: एकदमै बेटीको
1: एक साताको यो अवधिमै कतिपयलाई त्यो फोकाहरू आउने, चिलाउने समस्याहरू पनि रहिसक्यो होला। दीर्घ रोगी छ भने त अझ उहाँहरूलाई बढी त्यो प्रभाव पारिसकेको छ, होइन? अब उहाँहरूलाई अलिकति त्यही स्थानीय रूपमै उपलब्ध के प्रयोग गरेर चाहिँ त्यो चिलाउने समस्या हटाउन सकिएला, अथवा औषधि नै केही तत्काल सुरु गर्नुपर्छ?
0: यसरी धेरै मानिसहरू एकै ठाउँमा बस्दाखेरि विभिन्न विभिन्न किसिमका रोग व्याधिहरू, जस्तै भनौँ न डर्माटाइटिसका कुराहरू, पेडिक्युलोसिसदेखि स्क्याबिजदेखि लिएर थुप्रै रोगहरू पनि फैलन सके व्यक्तिबाट अर्को व्यक्तिमा जाने हुँदाखेरि सबैले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ र कपडा लाउँदाखेरि चाहे त्यो चेतेकै होस् तर एकदमै हरेक कपडा सुक्खा र सफा हुनु

0: पर्यो र यदि त्यस्तो प्रकारका छालाजन्य विभिन्न किसिमको असरहरू छ भने नजिकैको स्वास्थ्य संस्थामा अथवा हेल्थ युनिटमा गएर आफ्ना यी चाहिँ व्यथाहरू चाहिँ देखाउनु पर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूले आफ्नो जुन भनौँ न स्वास्थ्य संस्थामा भएको विभिन्न किसिमका औषधिहरू जस्तै अब कतिपय छालाजन्य रोगहरू अब तपाईँलाई थाहा छ नेपालमा सबभन्दा बढी बिरामी हुनेको छालाजन्य रोग नै हो त्यसकारण हाम्रो स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा ती सबै औषधिहरू निशुल्क रूपमा पाइन्छ जस्तै तपाईँको यो एलर्जीको औषधदेखि लिएर लुतोको औषधदेखि लिएर विभिन्न फङ्गल इन्फेक्सनको औषधि निशुल्क रूपमा पाइन्छ त्यो चाहिँ हामीले चाहिँ निर्धक्क चाहिँ लिन सक्नुपर्छ र हाम्रो स्वास्थ्यका इकाइ साथीहरूले पनि यसलाई चाहिँ अलिकति भनौँ न अलिकति जिम्मेवारीपूर्वक चाहिँ रेस्पोन्स गरिदियो भने राम्रो हुन्छ।
1: प्रभावितहरूले त त्यो सेवा पाउनु पर्ने स्थिति त छँदैछ तर जसले दिनुपर्ने हो नि यो बेला त उहाँहरू किन्न जान्छु भन्दा पनि त्यो ठाउँमा त्यो एरियामा औषधि पसल पनि छैन स्वास्थ्य संस्थाहरू पनि छैन उहाँहरू आफै नै अब पीड़ामा हुनुहुन्छ।
0: यदि उहाँहरूलाई ती चिजको आवश्यकता पर्छ भने उहाँहरूले चाहिँ माग गर्न सक्नुहुन्छ स्वास्थ्य कार्यालय मार्फत अथवा नगरपालिका मार्फत पनि माग गर्न सक्नुहुन्छ। यदि उहाँलाई चाहिन्छ भने चाहिँ कुनै अब भनौँ संघ संस्थाहरूलाई पनि माग्न सक्नुहुन्छ यो औषधिहरू चाहिँ ताकि यस्तो यस्तो प्रकारको औषधि हामीलाई चाहिन्छ तपाईँले यो ल्याइदिनुहोस् भने कमसे कम सजिलो हुन्छ उहाँले चाहिँ यो चाहिँ प्राप्त भए पनि हाम्रो जनताहरूले पाउन सक्छ।
1: हजुर अब यहाँ अलिकति धेरै यो बेला चाहिँ विभिन्न विषयहरू उठिरहेको सन्दर्भमा यो सब व्यवस्थापनको कुरा पनि उठिरहेछ होइन जुन खालको सब व्यवस्थापन प्रक्रिया चाहिँ शुरू भएको छ चितवन नवलपरासीमा होइन त्यो चाहिँ वैज्ञानिक तौरले नै व्यवस्थापन गरेको हो कि यो विपदको बेलामा गर्ने तरिकै त्यही हो।
0: अब यो यसलाई चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि हामीले भूकम्पको कुरा गर्ने हो भने चाहिँ त्यस बेला त मास क्याजुअल एकदमै धेरै मात्रामा थियो जसलाई चाहिँ हरेक डेड बडीको चाहिँ हामीले पहिचान गर्नको लागि त्यति चाहिँ अप्ठ्यारो अवस्था थिएन किनभने स्थानीय ठाउँमै यो घटना घटेको हुनाले चाहिँ चिनजानेकै मानिसहरू भएको त्यसले डकुमेन्टेसन गर्न सजिलो भयो तर अहिले भनौँ न अब त्यही रसुवा र चाहिँ के अरे यो त्रिशुलीका कुराहरू गर्ने हो भने चाहिँ धेरै 2477 जिल्लाका व्यक्तिहरू त्यहाँ छन् 77 मात्र नभएर चाहिँ चाइनिजहरू पनि छन् विभिन्न इन्डियनहरू पनि प्रशस्त मात्रामा यो टेक्निकल म्यान पावर त्यहाँ काम गरिराख्नु भएको छ उहाँहरूको आइडेन्टिफाई गर्नु एउटा खोलाबाट बग्ने भयो खोलाबाट बग्दाखेरि चाहिँ कहाँ पुग्छ चोट बग्छ होइन अब त्यही
1: एउटा चितवन नपुगेर
0: तपाईँको गण्डकसम्म पुगिसकेको अवस्था हुँदाखेरि उहाँहरूलाई आइडेन्टिफाई गर्नु पर्यो कमसे कम अहिले चाहिँ नवीनतम टेक्नोलोजीहरू ल्याएर अटो फोटोग्राफी प्लस विभिन्न किसिमका डीएनए टेक्नोलोजी गरेर उहाँको डीएनए स्याम्पल लिने हामीले त्यसरी पनि गर्न सकिन्छ र अर्को यदि चिने जानेको व्यक्तिहरू छन् भने आइडेन्टिफाई भइसकेको व्यक्तिहरूलाई सम्बन्धित व्यक्तिहरूलाई ह्यान्ड ओभर गरेर स्थानीय रूपमा नै त्यसलाई चाहिँ डेड बडी म्यानेजमेन्ट गर्न सकिन्छ। यदि कसैले पनि क्लेम गर्न आएन भने ती व्यक्तिहरूको चाहिँ कुनै स्याम्पलहरू भनौँ न जस्तै चितवनको कुरामा हामीले दाँत राखेका छौं त्यो दाँतबाट चाहिँ विभिन्न किसिमको डीएनए स्याम्पलहरू निकाल्न सकिन्छ अथवा हड्डी कुनै भागहरू पनि राख्न सकिन्छ त्यसरी चाहिँ राखेर चाहिँ डीएनए आइडेन्टिकल छ कि छैन भनेर हेरेर परिवारका सदस्यहरूलाई त्यो व्यक्ति हो कि होइन पनि हेर्न सकिन्छ त्यसको आधारमा डेड बडी म्यानेजमेन्ट गर्छ। अहिले चाहिँ यो जुन गाडेको भनेको चाहिँ उहाँले चाहिँ पूर्ण उ गरेको होइन यो केही समयको लागि आइडेन्टिफाई गर्नको लागि अस्थायी व्यवस्थापन गर्नलाई गरिएको। अर्को कुरो यदि हो हामीसँग त्यत्रो मास स्केलमा चाहिँ यसरी सम्भावना कतै पनि छैन कतै पनि छैन मानौ अब देशभरिमै अब 500-600 लास भन्दा बढी राख्न देशैभरिका जुन फ्रिजरहरूमा राख्न सकिँदैन तर केही दिनको एक दुई दिनको लागि त स्थानीय रूपमा हामीले चाहिँ यो आइस प्याकहरू चाहिँ राखेर व्यवस्थापन गर्नेछ लामो समयको लागि अलिकति गाह्रो हुन्छ त्यसकारण चाहिँ अहिले जे गरेको छ ठिकै जस्तो लाग्छ मलाई।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग
5: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले भुटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र प्रकोप निम्तने खतराका बारेमा स्वास्थ्यविद डाक्टर सागरराज भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब पनि हामी उहाँसँग महामारी र प्रकोपजन्य खतरा निम्तन नदिन अपनाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौ। म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: हजुर नमस्कार। फेरि
2: देशमा चाहिँ अहिले जुन खालको विषम परिस्थिति उत्पन्न भएको छ, अब यो परिस्थितिले चाहिँ हामीलाई अझ के चाहिँ सिकायो त अब सब व्यवस्थापनको लागि चाहिँ हामीले के तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ अहिले अभावै देखियो त यो पटक चाहिँ?
3: यो तयारी त हरेक वर्ष यसको जुन क्यापासिटी हाम्रो बढ्दै गइराखेको छ होइन, सबै अस्पतालहरूमा यो लास व्यवस्थापन गर्नलाई चाहिँ कुनै फ्रिजहरूको व्यवस्थापन भइसकेको छ भने स्थानीय रूपमा नै बनाइराखेको छ। अब यो हामीले लेसन लर्न गर्नुपर्ने भनेको चाहिँ अबदेखि नै यसरी यो होला र यसरी गर्नुभन्दा पनि कमसेकम यस्तो अवस्थामा वर्षायाममा एउटा चाहिँ सूचना प्रवाह समयमा सूचना प्रवाह गरेर त्यसबाट कसरी बच्ने भन्ने कुरा नै मुख्य कुरा हो। त्यो पहिले पहिला सूचना पाइसकेँदा आफ्नो महत्वपूर्ण चीज लगेर एउटा सुरक्षित ठाउँमा बस्नुपर्ने अवस्थामा कतिपय व्यक्तिहरू फोटो खिचेर अथवा सेल्फी बनाएर रमाइलो गरेर बसिरहेको अवस्था पनि छ होइन। हामीले चाहिँ जिन्दगीमा अहिलेसम्म कहिले देखेकै छैन, सुनेकै छैनौ, त्यस्तो म्यासिभ रूपमा आइदियो कि जसलाई चाहिँ हामीले त्यसले कुनै गर्नै सकेनौ। त्यसकारण चाहिँ अहिले पनि हामीले के गर्नुपर्छ भन्दाखेरि सूचनाको आधारमा हामीले पूर्व तयारी गर्ने, सुरक्षित ठाउँमा जाने, आफ्ना सुरक्षित वासस्थानको व्यवस्थापन गर्नुपर्ने। यदि हरेक पालिकाले आफ्नो चाहिँ त्यस्तो चाहिँ हाई रिस्क एरिया छ भने आफ्नो नजिकैको कुन ठाउँमा चाहिँ सेफ एरिया छ त उहाँहरूलाई भोलि कहाँ गएर टेम्पोररी सेटलमेन्ट कहाँ गर्ने भन्ने कुराहरू चाहिँ पहिलेदेखि आइडेन्टिफाई गरेर राख्नुपर्ने।
2: बाढ़ी आयो भने कता जाने, कस्तो ठाउँमा जाने, पहिरो आयो भने कता जाने भन्ने त्यो सूचना सम्प्रेषण चाहिँ सही तरिकाले हुन नसकेको हो कि अलिकति जनताको पनि भनौँ न समुदायको पनि लापरवाही देखियो त?
3: अब एक त यसमा चाहिँ एउटा समन्वयनको अभाव मैले बुझ्छु। मैले कमसेकम यसरी भनौँ न कुनै पनि ठाउँहरूबाट चाहिँ यसरी समाचार आइसकेपछि स्थानीय सरकारहरूले आफ्नो नेटवर्क मार्फत समाचार प्रवाह गर्ने, समुदायमा समाचारहरू प्रवाह गर्ने त्यसको कमी देखियो। हुन त अहिले तपाईँको यो अब मोबाइल फोन सबैको हात हातमा हुँदाखेरि कमसेकम भएका मेसेजहरू, यो मेसेजहरू कहाँबाट आएको होइन, कमसेकम सुरक्षित रूपमा यो चाहिँ कहाँबाट प्रभाव भएको भने चाहिँ त्यसलाई यकिन गरेर त्यसै अनुसार हामी चाहिँ त्यसलाई रेस्पोन्सको टाइममा चाहिँ रेस्पोन्स गरे भए राम्रो हुन्थ्यो, त्यो हुन सकेन। र सूचना प्रवाह भनेको चाहिँ एकदमै राइट टाइममा हुनुपर्छ र विभिन्न मिडियाहरू प्रयोग गरेर होइन, विभिन्न मिडियाहरू प्रयोग खालि यो चाहिँ मोबाइल फोन प्रयोग मात्र नहोइन कि स्थानीय लेभलमा पनि माइकिङ गरेर अथवा यी चीजहरू गरेर पनि हामीले गर्न सक्छौ।
2: अब एक साताको यो अवधिमा चाहिँ धेरै ठाउँमा पशु चौपायाहरूको चाहिँ उचित व्यवस्थापन हुन पनि सकेको छैन, कति शवहरू निकाल्न सकिएको छैन होइन, कति हराइरहेकै छ। अब यसले गर्दाखेरि अब यो गर्मी पनि छ होइन, कस्ता खालका प्रकोपहरू चाहिँ कति समयमा चाहिँ आउने सम्भावना रहन्छ?
3: अब त तपाईँको देखिसक्नु भएको छ, अहिले खोला नालामा गयो भने खोला नै गनाउँछ होइन, सहर बजार गर्ने पुरै गनाइराखेको हुन्छ। ती चिजहरूमा हाम्रा खाद्य पदार्थहरूदेखि लिएर कुखुराको सुलीदेखि लिएर दानादेखि लिएर सबै चिजहरू ड्यामेज भइसकेको होस्, चिजहरूलाई पनि हामीले डिकम्पोज गर्नको लागि अलिक सुरक्षित ठाउँमा वाटर कन्टामिनेसन नहोस् ती ठाउँहरूमा गएर त्यसलाई चाहिँ हाम्रो डम्प गर्नुपर्ने हुनसक्छ होइन, कि अब ती कुहिएको चिजहरूलाई फेरि सुकाएर प्रयोग गर्ने भन्ने कुरा हुँदैन। किन भन्दाखेरि त्यो कन्टामिनेटेड हो, विभिन्न किसिमका परजीवीहरू अथवा जीवाणुहरू त्यसमा प्रवेश गरिसकेका हुन्छ। यदि मान्छेले त्यो प्रवेश प्रयोग गर्यो भने विभिन्न प्रकारका रोगहरू चाहिँ असम के अरे पक्कै पनि आउन सक्छ। त्यसकारण ती चिजहरूलाई राम्रोसँग डिकम्पोज गर्नुपर्छ र अहिले ती ठाउँहरूबाट चाहिँ अब अहिले त हामीले खालि डेड बडीका मात्र मानिसको डेड बडी मात्र कुरा गरिराखेका छौँ, डेड एनिमल डेड बर्ड्सहरूको हामीले व्यवस्थापन गर्नै सकेका छैनौँ। ती चिजहरूलाई पनि हामीले प्यारालल लिने, किन भन्दाखेरि हाम्रो स्वास्थ्यको लागि जति डेड बर्डले गर्छ डेड एनिमल र डेड बर्ड्सको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ। ती चिजलाई पनि हामीले यो राम्रोसँग चाहिँ डेड बडी उनीहरूको पनि म्यानेजमेन्ट हामी चाहिँ राम्रो प्रपर रूपमा गर्नुपर्ने हुनसक्छ र यसको लागि पनि अब हाम्रो चाहिँ भनौँ न भेटनरीका साथीहरूले पनि एकदमै एक्टिभली चाहिँ पार्टिसिपेट गर्नुपर्छ।
2: अब बाढीपछि चाहिँ विशेष निम्तिने प्रकोप महामारी चाहिँ के हुन् रोगहरू?
3: बाढीपछि त अब यहाँहरूलाई मैले भनिसक्छु, अब यो अवस्थामा आउने भनेको चाहिँ पानीजन्य रोग नै हो, झाडा पखाला देखिसक्नु भएको छ, त्यसपछि टाइफाइडहरू आउन सक्छ, थुप्रै प्रकारका हैजा आउन सक्छ, त्यसपछि अब यो बीचमा पानीमा रहने चाहिँ परजीवीहरू जस्तै मस्किटो लामखुट्टेले गर्दाखेरि मलेरिया बढ्ने सम्भावना हुनसक्छ, डेंगू एकदम बढेको बढे नै छ, त्यस्तै चाहिँ लेप्टोस्पाइरोसिस भन्ने नयाँ रोग पनि आउन सक्छ, थुप्रै रोगहरू आउन सक्छ भने अर्को चाहिँ यो मान्छे जुन जति पनि हाम्रा घरहरू मान्छेहरू बस्ने ठाउँहरू छ सुरक्षित छैन, अलि घर भिजेका पनि छन्, त्यसमा चाहिँ एउटा मोइस्टले गर्दाखेरि विभिन्न प्रकारका व्यक्तिहरूमा रोग बढ्ने, जस्तै ब्रोन्कियल एस्मा भएका व्यक्तिहरूमा उहाँको चाहिँ एकदमै एक्युट एक्जासर्बेसन हुने, क्रोनिक सीओपीडी भएका व्यक्तिहरूमा अरू रोग थपिने, त्यस्तो समस्याहरू हुने, एलर्जी हुने सक्छ।
2: जस्तो तत्काल त्यहाँ जुन प्राथमिक उपचारको लागि औषधि सहितको पुग्नुपर्ने टोली चाहिँ कहिलेसम्म पुग्नुपर्ने हो र उनीहरूले काम चाहिँ थाल्नुपर्ने देखिन्छ?
3: अब त यो टोली भन्नाले चाहिँ खास गरेर चाहिँ इमिडिएट रेस्पोन्सको लागि हामी त 24 घण्टातिर तुरन्तै जानुपर्ने हुनसक्छ, किन भन्दाखेरि अब बगिरहेका व्यक्तिहरूको विभिन्न चोटपटक घाउ चोटपटक लागिरहेको हुन्छ, शरीरबाट चाहिँ रक्तस्रावहरू भइरहेको छ, त्यसको लागि पनि कालै हाम्रो स्वास्थ्य टोलीहरू गएर उपचार गर्ने, घाउ उपचार गर्ने, यदि उहाँहरूको चाहिँ बिनाले सिभियर प्रकारको इन्जरी छ भने त्यसरी प्राइमरी एसेसमेन्ट गरेर अस्पताल पठाउनु पर्ने हो कि अथवा उहाँहरूलाई कुनै सर्जिकल के अरे यो म्यानेजमेन्टकै आवश्यकता पर्छ कि त्यो यकिन गरेर स्वास्थ्यको टोलीले हामीले गर्नुपर्ने हुनसक्छ। र अर्को देखिएको जुन अहिले इन्सिडेन्ट भएका ठाउँहरूमा एउटा अस्थायी रूपमा एउटा अस्पतालहरू चाहिँ सिर्जना बनाउनु पर्ने हुन्छ, यदि भन्नु स्वास्थ्यकर्मी ती ठाउँहरूमा
2: स्वास्थ्यकर्मीको
3: साथसाथमा चिकित्सक पनि चाहिन्छ, त्यसमा एउटा ल्याब पनि राख्नुपर्ने हुनसक्छ, फिल्ड हस्पिटलको रूपमा हामीले चाहिँ एउटा चाहिँ स्थापना गरेर सेवा दिनुपर्ने हुन्छ।
2: अब यसको लागि चाहिँ विशेष गरेर यी विभिन्न स्वास्थ्य समस्याहरू आएको बेला औषधि सहितको चाहिँ पुग्नुपर्ने यहाँले भनिहाल्नु भयो होइन, यो सँगसँगै चाहिँ उनीहरूलाई चाहिने आधारभूत स्वास्थ्य सेवाहरू नपाएको, सुरक्षित पानी नपाएको भनेर पनि धेरै ठाउँबाट आएको छ होइन, अब यसरी आधारभूत स्वास्थ्य सेवा नपाउँदा र सुरक्षित पानीको व्यवस्थापन नहुँदाखेरि चाहिँ अब यसको लागि अब यो
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: त्यसकारण चाहिँ पहिले नै यो एउटा चाहिँ भनौँ न डिस्ट्रिक्ट यो कोअर्डिनेसन कमिटी हुन्छ, त्यो डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटीले उहाँले चाहिँ आइडेन्टिफाई गरेर कुन संस्थालाई कुन ठाउँमा पठाउने, कस्तो प्रकारको सेवा प्रवाह गर्ने कुरा पहिले नै फिक्स हुनुपर्छ।
2: भनेपछि जुन खालको यसभन्दा अगाडि भूकम्पको बेला जुन खालको संयन्त्रहरू परिचालन गरिएको थियो त्यो खालको संयन्त्र र अलिक फरक खालको संयन्त्र आवश्यक
3: अलिकति फरक छ।
2: अब जस्तो यो बेला चाहिँ तत्काल जहाँ पालिका उपलब्ध छ, स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रहरू उपलब्ध छ, उहाँहरूले पुर्याउनु पर्ने सेवा सुविधाहरू चाहिँ के देख्नुहुन्छ यहाँले?
3: अब स्वास्थ्य संस्थाहरूले त सेवा त पुर्याइराख्नु भएको नै छ, यदि आफ्नो स्वास्थ्य संस्थाहरूमा अब यदि बाढीले गर्दाखेरि उहाँ ड्यामेज भएको छ भने उहाँहरू एउटा अस्थायी संरचना तत्कालै बनाउन सकिन्छ होइन, तत्कालै टेन्टहरू अथवा मेडिकल टेन्टहरूलाई पनि त्यो व्यवस्था दिन सकिन्छ। के कुरा चाहिँ यो स्थानीय सरकार जुन यो भनौँ न स्थानीय सरकारले चाहिँ यो अलिकति धेरै राम्रो चाहिँ पहल गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ, स्थानीय जनताले कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अलिक सिरियसली हेर्नुपर्ने हुनसक्छ। यदि उहाँहरूसँग स्रोत साधनको अभाव छ भने कस्ता प्रकार स्रोत उहाँहरूलाई चाहिँ साधनको आवश्यकता पर्छ, त्यो चाहिँ प्रदेश सरकार अन्तर्गत माग्न पनि सकिन्छ, नभए चाहिँ यो केन्द्रीय सरकारसँग माग्न पनि सकिन्छ। यदि अहिले चाहिँ भनौँ न जुन यो राहत वितरणमा आएका राहत वितरणलाई विभिन्न सर सामग्रीहरूमध्ये पनि कतिपय औषधि भयो उपकरणहरू पनि हुनसक्छ, ती उपलब्धताको आधारमा उहाँहरूलाई हामीले चाहिँ उपलब्ध गराउनुपर्छ।
2: अब अस्पतालहरूले जुन खालको व्यवस्थापन गरेको छ यो घाइतेको उपचार र अन्य विभिन्न उपचारको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी छन् र उनीहरूलाई त्यो खालको वातावरण कतिको छ अब त्यसको लागि?
3: अहिले चाहिँ यसो अस्पतालहरूमा राम्रै व्यवस्थापन भएको देखिन्छ। किन भन्दाखेरि अब एज कम्पेयर टु तपाईँको यो मेगा अस्पतालको कुरा नगरौं कि त्यसमा त धेरै नै थियो, अहिले त्यति धेरै मात्रामा छैन, त्यसकारण चाहिँ थोरै मात्र भएको हुनाले चाहिँ सबै अस्पतालले राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएको छ।
2: अब कुरा रह्यो अस्पतालमा आएकाहरूको बिरामीको उपचार त गर्नको लागि अस्पतालहरूले त्यो तयारी गरेको छ र त्यो अनुसार सेवा सुविधा पाएको छ। हाम्रो कुरा भनेको समुदाय स्तरमा जहाँ समस्याहरू आएको छ, तत्काल त्यहाँ केही भनौँ न दीर्घ रोगीलाई समस्या भयो भने एक त बाटो पनि नभएको, अर्को भनौँ न अस्पताल पुर्याउने खालको त्यो खालको वातावरण संयन्त्रहरू छैन भनेपछि त्यो क्षेत्रमा चाहिँ कस्तो खालको स्वास्थ्यको संयन्त्र चाहिँ उपयुक्त रहन्छ?
3: एउटा अघि मैले भने अब धेरै मानिसहरू छ भने एउटा फिल्ड हस्पिटल नै हामी राख्नुपर्ने हुन्छ, होइन त्यति धेरै छैन मान्छे छन् भन्दाखेरि एउटा चाहिँ तपाईँको एउटा फिल्ड एउटा चाहिँ ट्रिटमेन्ट सेन्टरको रूपमा एउटा सानो चाहिँ एउटा चाहिँ संस्था राख्न सकिन्छ, त्यहाँ हाम्रा स्वास्थ्य कर्मीले सबै प्रकारका सेवाहरू एउटा एकीकृत रूपमा दिन सकोस्, त्यस्तो प्रकारको सेवा दिनुपर्छ। अर्को मैले यहाँलाई स्मरण गर्न चाहन्छु, अहिले चाहिँ हामीले कुरा गऱ्यौँ खालि स्वास्थ्यका असरहरू मात्र कुरा गऱ्यौँ, मनोसामाजिक असर पनि गऱ्यौँ, यसपछिका घटनाहरू थुप्रै हुन सक्छन्, जस्तै चोरको बिगबिगी हुने, विभिन्न किसिमका बलात्कार जन्य अपराधहरू हुने थुप्रै घटनाहरू हामीले देखिराखेको भए चाहिँ त्यसको लागि पनि सुरक्षाको दृष्टिकोण पनि यो भनौँ न सेक्युरिटी क्लस्टरले एकदम भिजिलेन्ट भएर चाहिँ हेर्नु पर्ने हुन्छ।
2: विभिन्न आई पढ्न सक्ने अवस्थाहरू चुनौतीहरू त छँदैछ, तर हामीले स्वास्थ्यलाई बढ़ी फोकस गरिरहेका छौं होइन। राहत वितरण गर्दाखेरि कस्तो खालको प्याकेज हुनु जरूरी छ जसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा चाहिँ भनौँ न कुनै खालको नराम्रो असर पनि नहोस् र उसको स्वास्थ्य राम्रो पनि होस् भनौँ?
3: अब राहतको लागि अहिले जुन प्राप्त भएको राहत सामग्रीहरूको सबभन्दा पहिले त्यसको चाहिँ गुणस्तरमा हेर्नु पर्यो, एक्सपायरी हो कि होइन, होइन त्यसको सबै चिज हेरेर मात्र एकिन गरेर मात्र वितरण गर्ने। दुई, अब वितरणको नाममा चाहिँ अघि मैले भने एक्सपायरी भएका चिज हो, एक्सपायरी भएका जुसहरूदेखि लिएर एक्सपायरी भएका हर्लिक्सहरू, एक्सपायरी भएका बिस्किटहरू, चाउचाउहरू थुप्रै प्रकारका जुन वितरण गरेका छ, कमसे खानुभन्दा पहिले त्यो सुरक्षित छ कि छैन, यसले चाहिँ वितरण गर्ने जुन प्रयोग गर्ने व्यक्तिमा के असर पर्छ कि पर्दैन भने आफूले इन्स्योर हुनु पर्यो, त्यसरी मात्र वितरण गर्ने। ती वितरण गरेका चिजहरू चाहिँ कुनै भने स्टोरमा लामो समय हामीले राख्नु पनि हुँदैन, एक त बर्खा पनि छ होइन, बर्खा पनि छ तपाईँको यो ह्युमिडिटी बढेको हुँदाखेरि ती खाद्य पदार्थहरू कुहिने सड्ने अथवा के भन्छ ड्यामेज हुने चाहिँ क्यापसिटी एकदमै छिटो हुने, त्यसले गर्दाखेरि धेरै स्टोर गर्न पनि जति सक्छ त्यसले उहाँ न्यायचित रूपमा चाहिँ छिटो वितरण गर्नु पर्ने।
2: जस्तो धेरै के देखियो भने विगतका भूकम्पमा होस् अथवा कोविडको समयमा होस् जुनै पनि यस्तो भनौँ न समस्याहरू निम्तिसकेपछि विपद पछि चाहिँ रात हतारमा संकलन गर्ने र हतारमा त्यसलाई चाहिँ व्यवस्थापन गर्ने नाममा त्यस्तो कुनै पनि कुराहरू चाहिँ हेरिँदैन, जसले चाहिँ अब स्वास्थ्य समस्याहरू आउँछ भनेर अघि यहाँले भनिसक्नुभयो। अब यो हेर्ने काम चाहिँ कसले गर्ने त?
3: हेर्ने काम त स्थानीय डेफिनेटली स्थानीय सरकारले गर्नुपर्छ, किनभने स्थानीय सरकारका व्यक्तिहरू वार्डका व्यक्तिहरू उहाँहरूले चाहिँ हरेक परिवारको स्थितिको बारेमा थाहा हुन्छ उहाँलाई, होइन उहाँहरूलाई के अभाव छ के आवश्यकता छ भन्ने कुराहरू उहाँलाई थाहा भएको हुन्छ, उहाँहरूसँग एउटा कोअर्डिनेसन मतलब उहाँलाई चाहिँ प्रत्यक्ष चाहिँ सहभागी गराएर चाहिँ उहाँहरू मार्फत एसेसमेन्ट गरेर चाहिँ ती चिजहरूको वितरण गर्नुपर्ने हुन्छ। अहिले जुन देखिराखेका छ खालि एउटा सीमित व्यक्तिबाट चाहिँ यसरी वितरण गर्नु हुँदैन, किन मुख्य व्यक्ति भनेको चाहिँ स्थानीय सरकारका व्यक्तिहरू नै, उहाँहरूलाई चाहिँ समन्वय गरेर चाहिँ वितरण गर्दा अलिक राम्रो पनि हुन्छ, इफेक्टिभ हुन्छ, न्यायचित पनि हुन्छ।
2: हजुर, अब यो वितरण गर्ने क्रममा जुन यहाँले भन्नुभयो कि पालिकाले चाहिँ बढ़ी भूमिका निर्वाह गर्नुपर्छ, अब पालिका नभएको स्थानमा पालिका आफै प्रताड़ित भएको अवस्थामा चाहिँ अरू कस्तो खालको संयन्त्र चाहिँ त्यहाँ पुग्नु जरूरी छ?
3: अब पालिकाको सबै वर्ल्ड स्ट्रक्चर त त्यस्तै भएको हुँदैन, किनभने त्यसमा वडाहरू पनि हुनसक्छ, वडाको साथसाथमा विभिन्न सरकार मतलब स्थानीय सरकारका चाहिँ विभिन्न इकाइहरू पनि हुनसक्छ, स्वास्थ्य इकाइ हुनसक्छ, भेटनरीका इकाइहरू हुनसक्छ, शिक्षाका इकाइहरू हुनसक्छ, होइन सुरक्षाका इकाइहरू, ती सबैले चाहिँ एकीकृत गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने एउटा चाहिँ ठोस निर्णय गरेर चाहिँ यसरी सेवा हामी भनौँ न प्रवाह गर्न सकिन्छ।
2: भनेपछि सबै जुन इकाइहरू गठन भएको छ यस अघि नै विपद पछि गर्ने भनेर जुन तयारी हाम्रो पहिला थियो, उनीहरू चाहिँ विपदको लागि भनेर तयारी भएका गठन भएका जुन संयन्त्रहरू उहाँहरू चाहिँ उठ्नु पर्यो
3: एकदम एक्टिभ गर्नु पर्यो अहिले।
2: हजुर, जुन समुदाय प्रताडित हुनुहुन्छ होइन, उहाँहरूले यतिखेर सुन्न चाहेको अवस्था भनेकै राहत उपलब्ध, उहाँहरूलाई सुरक्षित बसोबास, सुरक्षित स्थान र स्वस्थ खानाको नै हो उपलब्धता होइन। अब यसको लागि उहाँहरू आफैले गर्नुपर्ने चाहिँ केही सावधानीहरू के कुरामा चाहिँ सावधानी अप्नाउने जसले गर्दाखेरि चाहिँ स्वास्थ्यका जटिल अवस्थाहरू चाहिँ निम्तन नदिनको लागि
3: सकेसम्म एउटा के गर्नु पर्यो भने चाहिँ अधिकांश मानिसहरू अहिले त यो मनोसामाजिक विभिन्न किसिमका समस्याहरूबाट चाहिँ प्रताडित हुनुहुन्छ, उहाँहरूलाई यो गर्नको लागि विभिन्न साइको सोसियल काउन्सिलिङहरू मार्फत उहाँहरूलाई कसरी यो त्यो अवस्थाबाट मुक्त गर्ने भन्ने एउटा चाहिँ हामी अवस्था ल्याउनु पर्यो। त्यसको लागि साइको सोसियलका काउन्सिलिङका चाहिँ सेसनहरू चलाउनेदेखि लिएर यदि उहाँको मनोसामाजिक विभिन्न समस्या छ भने यो हुनसक्छ विभिन्न किसिमका औषधिहरू पनि होइन मनोदीपक औषधि प्रयोग गरेर चाहिँ समाधान गर्न सकिन्छ। यदि त्यसको साथसाथमा लामो समय औषधि सेवन गर्ने व्यक्तिहरूलाई पनि उहाँहरूको न्यायोचित औषधि भनौँ न वितरण उहाँले कति कसरी खाइराख्नु भएको छैन, उहाँको स्टक आउट पिल्सहरू स्टक आउट भएको छ कि छैन त्यो पनि हेरेर उपलब्ध गराउने र गर्नुपर्छ। र त्यसको साथसाथमा उहाँहरूले चाहिँ आफ्नो भनौँ न आफ्नो बचे खोजेका चाहिँ खेतीबारीहरू अथवा भनौँ न जमिनमा पनि सामान्य खेती गरेर पनि होइन विभिन्न उसको तरकारीहरू चाहिँ हुनसक्छ उहाँहरूको घरमा स्टोर भएका बिउहरू नष्ट भयो होला, तर चाहिँ यो भनौँ न हाल त यो तपाईँको एग्रिकल्चरल क्लस्टरले त्यस्ता व्यक्तिहरूलाई चाहिँ मल तथा बिउहरू वितरण गर्ने होइन खेती गर्नको लागि सुरक्षित गर्ने तारबालीकोबाट केही व्यवस्थापन गर्ने अथवा नजिकै खोला नाला अथवा केही छ भने त्यसलाई चाहिँ वितरण गर्नको लागि तार झालीहरूको व्यवस्थापन गर्ने यस्ता चाहिँ फेसिलिटेसन गर्नुपर्ने हुनसक्छ। यदि कसैले चाहिँ भनौँ न अब त्यस्ता आवश्यक पर्ने चिजहरू कुनै संघ संस्थासँग छ भने त्यो पनि वितरण गर्न सकिन्छ।
2: जस्तो यो बेला चाहिँ जुन जो व्यक्ति सुरक्षित हुनुहुन्छ, जो व्यक्ति अब भनौँ न भौतिक रूपमा त त्यहाँ समस्या भयो तर होइन व्यक्तिगत रूपमा उहाँहरू सुरक्षित हुनुहुन्छ भने काममा फर्कन अथवा उहाँलाई भनौँ न आइपरेको मनोसामाजिक समस्यासँग जुझ्नको लागि भनौँ के गर्न सकिन्छ, उहाँहरूलाई सुझाव चाहिँ के दिनुहुन्छ?
3: त्यसको लागि त सबभन्दा पहिले आफूले जुन पहिले गरिरहेका कामहरूमा हामी नर्मल हाम्रो कामहरूमा फर्कने होइन सधैँ यो अवस्थामा चाहिँ हामी बस्न हुँदैन, किनभने हाम्रो जिन्दगीलाई लैजानु पर्छ। जिन्दगी बढ्नको लागि पहिले गरेका कामहरू अलिक बढी मात्रामा गर्नुपर्ने हुन्छ, सुरक्षित भएर गर्नुपर्ने हुनसक्छ। जस्तै खेतीका कुराहरू भयो, त्यसपछि आफ्ना भएका चाहिँ सरसामानहरू सम्पत्तिहरूको के अरे त्यसलाई सुरक्षित राख्ने कुराहरू भयो, आफ्नो उपचारहरूको कुराहरू भयो, यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थापन गर्नुपर्छ।
2: हजुर, अब सरकारले विभिन्न पालिकालाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ होइन, अब यसरी विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि चाहिँ त्यस्तो ठाउँमा दिनुपर्ने सेवा सुविधा चाहिँ के हो? यो घोषणा त भइ नै हाल्यो, स्वास्थ्यका दृष्टिकोणले हुनुपर्ने चाहिँ त्यहाँ के हो?
3: अब यस्तो छ, यो विपदको घोषणा भनेको चाहिँ गर्न पूर्व तयारी भएर बस्छ। यदि कुनै इन्फर्मेसन यस्तो चाहिँ कुनै इन्सिडेन्ट हुनसक्छ, तिमीहरू चाहिँ रेडी भएर बसिराख, सुरक्षित ठाउँमा जाऊ, आफ्नो चाहिँ सबै चिजहरू व्यवस्थापन गर भन्न खोजेको, ताकि त्यस्तो अवस्थामा भौतिक क्षति नहोस्, मानवीय क्षति नहोस् भन्ने हिसाबले नै गरेको हो। र यस्तो अवस्थामा भइसकेमा हुन गएमा के भन्ने विभिन्न किसिमका बेसिक निड्सका चिज जुन यो सर्भिस प्रोभाइडरहरू हुनसक्छ, जस्तै स्वास्थ्यका कुराहरू भयो, सेक्युरिटीका कुराहरू भयो, होइन खानेपानीका कुराहरू भयो, फुड सप्लाईका कुराहरू भयो, यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थित रूपमा लैजानको लागि एउटा नेटवर्किङ भनौँ न त्यो गर्न खोजेको हो।
2: हजुर, अब विशेष गरेर त्यो ठाउँमा जहाँ विपद संकटग्रस्त क्षेत्र घोषणा गर्यो त्यो ठाउँमा कस्ता खालका स्वास्थ्य सेवाहरू चाहिँ प्रवाह गर्नु जरुरी छ? यो अघि जस्तो जुरे पहिरोको बेला भयो होइन, त्योभन्दा अगाडि पनि भए, ती नजिरहरूलाई लिने हो भने चाहिँ के गर्नु पर्थ्यो, अझ थप के गर्न सकिन्छ?
3: अब गर्नको लागि त मैले त्यही त सबभन्दा पहिले सुरक्षित पानी नै हामीले जनतालाई उपलब्ध गराउनु पर्यो। त्यसको लागि नजिकै स्रोत, पानीको स्रोत कहाँ छ, त्यसलाई कसरी शुद्धिकरण गर्ने, सप्लाई कसरी गर्ने भन्ने कुराहरू एक नम्बर हुनु पर्यो। र दुई नम्बरको खाद्य सुरक्षाका कुराहरू छ। खाद्य सुरक्षाको चाहिँ प्राप्त चाहिँ आफ्नो खाद्य सामग्रीहरू, उपलब्ध खाद्य सामग्रीहरू सुरक्षित छ छैन, त्यो प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्ने कुराहरू गर्नुपर्ने हुनसक्छ। खाद्य पदार्थको लागि हामीले चामल दालहरू मात्र दिएर हुँदैन, चाउचाउ बिस्कुट चिउरा मात्र दिएर हुँदैन, त्यसको साथमा प्रोटिनयुक्त विभिन्न किसिमको दलनयुक्त चिजहरू होइन, ती चिजहरू प्रशस्त मात्र हामीले दिन सक्नु पर्यो, उपलब्ध गराउन सक्नु पर्यो। र अर्को खाद्यको साथसाथमा उहाँले चाहिँ सेक्युरिटीका कुराहरू छ, किन भन्दा घर परिवारका सदस्य गुमाइराखेका छ, कसैका एकजना परिवारमा बसिराखेको छ, यसरी एउटा कम्युनल सिस्टममा बस्दाखेरि भोलि इभिनिङ चाहिँ चोरी चकारीका कुरा हुनसक्छ, त्यसका लागि पनि उहाँलाई चाहिँ सुरक्षाको प्रतिभूति हामीले दिनुपर्ने हुनसक्छ। र त्यस्तै अब उहाँले चाहिने विभिन्न किसिमका स्वास्थ्य तत्काल गर्नुपर्ने स्वास्थ्यका उपचारहरू, इमर्जेन्सी म्यानेजमेन्ट ट्रिटमेन्टका कुराहरू भयोदेखि लिएर अन्य उपचारहरूका कुराहरू, जस्तै यो अवस्थामा चाहिँ परिवार निजनका विभिन्न उसको साधनहरूको वितरणको कुराहरू हुनसक्छ, परिवार निजनका सेवाहरू हुनसक्छ, छेरो उपचारका सेवाहरू हुनसक्छ होइन, त्यस्तै विभिन्न किसिमका यो
2: नियमित
3: एनसिडीका भनौँ न नन कमिङ डिजिजका नियमित खाइरहेका औषधको वितरणको कुरा हुनसक्छ, ती सबै कुरा चाहिँ एकिन हुनुपर्छ।
2: हजुर, अब व्यक्ति र समुदायलाई तपाईँले सुझाव दिनु पर्दाखेरि चाहिँ जुन भवितव्यबाट चाहिँ जीवनलाई जोगाउनु भएको छ उहाँले, त्यो नै ठूलो कुरा हो। हुन त धेरै चिज गुमाइसक्नु भएको छ उहाँले होइन, तैपनि जीवन चाहिँ यो बेला चाहिँ जुन जीवन जोगाएर बस्नु भएको छ, उहाँलाई सुझाव दिनु पर्दा उहाँलाई के चाहिँ सुझाव दिनुहुन्छ?
3: अब यो सधैँ हामी यो स्ट्रेसफुल कन्डिसनमा हामी बस्नु हुँदैन, किन भन्दाखेरि जीवन भनेको संघर्ष नै हो, संघर्ष गरेर नै अघि बढ्ने हो, त्यस कारण चाहिँ आइपरेका समस्याहरूलाई समाज बिस्तारै समाधान गरेर अघि बढ्नुपर्छ। हाम्रो नर्मल जुन लाइफ स्टाइल छ त्यस कारण सायद हामीले काम गर्नुपर्ने हुनसक्छ। सधैँ चाहिँ एउटा त्रासमय अवस्थामा बसेर आफूलाई चाहिँ एउटा त्यस्तो अवस्थामा राख्दाखेरि विभिन्न किसिमका असरहरू, मनोसामाजिक असर साथसाथै सामाजिक असरहरू पनि पर्न सक्नु हुँदाखेरि आफूले एउटा नर्मल म एकदम बिल्कुल ठिक छु, म गर्न सक्छु भन्ने एउटा हिसाबले ढुक्क भएर चाहिँ अघि बढ्नको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
2: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीलाई स्टुडियोमै आएर कुराकानी गरिदिनु भयो, धेरै धन्यवाद दिन चाहे। उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर सागर राज भण्डारी। भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र महामारी निम्तर्न नदिन अप्नाउनु पर्ने सावधानीका बारेमा उहाँसँग गरिएको कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य सम्बन्धी कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि
9: शुक्ला गण्डकी एफएम 97.6
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि जज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834
8: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
13: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
13: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
8: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
14: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट पैंट लेहेंगा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन
15: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखा को लागि सम्पर्क 98067 13425।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय
4: चकोसान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारको प्रयास चल्दै, सुरुङमा कति फसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसे नदीमा आएको भीषण बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। 3 वटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिरिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्क विहीन छन्। त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ 69,74,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल संचालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक QR कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाण्डौ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिङ खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाण्डौ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोल पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाण्डौमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरुङ दुर्बुङ सिउने सिउरेनी टार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मीटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो शो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि शुरू भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा दुई तथा चार पाङ्रे गाड़ी, विद्युतीय गाड़ी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युत सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधि जोडेर अघि बढ़िरहेको छ। नाडा अटो शो शुरू भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढ़ी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहको डुंगा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। डुंगामा 269 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा दुई ठूला छाल आएपछि डुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 1-5 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,00,000 रूपियाँ संकलन, रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0564142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन्नु सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तीर्ण दिनुहोस् श्री स्टील।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
3: साथ छ हाम्रो।
4: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि। तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुनचाँदी दोकान।
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 460 69 2046, 98 0 58 28 00 8।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
10: वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम्भीर्यका भाका।
9: कार्यक्रम गाम्भीर्यका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोकसांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु म रिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेन आभूषण सुनचारी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी दिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू राशन सरपत्थर राखिएका गरगनाहरू कम्प्यूटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचाँदी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। आफ्नै घरैसी काममा व्यस्त पनि हुनुहुन्छ होला। बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि चाहिँ घाम लागेको छैन है पानी पर्छ कि जस्तो भएको छ। आजको मौसम चाहिँ तपाईँहरूकोतिरको के कस्तो छ पक्कै पनि स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा चाहिँ अगाडि बढ्नुहोला भन्न चाहन्छु है। अब देशको परिस्थिति यस्तो नै छ। हिजो पनि फेरि रसुवामा बाढी आएको छ त्रिशुलीमा होइन। त्यही भएर अलिक बढ़ी रूपमा चाहिँ आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आफूलाई सुरक्षित राख्नु होला। हाम्रो यता रसुवातिर होइन त्रिशुली नदीको वरिपरि किनारतिर हुँदै हुनुहुन्छ भने हाम्रो यहीँ गोर्खा धादिङ जोड्ने पुलहरू पनि एकदमै बगाइसकेको छ। त्यही भएर खोला नालाको क्षेत्र वरिपरि हुँदै बसोबास गर्नुहुन्छ बसिराख्नु भएको छ भने यस्तो विषम परिस्थितिमा चाहिँ अलिकति डाँडा काँडा घर छोडेर बस्नु होला भन्न चाहन्छु है। आफ्नो स्वास्थ्य राम्रो हो आफू जिउदो भयो भने सबै कुरा होइन घर परिवारले देख्नुभयो सबै कुरा सम्हाल्न सकिन्छ। त्यही भएर अलिकति विचार पुर्याउनु होला। टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि है यात्राहरू पनि कठिन छन्। कति धेरै जान कसै कुण्ड घुम्न जानुभएको र हाम्रो यहीँ तनहको पनि धेरैजना हराउनु भएको छ।

र तनावको पनि धेरै र तनौको पनि एकदमै धेरैजना परिराख्नु भएको छ यो बाढ़ी पहिरोमा। त्यही भएर अलिकति ध्यान दिनुहोला होइन। हाम्रो यहाँ कृष्ण भीर कृष्ण सड़क पनि होइन भाँचिएको छ। त्यही भएर पृथ्वी राजमार्ग क्षेत्र अन्तर्गतको कुनै यात्रा गर्दै हुनुहुन्छ भने विशेष ध्यान पुर्याएर हिँड्नुहोला पनि भन्न चाहन्छु। र आज पनि तपाईँहरूको कमेन्टलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। कमेन्ट गर्नुहोला है। हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी संगीहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ। आजको वषयमा विशेष तपाईँहरूको कमेन्टलाई चाहिँ म कार्यक्रममा लिनेछु। कमेन्ट गर्दै गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ विशेष आजको बसाईमा। र यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिकको श्रेय स्वरूप एउटा सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्नुहोला है, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ विशेष आजको बसाईमा चाहिँ। र के कस्तो लाग्छ कार्यक्रमको बारेमा यदि तपाईँहरू जान्न चाहनुहुन्छ, सल्लाह सुझावहरू पनि दिन चाहनुहुन्छ भने तपाईँले सल्लाह सुझाव हामीलाई फेसबुक मार्फत पनि दिन सक्नुहुनेछ र फोन गरेर पनि दिन सक्नुहुनेछ है। र हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा आउने गर्छौं र सातै दिन नै तपाईँहरूको माझमा फरक फरक ढंगले चाहिँ प्रस्तुत हुने गर्दछौं। त्यही भएर आउनुहोला, कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ कमेन्ट मार्फत। आजको बसेमा चाहिँ कमेन्ट गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर चाहिँ कमेन्टहरू गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने मिठा मिठा लोकगीत संगीतहरू रोजेर लेखेर चाहिँ पठाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँको माझमा हरिली कारैले भने तीसको भाकालाई कार्यक्रममा स्थान दिन्छु। मैले हिजोबाट तीसको भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। अब धेरै छैन तीज आउनलाई, एक हप्ता दुई हप्ता पश्चात तीज लागिसकेको छ है। त्यही भएर तीज आइसकेको छ, एक महिना ढ्याङ्ग गीत बजाउनु पर्छ। त्यही भएर आज हिजोबाट चाहिँ तीजका गीतहरू मजाले बजेका छन्। तपाईँले रोज्न तीजका गीतहरू होइन सुमधुर लोक भाकाहरू आफ्नो रुचिमा पनि पार्न सक्नुहुनेछ। यति बेलाको क्रममा बने हरेली काँडैले भनिरहेको छ, यसमा आवाज रहेको छ शान्ति त्रिपुरियारको लय शब्द नेत्र आयर र खेम सेन्चुरीको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, रेडी कार्यक्रमलाई चस्तै चस्तै भनिरहेको थियो सुमधुर। तीजको भाकालाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म तपाईँको कमेन्टलाई कार्यक्रममा स्थान दिन्छ। हामीलाई लेख्नु भएको छ गपाडी केरीजीले स्थानो भन्ने गीत प्ले गरिदिनु हस् लभली मायालु सिसजी भन्नुभएको छ। हस् हुन्छ, यो सुमधुर गीतलाई म कार्यक्रममा स्थान दिनेछु। नास्ता खानु भयो भन्नुभएको छ। एकदमै मेरो चाहिँ भइसक्यो आउनु हजुर अहिले। ह्याप्पी वेलकम कम ओके एन्ड नेपालको न्यू खबर के छ तनहको। ओके दर्शन हजुर, मर्निङ मर्निङ मर्निङ ओम जय जय ओम टेक केयर योर ह्याज जी भन्नुभएको छ। हस् जी भन्नुभएको छ, एकदमै ठिकठाक छ हाम्रोतिर जाँ तनहतिरको हालखबर पनि ठिकै ठिकै छ है। यो त्रिशुली रसुवामा आइराखेको बाढीको कारणले गर्दाखेरि हाम्रो त तनह भेगतिर पनि होइन विभिन्न लासहरू शवहरू चाहिँ भेटाइराखेका छन्, तिनीहरूको पोस्टमार्टम भइराखेका छन् र आफ्ना आफन्तहरूलाई जिम्मा लगाउने कार्यक्रमहरू पनि भइराखेका छन् है। हाम्रो तनहतिर खासै केही नयाँ नौलो छैन र हाम्रो यता पोखरा भन्नाको गोर्खा र धादिङको होइन फूल पनि जोडिएको छ, किनभने हामी नजिकै पर्छौं है, त्यो खोलाले बगाएको छ त्रिशुलीको बाढीले गर्दाखेरि। र अरू चाहिँ अब सबै ठिकठाक छ भन्नुपर्छ। अनि यो प्रोग्राममा चाहिँ तपाईँले इमो मेसेन्जर लिनु पर्यो भन्नुभएको छ। हेर्नुहोस् है, हामी कोसिस गरौंला इमो पनि होइन, हामी चाहिँ फेसबुक मात्रै चलाइराखेका छौँ, अहिले चाहिँ इमो र मेसेन्जरको मेसेजहरू चाहिँ हामीले लिइराखेका छैनौँ। त्यही भएर पनि होइन कमेन्टलाई नै पहिलो प्राथमिकता दियौं भनेर हो। अब बिस्तारै बिस्तारै अब इमोतिर पनि मेसेन्जरतिर पनि जाने हो कि जस्तो हुँदैछ, हेरौँ के हुन्छ अलिक समय खेर पछि है। मिठो कमेन्टको लागि एकदमै धेरै धेरै धन्यवाद छ हाम्रो गफाडी केटीजीलाई। तपाईँहरू पनि कमेन्ट गर्नुहोला, सबै ठिकठाक छ भन्नुपर्छ। यस्तै नै छ देशको विषम परिस्थिति छ, अब ठिक छ भन्नु कि बेठिक छ भन्नु होइन, अब ठिक मनलाई चाहिँ धानेर बसिराखेका छौँ भन्नुपर्छ। र यति बेलाको क्रममा पनि हाम्रो गफाडी केजीको रोजामा राखे सानो भन्ने मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि तपाईँको माझमा फेरि आउनेछु विकी परिया र लक्ष्मी नेपालीको आवाजमा रहेको छ, हामीलाई अमित परिया र हरि पाण्डेको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, यो सुमधुर गीत मैले तपाईँको माझमा राखिसकेको छु, पक्कै पनि मन पर्यो होला ए सानो भन्ने रहेको थियो। तपाईँहरू कमेन्ट गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। आज विशेष तपाईँहरूको कमेन्टलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ, त्यही भएर कमेन्ट गर्नुहोला। आफूलाई मनपर्ने लुक भाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ। अब कार्यक्रममा म कमेन्टलाई स्थान दिन्छु। लेख्नु भएको छ मनको साथी जी ले नमस्कार भन्नुभएको छ, एकदमै धेरै धेरै नमस्कार छ मनको साथीजी। तपाईँ सन्चै आरामै हुनुहुन्छ, के छ तपाईँहरूको हाल खबर है? पक्कै पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ है हाम्रो तर्फबाट पनि। एकदमै कुशल मंगल भएर बस्नुहोला जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ भन्न चाहन्छु। र त्यस्तै अर्को कमेन्ट रहेको छ कमल श्रेष्ठजीको, लेख्नु भएको छ हेलो नमस्कार हजुर भन्नुभएको छ, एकदमै हेलो नमस्कार हजुर, के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ। म तीन जुडिया मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदमबाट कमल श्रेष्ठ, यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू भन्नुभएको छ हाम्रो तेह्रथुमतिर फेदमतिरको नयाँ नौला हाल खबर के छ? पक्कै पनि एकदमै सबै ठिकठाक छ होला भन्ने विश्वास रहेको छ। हजुर पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ है साथीहरू। र उहाँले साथीहरू सम्झनु भएको छ देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु, लुकेन थेब्लिन लिम्बु, राजन खतिवडा, चित्रयोगी कार्की सुशीला, त्यस्तै लेख्नु भएको छ सरला राई, मीडिया प्रेमी निर्मला बनेम, पूजा मान्देपाल लिम्बु, फूलमाया अख्यपाल लिम्बु, टीकाराम सुनवार, त्यस्तै लेख्नु भएको छ मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। यो मिठो कमेन्टको लागि एकदमै धेरै धेरै धन्यवाद हाम्रो कमल श्रेष्ठजीलाई, आगामी दिनमा पनि कमेन्ट गरेर कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। यो मिठो कमेन्टको लागि एकदमै धेरै धेरै धन्यवाद छ। कमेन्टहरू भने यति नै रहेका छन् है, मैले कार्यक्रममा कमेन्टहरूलाई लिइसकेको छु। एकदम धेरै धेरै धन्यवाद छ। अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ, त्यही भएर र सहभागिता जनाइदिनु भएकोमा तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु। त्यस्तै हामीलाई फेरि पनि गफारी केटी लेख्नु भएको छ, कमेन्ट हेर्छु म ठ्याक्कै देखि यहाँ के नलेखेको कमेन्टलाई लिन्छु। म स्मृति पुन हो के चिन्नुभयो कि नाइ भन्नुभएको छ, हजुर चिनिसकेन त हो, के छ हाम्रो स्मृतिजीको हाल खबर, गफारी केटीजीको हाल खबर? अनि म अहिले नेपालमा छैन, धेरै टाढा छु, लवली माया ऋषिजी हस टेक केयर भन्नुभएको छ, एकदम धेरै धेरै धन्यवाद। कहाँ हुनुहुन्छ हो तपाईँ आज भोलि? होइन अलिक पहिला पहिला त यता नेपालतिर हुनुहुन्थ्यो, आज भोलि कहाँको बसाइ छ हजुरको है? विदेशमै हुनुहुन्छ भने पनि एकदमै आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु। मिठो कमेन्टको लागि एकदम धेरै धेरै धन्यवाद छ हाम्रो स्मृतिजीलाई, होइन गफाडे केटीजीलाई। अब भने म कार्यक्रमको निकै नै उत्तरार्धतिर आइसकेको छु, विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रम प्रायोजन गरिदिनु भएकोमा उमेन आउ सर सञ्चारी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मलपात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा अर्को मिठो सुमधुर यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिएर जान्छु है। चरी जेलैमा भनिरहेको छ, विश्वमाजीको आवाजमा रहेको तेज सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाइबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा तपाईँको बाजे बस्छु भन्ने सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्लागण्ड के एफएम 97.10 समिक हर जय गीत जय सङ्गीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 70 5 37, मोबाइल नम्बर 98 4 60 69 70 2 46, 98 58 00 28 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
10: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 2 25, मोबाइल 98 5 60 33 8 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98 5 60 43 952 र 98 0 66।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। यही भदौ 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेहरूको संख्या 781 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 199, नवलपरासी पश्चिममा 100, तनहुँमा 37, चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको जनाएको छ। बाढ़ी बच्चा सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी र 4 जना अध्यागमन कार्यालयका कर्मचारी रहेका छन्। विभिन्न जल विद्युत आयोजनामा कार्यरत 933 विदेशी, 592 जना विदेशीसँगै घुम्न गएका नेपाली, 127 जना लालटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी र क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्कविहीन छन्। त्यस्तै रसुवाका 562, नुवाकोटका 115 र मकनपुरका 65 जना पनि सम्पर्कविहीन भएका छन्। प्राधिकरणले हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जल विद्युत आयोजनाका सुरूङबाट 289 जनाको उद्धार गरिएको जनाएको हो। नेपाली सेनाले 254 विदेशी र 3037 नेपालीको हवाई उद्धार गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,618 सुरक्षाकर्मी परिचालन गरिएको हो। प्राधिकरणले 7,894 नेपाल प्रहरी, 8,521 जना नेपाली सेना र 4,203 सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढ़ी प्रभावित क्षेत्रमा खटिएको जनाएको छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको सव्यवस्थापनमा समस्या भएपछि सरकारले एयर टाइट ब्यागमा राखेर जमीन मुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागि भनी सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागेको स्पष्ट पारेको छ। पहिचान नभएका तथा व्यापारीसे शवहरू व्यवस्थापन ब्यूरो संशोधन निर्देशिका 2083 बमोजिम एयर टाइट ब्यागमा राखेर जमीन मुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। लामो समयसम्म सब बाह्य वातावरणमा रहँदा सर्ने

0: प्रक्रियामा तीव्रता आई पानीका स्रोत लगायतका विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ़न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई शवदाह संस्कार गर्न लागि रूपमा बुझ्नु नहुने स्पष्ट पारेको छ। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिन मुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापनका लागि काँस खिलाइएका 102 शव मध्ये आइतबार साँझसम्म 15 मात्र हस्तान्तरण भएका छन्। बाँकी 87 शवको पहिचान हुन बाँकी रहेको छ। आइतबार साँझसम्म 87 शवको पोस्टमार्टम भइसकेको छ। पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शेषन अस्पतालका शवगृहमा राखिएका शवहरू लामो समयसम्म राख्न कठिन भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गर्दै गाड्न लागि हो। कास्कीका सहायक जिल्लाधिकारी चित्रंगत बराले शव व्यवस्थापनको स्थान एकिन भइसकेको जनाउँदै पहिचान हुन नसकेका शवहरू व्यवस्थापन गर्न लागि जानकारी दिनुभयो। सोमबार बिहान सर्वदलीय बैठकपछि यसबारे निर्णय गर्ने तयारी छ। लामो समयसम्म शव राख्दा बिग्रने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो भयो। पहिचान नभएका व्यापारीले शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीको विपद सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौ उहाँले भन्नुभयो। डीएनएका लागि सबै नमूना लिने र शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिने भएको छ। गाडिएका शवहरूमा ट्याग नम्बर राख्ने र भविष्यमा पनि पहिचान गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परिचय नवीन कार्कीले सोमबार वैकल्पिक व्यवस्थापन शुरू हुने जानकारी दिनुभयो। शवको पोस्टमार्टम चलिरहन्छ। उहाँले भन्नुभयो पोस्टमार्टम भएका तर पहिचान हुन बाँकी शवहरू सोमबार बिहानबाट वैकल्पिक व्यवस्थापन शुरू गर्छौं। जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा अस्पताल जाहेरी दर्तादेखि सबै प्रक्रिया मिलाएर शव आफन्तलाई हस्तान्तरण गर्ने क्रम जारी छ। सबै शवको फोटो भिडियो लिनेदेखि शरीरमा रहेका टाटु वा अन्य निशानको रेकर्ड राखिरहेछ। बाढ़ी पीड़ितहरूले राहतमा पाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितहरूका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित दुई जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितहरूलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुली ढुंगे क्षेत्र र सिमाला चौरका प्रभावितहरूलाई सेफ हाउस क्रिया पुत्री भवनमा बेत्रावतीका प्रभावितहरूलाई स्वास्थ्य चौकी बट्टार क्षेत्रका प्रभावितहरूलाई कवर्ड हल तथा देवघाटका प्रभावितहरूलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैंसी क्षेत्रका प्रभावितहरूलाई सुन्दरी कैरिनी मावि त्रिशुली बजार क्षेत्रका प्रभावितहरूलाई कोलनी कवर्ड हल भैरूम मावि रिमल डाँडा र इन्द्रयणी मावि बनाइएका शिविरहरूमा राखिएको छ। विदुर तीन देवघाट सिठ खाली क्षेत्रमा प्रभावितहरूलाई रणभूमेश्वर मावि ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितहरूलाई त्रिशुली आवि र सुल छेडा माविमा राखिएको छ। बेलको टगढ़ीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितहरूलाई महादेव मावि किस्पाङ गाउँपालिका पाँचका प्रभावितहरूलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको ताप्लाङ प्लाजामा राखिएको छ। प्राधिकरणका अनुसार विदुर दुईको सेफ हाउस देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय बेलकोट गढ़ी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध गराइरहेको छ। त्रिशुली नदी पारिरहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहिचान पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नाग ढुङ्गा मोगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योगमा आयोजित तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्यान्न वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाई छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिने, यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूला गाड़ीहरूलाई 900 पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुकोट नामजुङ घैरुङ दुरुङ सिउरे निटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यस मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोर दोहोर गर्ने गाड़ीहरूका लागि उपयुक्त हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णवीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। ढोरेली सेवा समाज काठमाडौँ ढोरेली दिदी बहिनी र शुभचिन्तकहरूबाट संकलित 46,100 रूपियाँ सरकारको बाढ़ी पीड़ित राहत कोषमा जमा गरिएको समाजले जनाएको छ। शुक्ला गण्डकी 4 दुलेगौड़ा स्थित मेघा इन्टरप्राइजेसले हालैको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि 23,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। साविक भानुमति 2 सखे पहाड़ शुक्ला गण्डकी 5 निवासी दीपक थापाले प्रधानमन्त्री राहत कोषमा 76,800 रूपियाँ रकम जम्मा गर्नुभएको छ। कमलाघाट सबदहन गृह निर्माण समिति शुक्ला गण्डकी 4 पुलचोकको नेतृत्वका लागि मतदान हुने भएको छ। अध्यक्ष सचिवमा 2-2 जनाले दावी गरेपछि आगामी भदौ 19 गते निर्वाचन तोकिएको निर्वाचन समिति संयोजक पदम प्रसाद लामिछानेले जानकारी दिनुभयो। अध्यक्षमा निवर्तमान अध्यक्ष शंकर बहादुर कार्की र सहसचिव थमन बहादुर खत्रीले पुनः दावी गरेपछि निर्वाचन हुने पक्का भएको हो। साथै सचिवमा जगदीश गौतम र चन्द्रबहादुर थापाले दावी गरेका छन्। निर्वाचन समिति संयोजक लामी छानेको अनुसार भदौ 19 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोकमा मतदान हुनेछ। आइतबार उपाध्यक्षमा ईश्वरी माया काइस्थ, कोष अध्यक्षमा ध्रुव कुमार मल्ल, सहसचिवमा मन बहादुर श्रेष्ठ सर्वसम्मत भएका छन्। सदस्यहरूमा ईश्वरी भण्डारी, लालुमाया ढुङ्गाना, नरेश बस्नेत, गोमाया थापा, हेमबहादुर नेपाली र रामबहादुर भण्डारी, शम्भु बहादुर राणा, यम प्रसाद काफ्रे रहेका छन्। यसअघि चौथो वार्षिक साधारण सभाको आइतबार शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख किशनराज पण्डितले उद्घाटन गर्नुभएको हो। सो अवसरमा उहाँले शुक्ला गण्डकीका नदी छेउका घाटहरू व्यवस्थित हुँदै गएको बताउँदै आर्थिक संकलन भन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गर्नुभयो। समितिका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम वडा नम्बर 4 अध्यक्ष राजकुमार वाग्ले, सल्लाहकार एवं पूर्व अध्यक्ष शिवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष पदम प्रसाद लामिछाने, समाजसेवी मोती प्रसाद पौडेल लगायतले बोल्नुभएको थियो। कार्यक्रममा सहसचिव थमन बहादुर खत्रीले सचिवको र कोष अध्यक्ष नारायण प्रसाद शर्मा मरासिनीले कोष अध्यक्षको प्रतिवेदन पेश गरेको भएकोमा छलफलपछि पारित भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वरी माया काइस्थले गर्नुभएको थियो। समितिले गत आर्थिक वर्षमा 40 सब दहन गरेकोमा 3 निशुल्क गरेको सो अवसरमा जानकारी दिएको थियो। नेकपा एमाले शुक्ला गण्डकी नगरपालिकाका कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ। कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव जय दवाड़ी र पूर्व केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र राज वाग्ले, प्रदेश सभा सदस्य कमल ढकाल, जिल्ला उपसभापति खिमबहादुर कुमाल, जनप्रतिनिधिको तर्फबाट शालिग्राम भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो। बैठकले भाद्र 10 गतेको अकल्पनीय बाढ़ीका कारण ज्यान गुमाउनेहरू सबै नागरिकप्रति भावपूर्ण श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यो संकटको घड़ीमा सबै नेपाली मिलेर उद्धार कार्यमा खटिनु पर्नेमा बैठकले जोड़ दिएको छ। साथै पार्टीका नेता कार्यकर्तालाई आफ्नो दक्ष अनुसार आर्थिक भौतिक जिन्सी लगायतका कार्यहरूमा सहयोग गर्न अपील गर्ने निर्णय भएको हो। नगर अध्यक्ष पौडेलबाट 10,170 रूपियाँ प्रदान गर्दै शुरूआत गरेको हो। साथै राष्ट्रिय संकटको बेला तीज दरका नाममा गरिने बोझ भत्ते नाचगान जस्ता खर्चालु गतिविधिहरू नगर्न पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष पौडेलले बताउनुभयो। कार्यक्रममा स्वागत नगर उपाध्यक्ष लोकनारायण श्रेष्ठ र संचालन सचिव उपसचिव सुरेन्द्र तामाङले गर्नुभएको थियो। खेल समाचार। तेस्रो संस्करणको पुरूष एसिसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि 88 रनको लक्ष्य पाएको छ। सोमबार बिहान मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल जारी खेलमा बराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन बनाएको हो। खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपाली बोलरहरूले शुरूआतदेखि नै बराइनका ब्याटरलाई दबावमा राखेका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै 10 ओभरमा 4 मेडन राखेर 14 रन खर्चाउँदै 5 विकेट लिए। ललित राजवंशले 3 विकेट तथा करण केसीले 2 विकेट लिँदै उनलाई राम्रो साथ दिए। बराइनका लागि मात्र 3 खेलाड़ीले दोहोरो अंकमा रन बनाए। फैज अहमदले 15 रन, मुहम्मद वसीरले 13 रन तथा अली दाउनले 10 रन जोड़े। एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बराइन विरूद्ध प्रतिस्पर्धा गरेको हो। नेपाली टोली पहिलो खेलमै बराइनलाई हराएर उत्कृष्ट शुरूआत गर्न चाहन्छ। जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष 2 वटा टोलीले मात्र सेमी फाइनलमा स्थान बनाउनेछन्। सोही कारण समूह चरणको 4 वटै खेल महत्वपूर्ण हुनेछ। एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमार, देव खनाल, सन्दीप लामिछाने कप्तान, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह एरी, बसीर अहमद, सन्दीप जोर, ईशान पाण्डे, गोसन कुमार झा, ललित नारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेयर मल्ल रहेका छन्। नेपालले हालै मलेसिया विरूद्धको 2 अभ्यास खेलमा लगातार जित निकालेको थियो। पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपालले दोस्रो खेलमा भने कमजोर देखिएको थियो। यद्यपि अभ्यास खेलमा नेपालले शानदार बलिङ गर्दै 27 रनले मलेसियालाई हराएको थियो। हवस्, हामीलाई दिनसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का।
3: साथीना, यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरम्याट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
5: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0965702625 मोबाइल 9856033878 9841656858।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
8: तर महँगो होला नि
7: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
6: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0965414411 मोबाइल 9562938 र 9908222938।
10: सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष कोषाध्यक्ष सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त दुई पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0965714479 मोबाइल 9856062265 9468064145।
12: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी कोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ।
13: मोबाइल नम्बर 9827109066 र 9840094543।
8: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414

0: त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
0: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309082 र 9705620209।
1: TVS, साथ छ हाम्रो।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 9856080385।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू: छालाको एलर्जी, डण्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि दुई बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 9846094043।

0: Shuklagandha KFM 97.6. A complete console. Hello, Shuklagandha ki. Hello, hello.
1: Come on, everybody. Hello, Shuklagandha ki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल फॉर
2: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म आज पनि हामी रहेका छौं मन्डेको एपिसोडमा. आज पनि तपाईँको गायन प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु. फोन गर्न सक्नुहुन्छ 9842971960 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ. हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई रुसाईको विकासको

0: हजुर, एकदमै सन्चै आरामै छु। अनि हजुर पनि सन्चै आरामै हुनुहुन्छ? खाना खानुभयो? रोसिका, हाम्रो रोसिकाजी हुनुहुन्थ्यो, किन हो नसुन्नु नबोल्नु भएको? हेलो, ल अहिले पनि आएको छैन, ल के छ, खाना खानुभयो? सन्चै आरामै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? खाना खानुभयो? खाना खानुभयो?
1: खाना चाहिँ दबाई खानको लागि अनि भर्खरै खाएर अनि दबाई खाएर बसेको।
0: ल त्यसो भए ठिक छ। अनि के छ हाम्रो वानटेङ खोलातिरको नयाँ नौलो हालखबर?
1: वानटेङ खोलाको हालखबर भन्नुपर्दा अब सबै ठिकै छ। मै बिस्तारोमै थलिएरै अब बिस्तारो घुम्नै नसकेर बसेको थिएँ। अहिले चाहिँ दबाई खाएर अनि यसो बसेकै, अब कार्यक्रम सुनिराखेको थिएँ। यसो अब छोड त दिनुहुन्न के अरे, भए पनि जाने नजाने भए पनि यसो भनेर नेपाल मात्रै गरिदिएको।
0: ल अलिक छिटो छिटो सन्चो हुनु होला है, राम्रोसँग दबाई खानु होला, नियमित रूपमा नछोड्नु होला नि, फेरि अनि खाना पनि खानु होला बेलैमा।
1: खाना त किन पनि खानै नरुचेर पानीको भरमा मात्रै थिएँ। अनि हिजो बाटो फेरि त्यो दबाईहरू पनि अनि हिँडेर आएको छ, त्यही दबाई चाहिँ खान्छु, खानाको नखाइ नखानु भनेर अनि त्यही खान्छु। अनि त्यस्तै हुँदो रहेछ, कहिले काहीँ मौसमले पनि होला नि, मौसमितमा त्यस्तै छ अब, मौसमहरू पनि त्यही भएर होला नि। अनि हजुर सन्चारै हुनुहुन्छ होला के रे?
0: हजुर एकदमै सन्चारमै छु म पनि, त्यही भएर अलिकति पानी खाने, अलिक बढी खाना चाहिँ खानु होला है, फेरि रुचेन भनेर खाँदै नखाने, औषधि मात्रै खायो भने त झन् कमजोर हुन्छ नि फेरि।
1: एक हप्ता हेर्नु न, शनिबार खाना आएको मान्छे आइतबारदेखि त खाना त मुक्तै हो कि मेरो।
0: ल अब नरुचे पनि खानु होला, किनभने औषधि मात्रै खायो भने झन् कमजोर भइन्छ, झन् लगलग हात खुट्टा काम्ने हुन्छ, त्यही भएर खाना चाहिँ बल गर्नु पर्यो है।
1: खुट्टा त टेक्नै नसकेको यहाँमा सुन्दै यस्तै हो भने त कसरी हो, जस्तो भएको थियो गाह्रो हुँदो रहेछ हो। अनि हजुर पनि एकदम स्वास्थ्यको ख्याल राख्नु
0: है। हुन्छ, त्यही भएर अलिक बढी ख्याल राख्नुहोस्, किनभने अब जाडो महिना लाग्दैछ बिस्तारै बिस्तारै, त्यही भएर मौसम पनि फेरि परिवर्तन भइहाल्छ, त्यो कारणले गर्दाखेरि पनि खाना नरुच्ने, पानीहरू नरुच्ने हुन्छ।
1: हजुर
0: हजुर, ल एकदमै धेरै धेरै धन्यवाद छ, यति मिठो गीत गाइदिनु भयो, साथीहरू सम्झिन सक्नुहुन्छ।
1: गाउनु त आउँदैन, त्यही पनि यसो अब हजुरले फोन गरेपछि नगाएर हुन्छ,
0: गाउनु हुन्छ नि त फेरि हजुरले गीत, त्यही भएर नि त।
1: गाउनु त आउँदैन, त्यही पनि नजाने भए पनि अब यसो छोटो निम्पान गरिदिउँ भनेर साथीहरूलाई त मैले कसैलाई बिर्सेको छैन, जति पनि मन लाग्यो किन, जति पनि मन लागेपछि आउनुहुन्छ, सबैलाई म त बढीको माया भन्दै छुटिन्छु।
0: नमस्कार, शुभ दिन। आउनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो हाम्रो रोशनी कलम सालजी, हुनुहुन्थ्यो वानटाङ खोलादेखि, एकदम मिठो गीत गाएर गइसक्नु भएको छ भने फेरि पनि साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। दर्शन नमस्ते, गुड मर्निङ, सन्चै आरामै हुनुहुन्छ? खाना खानुभयो? ल खाना खाएर आराम गरेर बसिराख्नु भएको छ भनेपछि हजुर, मेरो खाना भइसक्यो भन्नुपर्छ है। ल ठिक छ, आज सोमबार, अब खाना खाइँदैन तर अलिअलि खानेकुरा चाहिँ खाइयो।
2: ए आज व्रत हो
0: हजुर।

0: पत्रको धेरै धेरै शुभकामना।
1: हस् हुन्छ, धन्यवाद छ।
0: अहिले मौसम कस्तो छ आज त्यता?
1: आज हाम्रो मौसम चाहिँ घाम लागेको छैन, अलिक पानी पर्छ कि जस्तो जस्तो भएको छ है बिहानैबाट।
0: यहाँ पनि त्यही हो,
1: अँधेरो त डम्मा परेछ, पानी पर्छ कि जस्तो छ।
0: छैन, पानी पनि परेको छैन, पानी पर्छ कि जस्तो छ।
1: हजुर,
0: त्यति उग्रेको छैन क्या?
1: अह, दिन उग्रेको छैन, उज्यालो भएको छैन, हेरौँ है यस्तो छ दिनहरू। कतै ताल फुटेर बाढी जाने, कतै अब पानी पर्न लाएर फेरि यताको पानीको भाव बढ्ने हो कि भन्ने चिन्तै चिन्ता छ। हेर्नु त,
0: हिजो पनि आएछौ त्रिशुली त फेरि।
1: हजुर, हिजो फेरि भाव बढ्यो नि त, फुट्यो नि त ताल, माथि जम्मा भएको पानी।
0: त्यही हो त, कृष्ण भिरमा चाहिँ तपाईँको राजमार्गै भत्किएछ त।
1: हजुर, चर्केको छ, बाउजाउत गर्नै मिले होइन, वैकल्पिक बाटोहरू प्रयोग गरेर चाहिँ यात्रा गर्नुपर्ने स्थिति भएको छ। ल ठिक छ, अनि के छ अरू नयाँ नौलो हालखबर, के हुँदैछ हाम्रो?
0: खासै केही छैन, गाउँघरतिर अब त्यही हो, अब गभर्मेन्टको काम चलिरहेछ।
1: हजुर,
0: त्यही नै हो, अरू त खासै केही छैन। अब गाईदियालाई घाँस घुस काट्ने,
1: हजुर,
0: खुवाउने त्यही हो।
1: ल ठिक छ, गाईदियालाई घाँस काटेर भने दिन जान्छ गभर्मेन्ट गर्ने होइन। मौसम पनि ठिकै ठिकै नै छ यतिखेरको चाहिँ गभर्मेन्ट गर्न पनि है।
0: हजुर, ठिकै छ।
1: ल आज हामीलाई गीत सुनाउनु हुन्छ होला के रे?
0: खै हाम्रो रोसिका बहिनीले त गीत गरे हुन्छ, मलाई त आउँदैन भने बिरामी हुनुहुन्छ हाम्रो रोसिका बहिनी, मैले चाहिँ शीघ्र स्वास्थ्यको कामना गर्न चाहन्छु, औषधि त खाँदैछु भन्नुहुन्छ, अलिक छल गर्नु होला, छिटो छिटो निकाउनु होला भन्नुहुन्छ।
1: हजुर,
0: र अब म त गाउन त खै के गाउँ र खै
1: ल गाइदिनु न, छोटो छोटो मिठो मिठो थोरै थोरै
0: नजानी नजानी गाउँछु है त। आज त मायाको काख भोलि त कुन खोला कुन पाखा, आज त मायाको काख भोलि त कुन खोला कुन पाखा, आफेर भोलि देऊ माया यसै गरी भेट कहिले हुन्छ, आफेर भोलि देऊ माया यसै गरी भेट कहिले हुन्छ, यसै गरी भेट कहिले हुन्छ। हजुर,
1: हस् एकदमै धेरै धेरै धन्यवाद छ, यति मिठो हाँसेर गीत सुन्न पाइयो नि फेरि धेरै पछि।
0: हजुर हजुर, खै अब खासै आउने त होइन, तै पनि गुनगुनाए
1: ल गाउनु भयो नि, यतिको राम्रो गाउनुहुन्छ अनि गाउनै जान्दैन भन्नुहुन्छ फेरि।
0: खै त अब हाम्रो रोसिकाजीले मूल्याङ्कन गर्नुहुन्छ क्या?
1: हजुर,
0: त्यहाँ गाउने हाम्रो शुक्लकण्ड के राम्रो गाउने हरेको त हाम्रो खनिमाया रोसिका चेतना मगर आउनुहुन्छ अल परेसियाबाट, एकदम मिठो गाउने, कता हराउनु भयो पनि, सुन्दै हुनुहुन्छ भने सबै त चलाउनु होला शुक्लकण्डले के भन्नुहोस् है। हाम्रो चेपु छेत्री भयो क्या, राम्रो गाउने त।
1: अब साथीहरू बिस्तारै बिस्तारै अब काममा व्यस्त हुनुहुन्छ, के हुनुहुन्छ, कहिले आउनुहुन्छ कहिले आउनुहुन्न है?
0: हजुर हजुर,
1: हजुर, चेतनाजी चाहिँ आउनु भयो होइन, थुप्रै भयो, अब वर्ष दिनै भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ उहाँको फोन आएको चाहिँ। ल ठिक छ, त्यसो भए एकदम धेरै धेरै धन्यवाद, हाँसेर बोलिदेऊ माया धेरै समयपछि सुन्न पाइयो, यति मिठो गीत पनि गाइदिनु भयो, एकदम धेरै धेरै धन्यवाद छ। साथीहरू सम्झिन सक्नुहुन्छ? हुन्छ, धन्यवाद।
0: त्यसपछि हाम्रो सुमिना, त्यसपछि हाम्रो शुक्लकण्डकी होल इन्टायर टिमको लागि, अन्य साथीहरूलाई सम्झाइदिनुपर्छ, हाम्रो अमृत कुला चाहिँ हुनुहुन्छ उतातिर काशतिर, त्यसै गरेर चाहिँ हुमला शर्मा अनि प्रेम कुमार, अनि हुन्छ यता हाम्रो भोलि दलमाया थापा, त्यसै गरेर राजा राई, खगीमाया थापा, चेतना मगर, अनि हाम्रो ऋषिका लागि भइसक्यो उहाँलाई धेरै धेरै सम्झना बस माया, फेरि पनि जहिले छिटोभन्दा छिटो निकाउनु होला भन्न चाहे, र हाम्रो मोहम्मद साहिरा हुनुहुन्छ टोपदेखि, अनि हाम्रो के भन्छ तारा थापाजीलाई झर्ले है, ताराजी झर्ले भन्न चाहे, सुन्दै हुनुहुन्छ के भन्नुहुन्छ टोपदेखि, टेकु छेत्री, हाम्रो लक्ष्मी त्यस्तोहरू लप्छन् र विशेष गरी नाम छुटेका सबै सबैलाई भन्दै हजुरबाट पूरा भए फेरि भेटौँला.
1: नमस्ते. हस् नमस्कार. शुभ दिन. आउनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र निमाजी हुनुहुन्छ स्याङ्जा बिरुवादेखि. हाँसेर बोलिदेऊ माया भन्ने त्यो मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. विशेष आज चाहिँ म तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छु होइन. हामी हप्ताको सातै दिन तपाईँहरूको माझ रहन्छौं है. आइतबारको दिनमा छुट्टै हुन्छ होइन. सोमबारको दिनमा छुट्टै हुन्छ. आइतबारको दिन तपाईँले गीतहरू रोज्न सक्नुहुनेछ. आज सोमबारको दिन भने हामी तपाईँहरूको गायन प्रतिभालाई सुन्ने गर्छौ. मंगलबारको दिन हामी गर्छौ के त भन्दाखेरि है र गाउँ खाने कथा र एकजना साथीलाई चाहिँ सम्झिन सक्नुहुनेछ मंगलबारको बसाईमा. भने बुधबारको बसाईमा त तपाईँलाई थाहा छँदैछ हामी टपिक्समा कुराकानी गर्ने गर्छौ र बिहिबारको दिन अन्ताक्षरी खेल्ने गर्छौ भने शुक्रबारको दिन चाहिँ तपाईँभित्र रहेका विभिन्न प्रतिभाहरू गीत गाउन सक्नुहुन्छ क्यारिकेचर गर्न सक्नुहुन्छ कथा कविता मुक्त गजलहरू चाहिँ तपाईँले शुक्रबारको बसाईमा चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ भने शनिबारको दिन चाहिँ हाम्रो शुक्ला गण्डकी क्विज हामी तपाईँको माझमा रहने गर्छौं. त्यही भएर हप्ताको सातै दिन फरक फरक दिनहरू रहेका छन्. फरक फरक विषयवस्तुमा आधारित रहेर हामी तपाईँहरूको माझमा उपस्थित हुने गर्दछौं. त्यही भएर आउनुहोला कार्यक्रममा सहभागिता जनाउनुहोला. फोन गर्दै गर्नुहोला. यति बेलाको क्रममा भने तपाईँहरूको माझमा म यो मिठो गीत राख्छु अनि त्यसपछि फेरि आउनेछु. छोटो व्यावसायिक विश्राम. विश्रामपछि 11 बजेको टाइम चेकमा जानुपर्ने बेला भइसकेको रहेछ. समय आउनुहोला सुन्दै गर्नुहोला. सुनेपछि होइन अहिले 11 बजेको टाइम चेक पछि चाहिँ तपाईँहरू आउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझमा खुसीका फूल बटुलेर भन्ने रहेको छ. खुसमामीबाट मिठो गीत सुनौ अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल, त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
8: टिचर, मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
10: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
3: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलेगौंडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709। चार मोबाइल नंबर 98460-61268
16: 98560-61268
0: TVS कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि समझनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 98560-30982 र 97065-20209
18: TVS को साथ छ हाम्रो।
19: सूचना कमलघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष कोषाध्यक्ष सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
20: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
21: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
22: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
21: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
22: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
21: पोखरा जाने बाटोतिर
23: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
21: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
24: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065-414-377, मोबाइल 98560-44343।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो। हजुर, 11 बजेको टाइम चेक पछि होइन तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौं सोमबारको बसाईमा, मन्डे मन्डेमा छ, मन्डेको दिनमा चाहिँ तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9842279111 9862679111 को माध्यमबाट तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम हेलो शुक्ला गण्डकी। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र पक्कै पनि आफ्नो कामहरू सकेर आराम गरिराख्नु भएको छ होला। अझै मौसम घाम लागेको छैन, पानी पनि परेको छैन, डम्मक्क परेर बसिराखेको छ हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर के कस्तो छ पक्कै पनि बताउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एन्टी स्यान्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भने कोही साथी कार्यक्रममा आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
4: नमस्कार।
1: नमस्कार दादा, सन्चै आरामै हुनुहुन्छ? ओहो, अनि किन हो नि हजुर यति समय हराउनु भएको, स्वर सुन्नै गाह्रो भएको? केही काममा व्यस्त हुनुहुन्थ्यो कि के हो दादा? ल ठिक छ, हजुरको काममा व्यस्त भए पनि एकदम स्वस्थ रहनुहोस् भन्न चाहन्छु, किनभने फोन आएकै थिएन नि। कति समय भयो हजुरसँग बोल्न नपाएको त? त्यही त नि, फोन लिँदाखेरि अहिलेसम्म फोन मतलब बिर्सिनु भएछ कि हाम्रो दादाले हामीलाई भनिराखेको? हजुर एकदमै आरामै छु। अनि हजुर आरामै हुनुहुन्छ? हजुर खानापिना भइसक्यो, अनि हजुरको नि भयो होला के अरे है? ल किन त, अब काम भर्खरै छुट्टी भएको कि के? ल ठिक छ त्यसो भए, अब एकछिनपछि बोलिसकेपछि खानु होला भन्न चाहन्छु है। ल आज त गीत गाउने दिन हो के रे? हजुर किन होला यतिखेर अलिक समस्या आएको छ होला क्या हाम्रो रेडियोमा, त्यही भएर होला अलिक समस्या भएको छ, केही दिन भयो त्यही भएर। यो पानी परेको बेलामा अलिकति समस्या भइराख्ने भएको छ, त्यही भएर नटिपेको होला है। अलिक डाँडा डाँडा काँडामा चाहिँ टिपेको छ, अलिक तल तल समस्या चाहिँ अलिक टिपेको छैन क्या हाम्रो रेडियो अहिले यो चोटिमा चाहिँ। ल ठिक छ, एउटा मिठो सुमधुर गीत सुनाउ, धेरै समयपछि हजुरको आवाज सुन्न पाएको छ।
4: हुन्छ बहिनी जाउँ मन छ मेरो केटकेटी जाई फुले दारी जुङ्गा ए बहिनी जाउँ जान हुँदैन ए बहिनी जाउँ तिमी जाउन के बहिनी जाउन उज्यालो नभई त जनाउँदैन उज्यालो नभई त जनाउँदैन
1: हस् हुन्छ एकदमै धेरै धेरै धन्यवाद छ दादा मिठो गीत सुनाइदिनु भयो धेरै समय पछि सुन्न पाए हजुरको आवाजमा यति मिठो गीत साथीहरू सम्झिन सक्नुहुनेछ
4: सर्वप्रथम यो साढे दस बजीपछिको शुक्ल गण्डकी कार्यक्रम सञ्चालनका मेरो प्यारी बहिनी सुबिना मगरको लागि धेरै धेरै लाउने शुभकामना साथै कार्यक्रममा सम्पूर्ण इच्छा वर्गहरूमा पनि सम्झना हुन चाहे जति पनि मित्रहरू हुनुहुन्छ जो शुक्ल गण्डकी कार्यक्रममा फोन गरेर आफ्नो कला प्रतिभा राख्नु भनेर सुनेर मात्र भने नि प्राचीन भने सम्पूर्ण रूपमा राख्ने मित्रहरूलाई
1: हस् नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो हाम्रो होमनाथ दादा हुनुहुन्थ्यो कास्कीदेखि धेरै निकै समय पछि चाहिँ उहाँसँग कुराकानी भयो र एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ हे बहिनी जमुना भन्ने होइन एकदमै धेरै धेरै धन्यवाद छ लामो समय पछि कुराकानी भयो र मिठा सुमधुर गीत पनि सुन्न पाए अब भने पालो तपाईँहरूको रहेको छ फोन गर्न सक्नुहुनेछ यति बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर
5: नमस्कार
1: हजुर एकदमै सन्चै आरामै छु हजुर सन्चै आरामै हुनुहुन्छ अनि खाना खानुभयो
5: हजुर
1: मेरो नि भइसक्यो के छ अरू नयाँ नौलो हालखबर हाम्रो पाथरीतिरको
5: खासै त्यस्तो त केही पनि छैन अब ठिकै छ अब मौसम ठिकै छ पानी आउँछ यसो दिनमा काम गर्न दिन्छ मौसम राम्रो छ राम्रै छ भन्नुपर्छ
1: ल राम्रो चाहिँ राम्रै छ होइन ल ठिक छ त्यसो भए आज हामीलाई गीत सुनाउनु हुन्छ होला के पक्कै पनि
5: हजुर गीत त सबै चल्छ होइन
1: ल सबै हिन्दी नेपाली के गाउने हो ल गाउनुहोस् त आज सुनाऊ
5: केटी आज नि कता हो कता हो जान्ने गम्किन्छ नजाने चम्किन्छ त होला गाना त त्यतै है पितर पितर कता कता हो आफ्नो चाहिँ यस्तो लोकगीत जानु पर्छ होला मौसम गुरुङ गुरुङको या राजु गुरुङको गीतहरू गाउनु पर्छ होला
1: धेरै
5: मिठो गाउनुहुन्छ उहाँहरूले
1: हजुर ल
5: Yeah.

0: ल एकदम मिठो गाइदिनु भयो, सदाको भन्दा आज झन् मिठो भयो है। होइन नि त, आज स्वर एकदम खुलेर आएको थियो क्या हजुरको। हजुर
1: म चाहिँ अलि राम्रो आएन भने अलिक धेरै सुनाउँथे।
0: ल ठिक छ, एकदमै आज सदाको भन्दा आज अलि बढी राम्रो भएको थियो गीत चाहिँ, त्यही भएर एकदम धेरै धेरै धन्यवाद छ। साथीहरू सम्झिन सक्नुहुन्छ,
1: अब नराम्रो लागे पनि स्वरै नआए पनि अलि धेरै नै गाइदिनु पर्यो त्यसबाट। म त स्वरै आएको छैन कि स्वर सुके चाहिँ भनेर अलिक बिचमै ब्रेक गरेको कि म त र अब त्यही हो साथी सम्झाउनु पर्ने हो। अघि भर्खर मेरो त राम्रो किलो सुनेछन्, अघि हाम्रो ऋषिजी आउनु भएको थियो कि ओमनाथ शर्माजी आउनु भएको थियो,
0: ओमनाथ
1: म सर्वप्रथम त हजुर रहेर सिकाजी नै अनि हजुरको डेडी मम्मी नै
0: शनिबार आउनुहुन्छ नि हाम्रो सुबिना,
1: शनिबार शनिबार पनि अब एकचोटि खेल्दाखेरि जितेको पनि हो, म सपनालाई पठाइदिएँ सपनाजी नै, म चाहिँ आउँदै नभ्याउने अब त्यही भएर कतै नि अब त्यो कोही खेल्दा गेम खेल्दा पनि कतै अब विनर भए हुँदा पनि अब आउनै नपाउने अब यता उसमा पनि कार्तिक उत्सवमा पनि अब पुछताछ गर्दै पनि विनर छ भनेर पुरुषमन प्रस्त भन्दै हुनुहुन्थ्यो हाम्रो मिनाजीले। अब मेरो चाहिँ कस्तो कस्तो नि अब पुरुष चाहिँ कस्तो कस्तो अब किसानी अलि सक्दा सक्दा अलिक कमाउँ भने सक्दा सक्दा सक्दै अलिक गरौँ भनेको हो भनेर हो कि कस्तो कस्तो छ नि अब भन्दा अब अनि हाम्रो सपनाजी सवित्रजी तिनजना म्याम चाहिँ आउने दिन म फोन लाग्दैन, कहिले कहिले आउनुहुन्छ त्यसो भए
0: हजुर आउनुहुन्छ नि उहाँ,
1: धेरै सम्झना छ भनिदिनु भयो होला कि हजुर
0: हजुर उहाँ सुन्नुहुन्छ नि रेडियो।
1: अनि हाम्रो राजन उपदेश सर अनि हाम्रो आइन सर गण्डकी हल नै जानु, आज चाहिँ हाम्रो मित्रलाई चाहिँ बोलाउनु पर्ने सुनिरहेको राखेको छ अनु गाविसबाट गाउँपालिकाबाट हाम्रो टेकुजी चाहिँ मित्र स्वर्ग नि, अनि हाम्रो गुन्दन सिंह गुरुङजी कता हुनुहुन्छ उहाँको पनि एकदम मित्र स्वर्ग धनी हो अब उहाँहरूलाई, अनि हाम्रो नरेन्द्र देवजीलाई झर्दे नमस्कार है, अनि त्यस्तै हाम्रो यता हाम्रो सलिना दिदी भेनाज्यूहरू भान्जा भान्जीहरू त्यतै बिरातिर हुनुहुन्छ, हाम्रो दादा राईज्यू मिजी याद गर्नुहुन्छ, अनि गीता राई कुबेर राई अनि शान्ति सहरा मोहम्मद मिया अनि दुईटै मधु बहिनीहरू जलमाया बहिनी प्रतिमा बहिनी चेतना बहिनी अनि लक्ष्मी बहिनी कोशिका बहिनी प्रतिमाया बहिनीलाई धेरै धेरै सम्झना छ
0: भन्नुहोस्
1: है। हाम्रो अमृत चुला धरतीलाई चाहिँ हजुर म चाहिँ यस्तै छ अब किसानी मान्छे भन्न चाहे उहाँ चाहिँ बेला बेला फोन गरिराख्नुहुन्छ, हाम्रो अमृतजीलाई नमस्कार दाजुलाई, अनि त्यस्तै हाम्रो ऋषिजी भयो हाम्रो भुवनाथ शर्माजी टोपजी अनि यता हाम्रो सन्तोषजी अनि चन्द्रजी लगायत जति पनि साथीभाइहरू म पछि आउनु सम्पूर्ण मित्रहरूलाई छोड्ने साथीहरूलाई मुटुभरि माया धेरै धेरै सम्झन चाहे मित्रहरू भन्न चाहे भन्दै, अनि यता पाइनीमा हाम्रो कविलाल थापाजीले सुन्नुहुन्छ अनि काजी थापा सन्दीप राणा अनि यता हाम्रो मिन्सरहरू लगायत हाम्रो आजका दिदीबहिनीहरू सम्पूर्णले पास राख्नुहुन्छ, अनि खानेतिर हाम्रो बुवाहरूले सुन्नुहुन्छ, जति पनि गाउँघरतिर थुप्रै छ यता मरेतिर जोपानी सक्या यता अब आस्तरी बुट्टा कदम छाम माथि छामसे सबैले सुनिराख्नुहुन्छ सम्पूर्ण प्रति आभारी छ भन्दै बिदा चाहे। हस्त भाइलाई नमस्कार।
0: हवस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, हाम्रो तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि। मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ, पालो भने तपाईँहरूको आउन सक्नुहुनेछ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ। विशेष आज तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु, आज मन्डेको एपिसोडमा छौं त्यही भएर पनि, र फोन गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, गुनगुनाउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू, होइन आफ्नै आवाजमा चाहिँ सबैलाई सुनाउन सक्नुहुनेछ, र साथीहरूलाई सम्झना समर्पणहरू पनि छोड्न सक्नुहुनेछ। यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा अर्को सुमधुर गीतलाई स्थान दिनेछु, फूल भनिरहेको छ उनको स्वेटरबाट। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर गीत।

0: रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ आउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुन्छ 9842279911 9806676611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू चाहिँ आफ्नै आवाजमा आज विशेष गुनगुनाउन सक्नुहुनेछ 9842279911 9806676611 माध्यमबाट तपाईँहरू हामीसँग कार्यक्रममा जोडिन सक्नुहुनेछ। र फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा भनेको यी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्ते नमस्ते
0: नमस्ते नमस्कार हजुर, के छ हालखबर? सन्चारमै हुनुहुन्छ? अनि के छ त नि अरू नयाँ नौलो हालखबर?
1: नयाँ नौलो के हो नि र देशराजपति आइरहेको छ,
0: हजुर
1: देश भइरहेको छ,
0: त्यही त नि यस्तै नै छ है। नयाँ भनौ कि के भनौ, होइन मन पनि खलो खलो लाग्ने भएको छ है।
1: अति साह्रै देशले अब हामीले नोक्सानी भोग्नु परेको छ,
0: त्यही त नि
1: दुःख लाग्दो घटना भयो।
0: हजुर,
1: कोही मान्छे यस्तो भयो क्या त्यहाँ, अब त्यहाँपट्टि देखेर रुनी मान्छेहरू नदीको किनारा बसेर रुनी मान्छे उक्किने छ।
0: हजुर,
1: यो विपत्तिको चाहिँ नि मौकाको फाइदा उठाउने मान्छेहरू पनि उक्किने छ क्या त्यहाँ।
0: हजुर, हो एकदमै, सामाजिक सञ्जालमा हेरौँ न कस्तो भइराखेको छ है।
1: सेलरलस तान्ने, कानको सुन तान्ने, पैसा बुझ्ने,
0: ग्यास सिलिन्डर जम्मा गर्ने, दाउरा बुटल्ने, सबै कुरा छ नि त।
1: हामी नेपाली कस्तो हो भन्छु क्या मैले,
0: दुःखमा परेकोलाई होइन अब झन् सहयोग गर्ला भन्यो है, झन् त हानालुछी गरेर त्यो सामान कहिल्यै नपाएको जस्तो गरेर सामाजिक सञ्जालमा हरि बिजोग बनाएको छ नि सबैजनाले।
1: भेटेको छ, पैसा पाएर ल्याएको छ, मान्छे उदाहरण कहाँ कहाँ मान्छेलाई तानेर गहना लुटिरहेको छ, कति साथी हो मान्छे,
0: मान्छेहरू एकदमै खै अब के हो के हो केही बुझ्नै नसकिने कि, मान्छेहरूको स्वार्थी पनि यतिसम्म हुन्छ भनेर त अब सोचेको नि थिएन त्यस्तो अवस्थामा त, तर हुँदो रहेछ मान्छेहरूमा स्वार्थीपन हो एकदमै। हजुर, एकदमै सन्चारमै छु म पनि है। अनि हाम्रो भिमारतिरको हालखबर के छ त नि?
1: भिमारतिर अहिले धुमधुम भइरहेको छ, पानी परेको छैन अनि काम पनि लागेको छैन।
0: हजुर, हाम्रो नि यतातिर यस्तै छ, दुलेगौडातिरको हाल खबर पनि अलिकति हल्का घाम देखे जस्तो भएको छ अहिले यतिखेरको समयमा चाहिँ। हजुर, त्यही त नि, बादललाई चाहिँ हावा चल्ने कुरै भएन, झन् त्यसै त झन् गर्मी भएको छ यतिखेर चाहिँ। हस् हुन्छ, हजुरहरू पनि एकदमै स्वास्थ्यको ख्याल गर्नुहोला, किनभने अब फेरि बिस्तारै बिस्तारै चिसो महिना आउँदैछ है, भदौ महिना असोज महिनातिर त फेरि अलिअलि चिसो छिरिहाल्छ असोजबाट त फेरि, त्यही भएर अलिक ख्याल गर्नुहोला भन्न चाहन्छु। फेरि पानी परिराखेको छ, बाटोघाटो नि यस्तै यस्तै छ यतिखेरको समयमा भने है। ल, आज त गीत गाउने दिन हो के रे? ल, गीत रोज्ने दिन चाहिँ आइतबार है, हजुर, अनि मंगलबारको दिन चाहिँ अनि गीत रोचेर अनि के भन्छ अरे गाउँ खाने कथा खेलिन्छ, अनि अरू दिन चाहिँ अब विभिन्न टपिक्सहरूमा कुराकानी गर्ने गरिन्छ, अब गीत गाउने दिनहरू छन् है, अन्ताक्षरी खेल्ने दिनहरू छन्।
1: एक लाइन मात्र किन
0: हुन्छ ल,
1: आँखामा फुलै संसार काँडा काकामा संसार
0: ल, हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद, यति मिठो गीत गाइदिनु भयो, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, होइन एकदमै धेरै धेरै धन्यवाद छ। अब भने साथीहरूलाई सम्झिन सक्नुहुनेछ
1: श्रोताहरूको लागि,
0: हजुर,
1: अनि
0: नमस्कार शुभ दिन. उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो. लाजरस थापा हुनुहुन्थ्यो, भीमारदेखि आफूको आँखामा फुलै संसार भनेर यति मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ. पालो पनि तपाईँहरूको हो, आउन सक्नुहुनेछ. आजको बसाइमा चाहिँ गीत गाउने दिन हो है, त्यही भएर फेरि पनि साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर.
2: हजुर नमस्कार. हजुर
0: ल सन्चै आरामै हुनुहुन्छ, खाना खानुभयो?
2: हजुर सन्चै आरामा छु. हजुरलाई के कस्तो छ?
0: हजुर एकदमै सन्चै आरामै छु म पनि. आफू कसरीतिर के कस्तो छ अहिलेको हालको मौसम?
2: हजुर ठिकै छ, अलिअलि घाम लाग्छ.
0: हजुर
2: हजुर ठिकै नै छ. खाना त भयो नि हजुरको?
0: हजुर भइसक्यो मेरो खाना.

0: अब त्यो पानी पाडाहरूलाई हेर्नु पर्यो, घाँसको जोहो मिलाउनु पर्यो, फेरि मिठो मिठो खुवाउनु पर्यो सुत्केरी भैँसीलाई है।
1: हजुर सुत्केरीलाई
0: अब हजुर जति खुवाउन सके उति दुध आउँछ, अब जति खुवाउन सकेन उति दुध आउँदैन। फेरि घाँस पुर्याउन सक्यो भने दुध खान पाइयो, घाँस पुर्याउन सकेन, कुडो पानी मिलाउन सकेन भने दुध पनि खान पाइएन। के भन्नुभयो रे? म चाहिँ घरतिर गएको छैन, अब औँसीतिर हुन्छ कि? हजुर अब यस्तो अब त्यस्तो छुट्टी त अब मजाले त हुनु होला, अब हेरौँ के हुन्छ त्यतिसम्म।
1: हजुर
0: अहिले चाहिँ छुट्टी मिलाउन अलिक गाह्रो गाह्रो भएको छ यतिखेरको समयमा, त्यही भएर। ल आज हामीलाई गीत सुनाउनुहुन्छ होला के रे है?
1: त्यही हो,
0: गीत गाउने, गीत सुन्ने है, साथीहरू सम्झने अब फुर्सद पनि छ है। रङ्गनी छ ढङ्गनी छ हौ, त्यति भए त नभन्नु न। हुन्छ
1: मन परेको माया गण्डकी पारी लैजो बेत मुनिकाइदेऊ सुकमाया कुखरा ओ बाजु खेलायो लैजो सम्झेको मैले हो सम्झेको मैले घर छोरी नजर भई पर सबैजना लगन नजर घर छोरी नजर भई पर सबैजना लगाउला नजर।
0: हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद। यति मिठो सादिलो भएको आज है, हामी तीन दिनै फरक फरक गीत संगीतहरू सुन्न पाउँछौँ। एकदमै धेरै धेरै धन्यवाद आजको बसमा चाहिँ सालैजो भाका राखिदिनु भयो, साथीहरू चाहिँ सम्झिन सक्नुहुन्छ।
1: सम्पूर्ण जति हुनुहुन्छ सबैलाई भन्दै एक भन्ने विधा छ है। साथै नै म एउटा कुरा सुन्नु छ कि हजुरलाई,
0: हजुर
1: अनि घरेसँगको अनुसार सुन्छ नि हजुर,
0: फेरि एकचोटि भन्नु त अलि बुझेन।
1: घरेसँगको अनुमान छ कि
0: हजुर अनु ए ल चिनिन्छ है हाम्रो बहिनीलाई।
1: त्यही त त्यही त उहाँको घर उमा होइन र के अरे तनुमै
0: अनु बहिनीको घर चाहिँ मलाई अलि राम्रोसँग थाहा छैन है, फेरि त्यो घरको बारेमा चाहिँ कुराकानी भएको छैन, धेरै समय भएको छैन अनु बहिनीसँग चिन्जानी भएको, यता आइसकेपछि अलि पछि पछि मात्रै हो है। भिमादतिर जस्तो लाग्छ कि अनु बहिनीको घर त भिमाद हाम्रो बहिनी भर्खरै पढ्दै हुनुहुन्छ नि बहिनी
1: हो
0: मिसै हो पढ्दै हुनुहुन्छ उहाँ ए खै अब त्यस्तो कुरा चाहिँ हामीलाई चाहिँ अलि थाहा भएन। हजुर अब अनु बहिनीको त अब उहाँको चाहिँ बिहा भएको छैन, पढ्दै हुनुहुन्छ यही भानुभक्तमा है। हजुर पढ्दै हुनुहुन्छ, तर अब त्यस्तो अरू कुरा चाहिँ अलि थाहा भएन है, सुनेको छैन है।

0: हजुर अब हाम्रो ढोरबराईमा बिहा भएको भनेको बहिनी चाहिँ लक्ष्मी बहिनीको क्या बिहा भएको लक्ष्मी बहिनी अनु बहिनीको चाहिँ बिहा भएको भने चाहिँ अरू विषयमा यस्तो अन्य कुरा चाहिँ सुनेको थाहा पाएको होइन है फेरि होइन नि ढोरबराईमा लक्ष्मी बहिनीको चाहिँ बिहा भएकै हो थाहा भएको अब हाम्रो सुविनाको नि बिहा भयो होइन उहाँ चाहिँ स्कुलतिर पढाउनुहुन्छ स्कुलतिर लाग्नु भएको छ त्यही भएर हो
1: हिजो बेलुका बात भएको थियो साढे पाँच बजीको
0: हजुर उहाँ चाहिँ स्कुलतिर हुनुहुन्छ त्यही भएर बिहानमा नभ्याउने भएर शनिबारको दिनमा बेलुकाको चाहिँ गर्नुभएको छ त्यही हो
1: रमाइलो लाग्छ
0: ल ठिक छ त्यसो भए ल त्यसो भए छुटौँ क्यारे उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गाहाजी हुनुहुन्थ्यो अब कसरी देखि एकदमै मिठो सालैजो भाका गुनगुनाएर गइसक्नु भएको छ पालो तपाईँहरूको हो यति बेला क्रममा फेरि पनि साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हेलो नमस्कार हजुर हजुर नमस्कार दिदी सन्चै आरामै हुनुहुन्छ ल ठिक छ ठिक छ त्यही त नि अझै बढी स्वास्थ्यको ख्याल राख्नु होला है फेरि हेलचेक्राइ नगर्नु अनि खाना खानु भयो ल खानु पर्यो नि सधैँ 12 बजे आएर त भएन नि होइन र कहिले कहीँ त 9 बजे 10 बजे खानु नि पर्यो नि सधैँ 12 बजे आएर मात्रै भएन है ल ठिक छ त्यसो भए अरू के छ पुल्चोकतिर के कस्तो हुँदैछ यतिखेरको समय ल नयाँ नौलो केही भएको छैन पुरानै हो हुन त यही तल र माथि हो के अरे है ल ठिक छ आज अब गीत गाउनुहुन्छ होला के अरे है
2: गीत त गाउने हो कि जान्ने त होइन भए पनि नियम पालना चाहिँ गर्नु पर्यो
0: त्यही त नि है
2: पारेलाई मेरो मायालाई आयो सिङ्गाइ
0: ल हुन्छ ठिक छ एकदमै मिठो गीत गाउनु लाउनु भएको छ बिर्सिनु भएछ ठिकै छ अब साथीहरू सम्झिनुहोस् त नि के गर्नु त नि अरू दिन सम्झेर गाउनु होला है ल हुन्छ साथीहरू
2: सम्झिनुहोस्
0: हुन्छ धन्यवाद
2: अनि ऋषिराम दाईको लागि अमृत दाईको लागि उमनाथ दाईको लागि नरेन्द्र दाईको लागि तारावास दाईको लागि खजुना साथीको लागि चन्द्र भाइको लागि टप दाईको लागि अनि रोशिका चेतना सम्पूर्णको लागि भन्दै दिन्छु नमस्ते शुभ दिन
0: हस् नमस्कार शुभ दिन भन्नुहुन्छ हामीलाई फोन गर्नुभएको थियो हाम्रो दलमाजी हुनुहुन्थ्यो पुलचोकदेखि है कति राम्रो गीत गाउनु भएको थियो ल बिर्सिए भन्नुभयो ठिकै छ आगामी दिनमा चाहिँ मजाले सम्झिनु चाहिँ गाउनु होला है दिदी भन्न चाहन्छु एकदमै धेरै धेरै धन्यवाद छ यति बेलाको क्रममा भने तपाईँको माझमा तिजको रहर आयो बरिलै भन्ने मिठो गीत राख्छु अनि गीत सँगसँगै छोटो व्यवसायिक विश्राममा जान्छु विश्राम पछि तपाईँको माझमा पुनः उपस्थित हुनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला

0: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
14: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, स्यामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 98560262676।
10: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन,
16: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
18: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा, सहभागिता गर्न सक्नुहुन्छ। विशेष तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिइराखेको छु। 98 4 22 72 9 11 96 66 3611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। विशेष आजको बसाईमा यदि तपाईँ भर्खरै मात्रमा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आउनुहोला है साथीहरू कार्यक्रममा, सबैलाई जान सक्नुहुनेछ। एकजना साथीलाई चाहिँ म कार्यक्रममा लिएर भ्याउँछु आउनुभयो भने, नत्र भने मिठा गीत राखेर कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने हुन्छ र आउनुहोला, आउँदै गर्नुहोला भन्न चाहन्छु र समय पनि सकिसकेको छ त्यही भएर होला। र अब पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई सुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मरबसालाई पनि मनैदेखि आभार प्रकट गर्दछु। आज हामीलाई फोन गर्नुभएको थियो रोशी कलम सालजी हुनुहुन्थ्यो वान टाइम खोलादेखि, नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि, होमनाथ शर्मा हुनुहुन्थ्यो हाम्रो कास्कीदेखि, तारा थापा हुनुहुन्थ्यो पाथरीदेखि, लाजरस थापा हुनुहुन्थ्यो भीमादेखि, ऋषिराम गहाजी हुनुहुन्थ्यो अब कचरीदेखि, दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि तपाईँको फुर्सद र तपाईँको समय मिल्यो भने हामीसँग कार्यक्रममा जोडिएर होइन कुराकानीहरू गर्न सक्नुहुन्छ र कार्यक्रममा सहभागिता जनाउन पनि सक्नुहुनेछ र तपाईँ सम्पूर्ण एकदम धेरै धेरै धन्यवाद। राइटिङजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा भने तपाईँको माझमा चिटिकै भएको छु भन्यो मिठो सुमधुर गीतलाई स्थान दिन्छु। सिन्धु मल्लको आवाजमा रहेको छ मिठो सुमधुर गीतलाई स्थान दिँदै आजको यस बसाईबाट भने म कार्यक्रम प्रस्तुता हारीमा पनि बिदाउँछु। तपाईँहरूको बाँकी रहेको समय पलहरू शुभ अनि सुखद बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz। नमस्कार, हेभ अ ग्रेट डे, बाई बाई।

0: शुक्लागन्धकी एफएम 97.6
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268,
7: 9850607268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी चार दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143077 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक।
13: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9864097056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला मध्याह्नको ठिक 12 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै, कृष्ण भीरको सड़क बन्द भए पनि काठमाण्डौमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको। बाढ़ीपछि सम्पर्क विहीन हुनेको संख्या 4247 पुगेको छ। सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933, विदेशी 592 जना, विदेशीसँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन्। यसै गरी रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ 69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसुवागढ़ी केरूङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6,92,00,000,000 राजस्व संकलन गरेको थियो। यसै गरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29,00,00,000,000 राजस्व संकलन भएको थियो। काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मोगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0825626601 9858335990 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज, प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भुटेकोशीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 वटा प्रभावित भएकोमा अहिलेसम्म 106 वटा सञ्चालनमा आएका छन्। एनसेलका 78 वटा बीटीएस टावर मध्ये 27 वटा टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 वटा मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 वटा सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू संचालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अब खेल खबर एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको शिवबाड़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्णभीरको सड़क बन्द भए पनि काठमाण्डुमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी दिने गरौं। नमस्कार।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउँ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 98560055770।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ,
10: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98560338, 98461656।
12: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065602209।
13: साथ हाम्रो
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
15: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिकट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
15: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
15: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459001120 र 98162656187।
16: मेरी आमैले कस्तो राम्रो गहना, होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
17: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
11: शुद्ध सुन तथा चाँदी का गर गहना,
17: छापा वाला सुन चाँदी का गर गहना,
11: राशि अनुसार का पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
11: सेन्ज।
1: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचन।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउन है?
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सर, दुलेगौडा।
5: मोबाइल 9856055770।
10: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856033878, 9841656158।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला।

0: प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
1: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
0: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
1: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816651187
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
4: शुद्ध सुन तथा चाँदीका गर गहना
3: छापावाला सुन चाँदीका गर गहना
4: राशि अनुसारका पत्थर
3: कम्प्युटर तौल प्रविधि
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
3: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9007625239
4: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769142
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
6: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
6: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
5: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811396902
7: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
8: साथ छ हाम्रो
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डण्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 9846094543।
3: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु। फोन 0564143777, मोबाइल 9856443443।
8: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
8: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
8: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
9: चलिरहेको देखिनु भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउसवेयरिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
11: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 9855603324।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98560935।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: सूचना कमलाघाट सरदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य 8 पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल, कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
12: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
14: साथ छ टिभीएसको, साथ छ हाम्रो, साथ।
6: TVS, साथ छ हाम्रो।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।
4: भोलि त तिजको दर खाने दिन, मादलहरू सबै ठिक पार है?
5: हजुर, तयार गर्दैछु म। हजुर
4: सुन्नु बुन्नु, हजुर भोलि गाउँमा तिजको नाचगान हुँदैछ अरे, निकै नाचिकाउँ
6: है? मलाई त मन पर्दैन अहिलेका तिजका गीत।
4: के भन्छ यो, किन मन पर्दैन? तँलाई थाहा छ तिजको गीत कस्तो हुन्छ भनेर, भोलि सिक्ने जस्तो अहिले कस्ता हुन्छन् गीत, कस्ता हुन्छन् नाच भनेर।
5: भोलि त म हजुरको पालाका पुराना गीतहरू पनि ढुन्दिन्छु हजुर।
4: कुरै छैन। ए राजा, भोलि त मैले गीत गाउनु जान्छु अरे, छोडेरै जानु।
5: अनि
6: पोपोहरू पनि आउनुहुन्छ?
4: आइहाल्नुहुन्छ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98

0: रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9847739849।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 98560062065, 98468164145।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348 र 98460745780।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
9: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 09।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765-75-974, मोबाइल नम्बर 98460-61268
12: 98560-61268।
7: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
16: टिभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टिभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टिभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065220।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
14: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
15: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
15: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
16: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
17: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
16: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
17: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846394378, 9811796902।
10: सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त दुई पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
7: 9857062068।
4: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बीपी चोक तनहु। फोन 0654143777। मोबाइल 98560443।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9847078022।
6: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
6: मोबाइल 9856005577।
8: तुमसा कोई दूसरा इस समी पे हुआ तो रब से शिकायत होगी, तुम्हारी तरफ रुख किसी गैर का हुआ तो कयामत से पहले कयामत होगी।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-60-14175।

0: यो समय किसान फाइभ प्रोडक्ट प्रणालीको हो।
1: राष्ट्रको शान किसान,
0: कम्प्लिट फाइभिङ सोल्युसन।
1: यो हो

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्याहार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्च की नेत्री हानलाई 2 वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रीमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाडौँको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाले, पाटीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्याम्बु राजमार्ग, रसुवा कालिका स्थान धुन्चेसम्म 4 चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्ची फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3Bको सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3Aमा गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1मा पनि टनलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ।
तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका पाँच चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनडुमरी गाउँपालिका 7 सेकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ, तर ससाना पहिरो खोसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखो रहन चुनडुमरी गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र साना गाड़ीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाड़ी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्रै चल्नेछन्। ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिलकेनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन अफ वर्ल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई यू र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर दुई बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्यार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै दुई महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजय।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो ने

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष कोषाध्यक्ष सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
3: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939839।
7: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय मनकेवा चोक।
10: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
9: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
12: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
11: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
13: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
14: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
14: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
0: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
0: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
0: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 9856043952 र 9806656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
18: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856030982 र 9705620209।
19: TVS साथ छ हाम्रो।
20: शुक्ला गण्डकी FM 97.6।

0: प्रसन्न, होमवर्क देखाउ त।
1: हस् टीचर।
0: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
1: टीचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिन।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डन्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 9846094543।
8: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
12: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
16: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
17: 98560261268।
19: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
20: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9857014175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: मङ्गलम् पुनरिकाक्ष मङ्गलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
12: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
13: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
12: सुन
0: डिजाइनको गुणस्तर मापदण्ड अनुसार भएको।
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने।
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने।
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने।
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705625209।
16: TVS साथ छ हाम्रो।
17: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460694246, 98058-0008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 हो।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
26: नलाउनु मोया कसैले, नगर्नु मोया कसैले।

0: शुक्ला गंडकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब,
9: मोबाइल 98563043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463283811।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीपछि प्रभावित 111 MHz रसुवा घडी जलविद्युत आयोजना सोरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ। तर बाढ़ी आउँदा सोरुङभित्र ड्यूटीमा रहेका 3 जना कर्मचारी अझै सम्पर्कविहीन छन्। सोरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको दावी गरिएको छ। खोजीमा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ। तर सोरुङभित्र ड्यूटीमा रहेका 3 कर्मचारीको अवस्था भने अझै अज्ञात छ। यसले उनीहरू बाढ़ीका बेला कहाँ गए भन्ने प्रश्न उठेको छ। सुरुङभित्र खोजी गर्दा कोही नभेटेको सेनाले दावी गरेको छ र बाढ़ी आउँदा त्यहाँ सुरुङमा ड्यूटीमा रहेका 3 कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमा नै प्रश्न उठेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा भदौ 13 गते चिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा पुगेको थियो। लगत्तै टोलीले माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनिया उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ 14 गते भने सुचिनिया टोली रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्य केन्द्रित भएको थियो।

0: व्यवस्थापनका लागि कास्की लगिएका 102 सब मध्ये आइतबार साँझसम्म 15 मात्र हस्तान्तरण भएका छन्। बाँकी 87 सबको पहिचान हुन बाँकी छ। आइतबार साँझसम्म 87 सबको पोस्टमार्टम भइसकेको छ। पहिचान हुन बाँकी सबको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका शवगृहमा राखिएका शवहरू लामो समय राख्न कठिन भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गर्दै गाड्न लागिएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराले शव व्यवस्थापनको स्थान एकिन भइसकेको जनाउँदै पहिचान हुन नसकेका शवहरू व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो। सोमबार बिहान सर्वदलीय बैठकपछि यसबारे निर्णय गर्ने तयारी छ। लामो समय शव राख्दा बिग्रने भएकोले व्यवस्थापनमा पनि अप्ठ्यारो भयो। पहिचान नभएकाले बिहिबारसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीको विपद सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौं उहाँले भन्नुभयो। डीएनएका लागि सबै नमूना लिने र शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिने भएको छ। गाडिएका शवहरूमा ट्याग नम्बर राखिने र भविष्यमा पनि पहिचान गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। कृष्णगिरीमा पहिरो गएर राजधानीको मुख्य लाइफलाइन पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सड़क विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ। राजधानी भित्रनको लागि मुख्य गरी 4 विकल्प दिएको छ, जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा कुलेखानी फर्पिङ सड़क रहेका छन्। राजधानीमा आपूर्ति व्यवस्था सहज बनाउन उक्त राजमार्गबाट काठमाडौँमा मालवस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ। रसुवाको भोटीकोशी नदीमा आएको भीषण बाढ़ीको कारण कृष्णगिरीमा त्रिशुली नदीले कटान गर्दा सड़क अवरूद्ध छ। तपाईँको दुलगढ़मा रहेको लिटिल गार्डन इंग्लिश बोर्डिङ स्कूलले रसुवाको भोटे कोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 35,505 रूपियाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक र कर्मचारीबाट संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको निर्देशक उदय पौडेले जानकारी दिनुभयो। विद्यालयले पुनर्स्थापनाको लागि सरकारसँग ऐतिबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। स्कूलले ज्यान गुमाउनेप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका 5 रहेको जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्रबाट गएको आर्थिक वर्ष 2082/83 76,000 बढ़ीले सेवा लिएका छन्। अस्पतालका निमित्त कार्यका निर्देशक डाक्टर रामकुमार श्रेष्ठले गएको वर्ष विभिन्न विधामा 76,066 बिरामीले उपचार सेवा लिएको जानकारी दिनुभयो। सबभन्दा बढ़ी बहिरंग सेवा ओपीडीतर्फ 62,565 सेवा लिए। मेडिसिन, सर्जरी, बालरोग, स्त्रीरोग, छालारोग, नाक कान घाँटी आदि बहिरंग सेवा अन्तर्गत पर्दछन्। यस अवधिमा 9,123 बिरामीले आकस्मिक उपचार सेवा पाएका छन्। साथै अन्तरंग सेवातर्फ 1,660 जनाले सेवा लिएको श्रेष्ठले बताउनुभयो। सो सेवा अन्तर्गत जनरल वार्ड आईसीयू पर्दछ। साथै निर्बेलाका बिरामीका लागि 30 जनाले 2,718 पटक हेमोडायलिसिस सेवा लिएको अस्पतालले जनाएको छ। साँझ 7 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोकचौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 065-414-378, इमेल neesukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
6: मोबाइल 98 5 60 55 77।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
12: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
14: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
14: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 60 र 98 4 60 78 0 22।
2: शुक्ला गण्डकी FM 97.6।
16: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
17: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोकसांगीतिक अभिवादन तपाई समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र समय त छ साँझको के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजूद पनि हामीलाई सुनेर साथ चाहिँ दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नै है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। विशेष गरेर कार्यक्रममा आउने गर्दछ हप्ताको पाँच दिन छुट्टै श्रृंखला त छँदै नै छ। आजको श्रृंखला भनेको चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन हो, तर आज चाहिँ मैले मिठा मिठा भाका नै लिएर आएको छु। तिनै भाकाहरू चाहिँ राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। त यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि श्रीमा शिरबन्दी बोलको गीत चाहिँ रहेको छ साजन बोहरा, त्यसै गरी शान्ति श्री परियारको आवाजमा रहेको लय रहेको छ प्रकाश दूतराजको भन्ने शब्द रहेको छ वसन्त विश्वकर्माको। यति बेला भने स्वीकार्नुहोस् यो भाका।

हजुर श्रोता मित्र यति बेला भन्दै तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदैछ यति बेला अर्को भाकालाई म कार्यक्रममा राख्दैछु कि मायाले मेरै हो भन बोलको भाका चाहिँ रहेको छ जसमा आवाज रहेको छ मौसम गुरूङ त्यसै गरी शान्ति श्री परियारको र लय रहेको छ मौसम गुरूङको भन्ने शब्द रहेको छ रथ पुन मगरको र यति बेला भने यो भाका सुन्दै गर्नुहोला है त

हजुर श्रोता मित्र, यति बेला भने कि मायाले मेरै हो भन बोलको यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। हेर्दै नै भाकाहरू राख्दा राख्दै यति बेला भने जानुपर्ने भएको छ छोटो व्यापारिक विश्राममा। विश्राम पछि तपाईँको माझमा म आउने नै छु। विश्राममा जानुभन्दा अगाडि सान नानी बोलको यो गीत राख्दैछु, हरिगिरी विमर्शीको आवाजमा रहेको अनि त्यस्तै गरी वन्दना पाण्डेको आवाज पनि रहेको छ, लय र शब्द हरिगिरी विमर्शीको रहेको छ। यति बेला भने यो भाका स्वीकार्नु छैन।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
5: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856602998 4161568।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
10: साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9846078022।
11: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र समय त छ साँझको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथै दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले, र यो पसल चाहिँ रहेको छ खैरीनिटार ओडा कार्यालयको अघाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल चाहिँ रहेको छ खैरीनिटार ओडा कार्यालयको अघाडि। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। प्रोभाइडर हुनुहुन्छ भक्त बहादुर विश्वकर्मा, गएर चाहिँ सेवा सुविधा लिन चाहिँ सक्नुहुन्छ है। सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत नै राख्दैछु। बर्सुकेको बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ बसन्त थापा, त्यसै गरी निर्मला मगरको, लय रहेको छ बसन्त थापाको भन्ने शब्द रहेको छ नवराज पन्तको। यति बेला भने युवाका स्वीकार्नु सहित

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि बर सुखेको बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै भाकाहरू राख्दा राख्दै अब भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तीनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरे रामराम सुनसाती पसलका प्रोभाइडर भक्त बहादुर रामराम सर्पते हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाई सम्पूर्णको लागि डाँडैको टुनी सम्झिदिए हुने बोलको हर्जुन सापकोटा त्यस्तै गरी शान्ति श्री परियारको आवाजमा रहेको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 98 60 61 268
3: 98 60 60 268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98 460 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 660 86 925, 98 560 34 881 र 98 460 47 580।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175। तपाईँ
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: खानेकुरा पानीहरूको कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो। सकोपछि हामीले अनुमान ल्याउन सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्यो।
4: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक, आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
5: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
8: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। अहिलेसम्म 903 जनाको शव भेटिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 4,247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 जना खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव व्यवस्थापन तथा शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फको नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारको भनाई छ।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सम्बन्धमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनल रेस्क्यू टोली, पुरिएका शव फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। शवको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग सरकारले माग गरेको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपदपछिको आवश्यकता मूल्यांकन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। उहाँले खोज उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।
4: यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले काम तीव्र रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आयोजित सरकारवाला निकायको बैठकमा उहाँले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो।
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा अर्थात फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो। उहाँले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नु पर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पीपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाली, पाटीखर्क हुँदै बोगटीटार अर्थात पार्साङ ल्यामु राजमार्ग रसुवा कालिका स्थान धुन्चेसम्म चार चक्के साना गाड़ी सञ्चालन गरिएको छ।
5: रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवा गढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A र B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ।
4: तनहुँको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका पाँच चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
5: रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229494 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा रोगको जोखिम र सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 0825625601 9858835990 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील, ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4,247 जना सम्पर्कविहीन, विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, पुनर्निर्माणको काम पनि तीव्र पारिने, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनस्थापना लगायतका विषयमा छलफल भएको थियो। यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग गरेको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएका खोज उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो।
4: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न खालका स्वास्थ्य समस्या र संक्रामक रोगको जोखिम उच्च हुन्छ। प्रभावित ठाउँमा मुख्य गरी दिशाजन्य, पानीजन्य र खानाजन्य रोगहरू देखिन सक्छन्। झाडा पखाला अन्य रोगले अवस्था थप जटिल बन्न सक्छ। यसका लागि पूर्व तयारी र बेलैमा सावधानी अपनाउनुपर्ने खाँचो छ। भोटेकोशी बाढ़ीको झण्डै एक हप्ता हुन लाग्यो। यो बाढ़ीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा रोगहरूको सम्भावित जोखिमबारे साथी सम्झना महर्जनले टेको अस्पतालका संक्रामक विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
3: विशेष गरेर बाढ़ी पहिरो आउँदाखेरि विभिन्न प्रकारका रोगहरू फैलन सक्ने सम्भावना रहन्छ र जहाँ चाहिँ स्वच्छ खानेकुरा अथवा यो जुन शौचालयको कुरा छ समस्याहरू त्यो ठाउँमा देखिन सक्ने भएको हुनाले रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। यसमा विशेष गरेर पानीबाट फैलिने खालको रोगहरू त्यो बढी देख्ने सम्भावना हामीले देख्दछौँ र त्यो सँगसँगै अब धेरै मान्छेहरू एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो भने पनि श्वास प्रश्वासबाट खोकेर सार्ने खालको रोगहरू पनि देखिन सक्ने सम्भावना रहन्छ र बाहिर अस्थायी रूपमा हामी बस्नुपर्ने अवस्थामा त अब किराहरूले पनि टोकेर सक्छ अनि किराहरू जस्तो हामीले स्कप टाइपस गराउने खालको जुन किरा छ अथवा अरू विभिन्न प्रकारका किराहरूले टोकेर हुने खालको समस्याहरू पनि देख्न सक्छ। समग्रमा चाहिँ सुरुमा हामीले सम्भवतः पानीजन्य जुन रोगहरू छ संक्रामक रोगहरू त्यसप्रति अझ बढी सुरुतिर चाहिँ सचेत हुनुपर्ने म देख्छु।
15: खानेपानीमा चाहिँ के सावधानी अप्नाउने?
3: अब खानेपानीमा अब त्यो बेलामा प्रदूषित हुने नै भए नै त्यो कारणले गर्दाखेरि अब उद्धारको लागि जाने विभिन्न संघ संस्थाहरू पनि हुन सक्दछ जसले चाहिँ अब पीड़ित हुनुहुन्छ यस्तो खालको अवस्थामा उहाँहरूलाई अब सहयोग गर्ने हेतुले जाने हो। अब उहाँहरूले खानेकुरा र पानीहरू दिनुहुन्छ उहाँहरू चाहिँ अलिकति स्वच्छ र सुरक्षित छ भन्ने खालको चाहिँ त्यो एस्योरेन्स दिनुपर्ने हुन्छ ताकि ढुक्क भएर उहाँले पिउने या खान सक्छ। अनि उहाँहरूको अवस्था छ त्यो अवस्थाले गर्दाखेरि नै आफूले नै अब सम्हाल्न पाइरहेको हुँदैन। त्यस्तो अवस्थामा अब खानेकुरा पानी कहाँ पकाउने अथवा भन्नुहोस् निर्मलकरण गर्ने भन्ने कुराहरू चाहिँ एकदमै अलिक गाह्रो पानीहरू बाँड्छौ दिन्छौ त्यो चाहिँ अलिक बढी सहयोगी संस्थाहरूले ध्यान दिनु पर्यो।
15: अब खानेकुराको यहाँले कुरा गर्नुभयो, अब बाढ़ी पहिरो आएको ठाउँमा पकाएर खाने खुवाउने तत्कालै सम्भव नहुँदाखेरि काँचो खाने अथवा तयारी खानाहरू दिने चलन पनि छ। के सावधानी अप्नाउने, कस्तो खानेकुराहरू चाहिँ खाने खुवाउने व्यवस्था मिलाउने हो?
3: अब यो बेलामा चाहिँ अलिक बाध्यता पनि हुन्छ तत्कालको लागि त्यो खानेकुराहरू त्यो जुन बुझाउने गर्ने छ त्यसमा नै त्यो सुरक्षित हुनु पर्यो भन्ने चाहिँ मुख्यतः हो। अब त्यो बेलामा अलिकति खानेकुरामा म यही खान्छु यो गर्छु भन्नलाई अलिकति गाह्रो हुने भएको हुने इमर्जेन्सी भनौँ न एक प्रकारको स्थिति परिस्थिति सिर्जना हुने भएको हुनाले छिटोभन्दा छिटो उहाँ विस्थापितहरूको व्यवस्थापनमा सम्बन्धित निकायहरूले ध्यान दिन्छ।
15: प्रभावित हुनुहुन्छ ती व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी अप्नाउने?
3: त मैले शौचालय भन्छु किन भन्दाखेरि हामीले अब दिशा पिसाबको व्यवस्थापनमा एकदम ध्यान दिनुपर्ने देख्छु मैले रोगहरू सर्न सक्ने सम्भावना रहन्छ त्यो कारणले गर्दाखेरि उहाँहरूले जुन शौचालयको छ त्यो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। खानेकुराहरूमा पनि सकेसम्म अब हुनु त सबै कुराहरू सम्भव नहुन सक्छ खानेकुरा पनि तपाईँहरू ढुक्क चाहिँ हुनु पर्यो कि यो सुरक्षित छ कि छैन भन्ने कुराहरू छ।
15: विशेष अब यो बेला अप्नाउने सावधानी बुँदागत रूपमा भन्नु पर्दाखेरि चाहिँ के हुन सक्छ?
3: दुई पक्ष छ यहाँ सहयोग गर्ने र स्वयं जो विस्थापित हुनुहुन्छ जो त्यसमा मर्कामा प्रकोपमा हुनुहुन्छ, प्राकृतिक प्रकोपमा पर्नुभएको छ। दुवैले यहाँ सावधानी अवलम्बन पनि मैले देख्छु, समस्यामा पर्नुभएको छ। उहाँले खानेकुरा पानीहरूकोमा कस्तो खालको कहाँबाट आउँदैछ भन्ने कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो। चिन्ता अब घरवासको कुराहरू अथवा परिवारलाई कहाँ के राख्ने भन्ने कुरा पक्कै पनि महत्वपूर्ण हुन्छ पहिला। त्यो सँगसँगै हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्ने म देख्दछु। पानी अथवा जुन खानेकुराहरू आइरहेको छ त्यो कस्तो खालको छ भन्ने कुरामा अलिकति सतर्कता अपनाउनु पर्यो भन्ने लाग्छ मलाई। र सकेसम्म सफा पानी चाहिँ कहीँ न कहीँ व्यवस्थित होस्। मानिसहरू एक ठाउँ बस्दाखेरि अब यो अहिले पछिल्लो समयमा रुगा खोकी पनि एकदम बढ़िरहेको छ, एकअर्कालाई सार्न सक्ने सम्भावना त्यहाँ पनि रह्यो। त्यसले गर्दा त्यो खालको अवस्था पनि उहाँले हेरिदिनु पर्ने हुन्छ। अब जति सकिन्छ त्यो तत्काल इमर्जेन्सी कुरा हो, सबै सकिन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु पर्यो। प्राकृतिक प्रकोपपछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू छ त्यसलाई चाहिँ हामीले तत्काल सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्यो।
4: उहाँ हुनुहुन्थ्यो टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेपछि बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 30 टन भन्दा धेरै खाद्य सामग्री बाढ़ीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। यो खाद्यान्न गाड़ीबाट रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
4: अमेरिकाले गएको बुधबार आएको रसुवाको बाढ़ीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एडभर्टाइजरी जारी गरेको छ। नेपालमा रहेको दूतावासले विशेष गरी रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको हो। दूतावासले रसुवागढ़ी, टिमुरे, स्याफ्रुवेशी क्षेत्र र नेपाल चीन सीमा नाकामा लेभल 4 चेतावनी दिँदै त्यहाँ नजान भनेको हो। बाढ़ीपछि रसुवा क्षेत्रको यातायात र संचार अवरूद्ध भएको, उद्धार कार्य चलिरहेको र थप बाढ़ी पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ।
5: काठमाण्डु जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्णभेरमा सड़क अवरूद्ध भए पनि काठमाण्डु उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल आवश्यक वस्तु अभाव हुने छैन। काठमाण्डु उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमन थाल्ने जनाएको छ।
4: गएको असार 23 गतिको पहिरोको कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। ठूला र मालबाग गाड़ीलाई भने अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 7 सिकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्ता स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्ता झण्डे आधा घण्टा स्यार खोलामा पानी कम बगेको थियो। यो सँगै तल्लो क्षेत्रमा जोखिम कम रहेको तर चनाखो रहन चुम्नुब्री गाउँपालिकाले आग्रह गरेको छ। छेकम्पार वर्षामापन केन्द्रका अनुसार यस वर्ष अहिलेसम्म यहाँ सबैभन्दा धेरै वर्षा हिजो 32.3 मिलिमिटर मापन भएको देखिएको छ। यसै कारण पहिरो गएको हुन सक्ने महाशाखाको प्रारम्भिक अनुमान छ। यसैबीच आज दिउँसो बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सूचक नेप्से घटेकोमा आज 43.8 अंकले घटेर 2513.42 बिन्दुमा झरेको छ। नेप्से भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको हो।
5: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढ़ी पहिरो र डुवान पीड़ितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले रकम सहयोगबारे जानकारी दिनुभएको हो। यसअघि हिजो कांग्रेसले 1,00,00,000 रूपियाँ सहयोग गर्ने जनाएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट दुईवटा तस्विर सार्वजनिक गर्नुभएको छ। उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ। अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलियालाई पक्राउ गरी अमेरिका पुर्याएको थियो। मादुरो दम्पतिलाई लागू औषध ओसार पसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ। यद्यपि मादुरो दम्पतिले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ। उहाँले तस्विरहरू आफ्ना नाति नातिना केटाकेटी र माया गर्ने सबै असल मानिसका लागि सानो उपहार स्वरूप पठाएको उल्लेख गर्नुभएको छ। अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका ती दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याक सुट लगाएको र हातले भिक्टोरी साइन अर्थात शान्तिको संकेत देखाइरहेको देखिन्छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21

0: छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील भइरहेका उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन
1: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन पुनर्निर्माणको काम पनि तीव्र पारिने अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध
0: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम पिउने पानी शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह
1: अमेरिकी राष्ट्रबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत बहराइन 7 विकेटले पराजित
1: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं नमस्कार

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
7: है ब्रिजेस।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
8: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694570056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231811। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: Yamaha।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175.
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला साँझको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560-60554.

0: नमस्कार, साँझ 7 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। पीसुली 3B को सुरूङमा नेपाली सेनाको उद्धार कार्य जारी। रसुवागढ़ी जलविद्युत आयोजना सुरूङभित्र मानिस भेटिएनन्। देवघाटको त्रिशुली नदीमा फेला परेका सब ब्यास 5 को चैनपुर जंगल क्षेत्रमा व्यवस्थापन गरिने। बाढ़ीमा ज्यान गुमाएका 102 मध्ये पोखरामा 87 जनाको पोस्टमार्टम। डीएनए का लागि रगतको नमूना दिन बाढ़ीमा बेपत्ताका परिवारलाई प्रहरीको आग्रह। बाढ़ीमा ज्यान गुमाउनेलाई गण्डकी सरकारले 1,00,000 रूपियाँ दिने। घाइतेलाई उपचारको लागि 50,000। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वार्नेको निर्देशन। सीता निवासमा राष्ट्रपति पौडेल र राज्यसभा सभापति लामिछाने बीच भेटवार्ता। नागडुङ्गा मुगलिन सड़क दशैं अघि खुल्ने सम्भावना न्यून। गत वर्ष जीपी अस्पतालद्वारा 76,000लाई उपचार सेवा। रूपाको हाँस पोखरीमा बस दुर्घटना, 11 जना यात्रु घाइते। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावित 111 MW रसुवागढ़ी जलविद्युत आयोजना सुरूङभित्र मानिस फँसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ। तर बाढ़ी आउँदा सुरूङभित्र ड्यूटीमा रहेका 3 जना कर्मचारी अझै सम्पर्कहीन छन्। सुरूङको अन्तिम भागसम्म पुगेर नेपाली सेना आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको दावी गरिएको छ। खोजीमा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ। तर सुरूङभित्र ड्यूटीमा रहेका 3 कर्मचारीको अवस्था भने अझै अज्ञात छ। यसले उनीहरू बाढ़ीका बेला कहाँ गए भन्ने प्रश्न उठेको छ। सुरूङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दावी र बाढ़ी आउँदा त्यही सुरूङमा ड्यूटीमा रहेका 3 कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोजी उद्धारमा तिनै प्रश्न उठेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली 3B को सुरूङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा भदौ 13 गते चिनिया उद्धार टोली आफ्नो निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली 3B को सुरूङ क्षेत्रमा पुगेको थियो। लगत्तै यो टोलीले माथिल्लो त्रिशुली 3B को सुरूङमा रेकी गरेको थियो। चिनिया उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ 14 गते भने सु चिनिया टोली रसुवाको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्य केन्द्रित भएको थियो। भोटेकोशीको बाढ़ीमा परि 39 देशका कम्तीमा 590 जना विदेशी नागरिकहरू अझैसम्म सम्पर्कविहीन छन्। परराष्ट्र मन्त्रालयका अनुसार 323 जना विदेशी नागरिक उद्धार भइसकेको छ। खोजी तथा उद्धार कार्यमा सरकारले आफूसँग रहेको सबै स्रोत साधन र प्रयासलाई परिचालन गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले खोजी उद्धार राहतका कार्यमा छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी समन्वय समेत भइरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै विदेशी नागरिक अझै बेपत्ता हुनुहुन्छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, मन्त्रालयमा आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिका परिवारसँग समन्वय काम भइरहेको छ। उद्धार कार्यका लागि विदेशी विज्ञ टोलीको सहयोग समेत लिएको उहाँले बताउनुभयो। सुरूङ उद्धार समिति भारतबाट 11 जना, चीनबाट 9 जनाको विशेषज्ञ टोली क्रमशः मैलुङ चिलिमे र स्याफ्रुवेशी तथा अप्पर त्रिशुली 3A मा उद्धारको कार्यमा संलग्न रहेको उहाँले जानकारी दिनुभयो। दक्षिण कोरियाबाट पनि उद्धारको लागि 80 जनशक्ति नेपाल आएको, उनीहरू परिचालित रहेको उहाँले बताउनुभयो। डीएनए विश्लेषणका विशेषज्ञ 18 जना भारतीय फोरेन्सिक विज्ञ पनि आएको उहाँले जानकारी दिनुभयो। प्राकृतिक प्रकोपबाट पीड़ित भएकाको पहिचान, डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन टोली पहिचानको लागि सिंगापुरसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। अमेरिकालाई फ्रिजर, डीएनए परीक्षण किट, चीन तथा सिंगापुरबाट उच्च क्षमताको ड्रोन लगायत आवश्यक गैर खाद्य सामग्री उपलब्धका लागि अनुरोध गरिएको छ। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणको लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्त मध्ये बाबुआमा छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेश ब्लड उपलब्ध गराउन दुई प्रति पासपोर्ट साइजको फोटोसहितको नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको स्पष्ट कपी तुलना तथा पहिचानको लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। देवघाटको त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका पाँचमा रहेको चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ी कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनुभयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकोमा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। व्यवस्थापनको लागि कास्की लगिएका 102 शव मध्ये आइतबार साँझसम्म 15 मात्र हस्तान्तरण भएका छन्। बाँकी 87 शवको पहिचान हुन बाँकी छ। आइतबार साँझसम्म 87 शव पोस्टमार्टम भइसकेको छ। पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका शव गृहमा राखिएका शवहरू लामो समयसम्म राख्न कठिन भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गर्दै गाड्न लागि हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बराले शव व्यवस्थापनको स्थान एकै भइसकेको जनाउँदै पहिचान हुन नसकेका शवहरू व्यवस्थापन गर्न लागि जानकारी दिनुभयो। सोमबार बिहान सर्वदलीय बैठकपछि यसबारे निर्णय गर्ने तयारी छ। लामो समय शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो भयो। पहिचान नभएकालाई दिवारिसी शव व्यवस्थापन समिति निर्देशिका 2078 अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीको विपद सम्बन्धी मार्ग दर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौं उहाँले भन्नुभयो। डीएनएका लागि सबै नमूना लिने र शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिने भएको छ। गाडिएका शवहरूमा ट्याग नम्बर राखिने र भविष्यमा पनि पहिचान गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणको लागि सरकारले काम तीव्र रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार सड़क पुल खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारको लागि तत्काल कार्यदलले काम शुरू गर्ने उल्लेख गर्नुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्षमा पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। कृष्णभीरमा पहिरो गएर राजधानीको मुख्य लाइफलाइन पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सड़क विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ। राजधानी भित्रनेको लागि मुख्य गरी चारवटा विकल्प दिएको छ, जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा कुलेखानी फर्पिङ सड़क रहेका छन्। राजधानीमा आपूर्ति व्यवस्था सहज बनाउन उक्त राजमार्गबाट काठमाडौँमा माल वस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क अवरूद्ध छ। त्रिशुली नदीमा आएको बाढ़ीसँगै कृष्णवीर क्षेत्रमा खसेको ठूलो पहिरो कारण नागडुंगा मुगलिन सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सड़कमा गम्भीर क्षति पुगेकाले सो स्थानबाट सड़क पुनः सञ्चालन गर्ने स्थायी मर्मत तथा पुननिर्माण आवश्यक पर्ने नागडुंगा मुगलिन सड़क योजना पश्चिम खण्डले जनाएको छ। सड़क योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेण्डर प्रक्रिया सहित पुननिर्माणमा लामो समय लाग्न सक्छ। त्यसैले दशैं अघि कृष्णभीरबाटै सड़क सञ्चालनमा आउने सम्भावना निकै कम रहेको उहाँको भनाइ छ। यसअघि पनि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्रको रूपमा पहिचान गरी मर्मतको काम भइरहेको थियो। जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भइसकेको थियो भने होरिजेन्टल एंकरिङको काम भर्खापछि गर्ने तयारी थियो। काम पूर्ण रूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सड़कमा थप क्षति पुर्याएको हो। सड़क तत्काल खुल्ने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारी साधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीहरूले विभिन्न सम्भावित रूटको निरीक्षण गरिरहेका छन्। निरीक्षणपछि छोटो सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रूटका रूपमा अघि बढ़ाइने सड़क आयोजनाले जनाएको छ। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कोषमा रकम जम्मा गर्ने, घाइते भएका प्रदेशका नागरिकलाई उपचारका लागि खर्च दिने, मृतकका परिवारलाई 1 लाख रूपियाँ दिने सहितका निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीव बहादुर शेरचनले जानकारी दिनुभयो। आज बसेको मन्त्री परिषद बैठकले 4 करोड़ रूपियाँ प्रधानमन्त्री विपद कोषमा जम्मा गर्ने निर्णय गरेका छौं। मृतकको परिवारलाई 1 लाख रूपियाँ दिने, बेपत्ता परिवारलाई पनि 1 लाख नै दिने निर्णय गरेका छौं उहाँले भन्नुभयो। मृतकका परिवारलाई 25,000 रूपियाँ काजक्रिया खर्च दिने निर्णय पनि गरेका छौं। त्यस्तै बाढ़ीमा घाइते भएकालाई उपचारका लागि 50,000 रूपियाँ प्रदान गर्ने निर्णय सरकारले गरेको छ। गण्डकी प्रदेश सरकारले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरको पहिरो कारण सड़क मार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्ग मार्फत पोखरा आउनेलाई घरसम्म पुर्याइदिने निर्णय पनि गरेको छ। यसअघि सरकारको तर्फबाट निजी क्षेत्र, संघ संस्था, राजनैतिक दल सबैले एकजुट भएर विपत्तिको सामना गर्न समेत गरेको जनाइएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डण्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 98460-94543।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560-12474।
11: सुन सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965141194, मोबाइल 98560206।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
16: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
17: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
17: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
16: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856935921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थाप हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
21: मोबाइल 9856043952 र 9806656586।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
23: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: अब बाँकी समाचार सुन्नुहोस्। 10 भदौमा रसुवा भोटिकोसी नदीमा आएको विनाशकारी बाढ़ीले नेपाल चीन व्यापारको मुख्य लाइफलाइन मानिने रसुवागढ़ी केरूङ नाका नाम निशाना नरहने गरी बगायो। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्वको मुखैमा अप्रत्याशित बाढ़ीले मुख्य नाका रसुवागढ़ी पूर्ण रूपमा ध्वस्त भएपछि रसुवागढ़ी केरूङ तर्फबाट पैठारी गरिने माल सामान बोकेका कन्टेनर अहिले मुस्ताङ कोरेला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। तर 81 थपेको व्यापारिक चाप धाने पूर्वाधार जनशक्ति र भरपर्दो सड़क सञ्जाल कोरेला नाकामा छैन, जसका कारण चीनबाट सामान आयात गर्दा व्यवसायले चरम शास्ति खेप्नुपर्ने र ढुवानी लागत बढ़दा नेपाली बजारमा महँगी आकाशिने निश्चित छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टको तथ्याङ्क अनुसार आइतबार साँझसम्म चीनबाट सामान बोकेका 66 मालवाहक कन्टेनर मुस्ताङ भित्रिसकेका छन्। जोमसोम चेकपोस्टले कोरेला नाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनर संख्या वृद्धि भइरहेको जनाएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार सामान बोकेका कन्टेनर भन्सार बिन्दुमा आइपुगिसकेका भने छैनन्। मुस्ताङ भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत विदुर चुण्डालका अनुसार डाइभर्ट भएर आउने सामान बाटोमै रहेकाले कोरेला नाकामा ती सामानको भन्सार जाँचमा शुरू भइसकेको छैन। सामान लिन अहिले धमाधम खाली कन्टेनर कोरेलातर्फ गइरहेको उहाँले बताउनुभयो। अहिले भर्खर खाली कन्टेनर मात्रै जाँदै गरेको अवस्था हो, उहाँ उताबाट ड्राइभर भएको गाडी आइपुगेको छैन। प्रमुख भन्सार अधिकृत चुडालले भन्नुभयो, यताबाट खाली कन्टेनरहरू सामान लिन माथि उकालो लागेको अवस्था हो। हामीले पाएको जानकारी अनुसार लगभग 100 खाली कन्टेनर माथि गएका छन्। अन्य विकल्प नभएपछि ड्राइभर भएका सबै सामान यही नाकाबाट आउने र गाडी आइपुगेपछि जाँचपासलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो। तनहुँको दुलीगढ़ामा रहेको लिटिल गार्डन इंग्लिश बोर्डिङ स्कूलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 35,505 रूपियाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक र कर्मचारीबाट संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको निर्देशक उदय पौडेलले जानकारी दिनुभयो। विद्यालयले पुनर्स्थापनाका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रदान गर्दै दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। स्कूलले ज्यान गुमाउनेप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। सोमबार शीतल निवासमा उहाँहरू बीच छलफल भएको हो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको थियो। त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालिन्द शाहसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा बाढ़ी प्रभावित क्षेत्रका विषयमा छलफल भएको थियो। सोही विषयलाई सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपा सचिवालयले जनाएको छ। नेकपा एमाले केन्द्रीय कमिटि बैठक बोलाएको छ। एमालेका पार्टी कार्यालयका सचिव डाक्टर विष्णु अधिकारीका अनुसार आगामी असोज 5-7 गतेसम्म बैठक बस्दैछ। बैठकमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठनको प्रतिवेदनमाथि छलफल हुनेछ। निर्वाचन समीक्षा र पार्टी सुदृढीकरण सम्बन्धी सुझाव संकलन गरेको उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदल गठन गरिएको थियो। कार्यदल संयोजक थापा र महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिएको थियो। कास्कीको रूपा गाउँपालिकामा आज बिहान बस दुर्घटना हुँदा 11 यात्रु घाइते भएका छन्। माझबेसीबाट पोखरातर्फ आउँदै गरेको G218 नम्बरको सार्वजनिक भाडाको बस रूपा गाउँपालिका साथ स्थित हाँस पोखरीको भित्री सड़क खण्डमा चिप्लिएर दुर्घटना भएको हो। बिहान करिब 10 बजेको समयमा भएको उक्त दुर्घटनामा बस सड़कबाट करिब 2 मिटर तल खसेको छ। बसमा चालक सहित 18 सवार रहेकोमा 11 घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ, उनीहरूलाई उपचारका लागि पोखराका विभिन्न अस्पतालमा लगिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेमा रूपा गाउँपालिका 4 बायाँडाना बस्ने 39 वर्षका ठाकुर प्रसाद गुरूङ रहनु भएको छ। समयको शुक्ला गण्डकी नगरपालिका 5 झरौटामा रहेको जीपी कोरेला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट गएको आर्थिक वर्ष 2082-83 76,000 बढ़ीले सेवा लिएका छन्। अस्पतालका निमित्त कार्यका निर्देशक डाक्टर रामकुमार श्रेष्ठले गएको वर्ष विभिन्न विधामा 76,066 बिरामी उपचार सेवा लिएको जानकारी दिनुभयो। सबभन्दा बढ़ी बहिरंग सेवा ओपीडीतर्फ 62,565 सेवा लिए। मेडिसिन, सर्जरी, बालरोग, स्त्रीरोग, छालारोग, नाककान घाँटी आदि बहिरंग सेवा अन्तर्गत पर्दछ। यस अवधिमा 9,123 बिरामीले आकस्मिक उपचार सेवा पाएका छन्। साथै अन्तरंग सेवातर्फ 1,660 जनाले सेवा लिएको श्रेष्ठले बताउनुभयो। सेवा अन्तर्गत जनरल वार्ड आईसीयू पर्दछ। साथै मृगौलाका बिरामीका लागि 30 जनाले 2,718 पटक हिमोडायलिसिस सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालले गत वर्ष मनोपरामर्श सेवा, आँखा परीक्षण, हेमोडायलिसिस, सुरक्षित गर्भपतन, दन्त सेवा, इन्डोस्कोपी, क्षयरोग र एन्टीबायोटिक विरूद्धको प्रतिरोध क्षमता पत्ता लगाउने आधुनिक र द्रुत प्रयोगशाला परीक्षण सेवा लगायत शुरू गरेको छ। अस्पतालमा तनहुँसँगै स्याङ्जा, पाल्पा, नवलपुर, काशी लगायतका जिल्लाबाट उपचारको लागि सेवाग्राही आउने गरेका छन्। शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 43.89 अंकले घटेर 2,513.42 बिन्दुमा झरेको छ। निफ्टी भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको छ। आज 253 कम्पनीको शेयर घटेकोमा 21 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज मैलुङ झोला जलविद्युतको शेयर 15% घटेको छ। बजार उच्च अंकले घटेको दिन उपकार लघुवित्तको शेयर 13% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 3,78,00,00,000 कारोबार भएकोमा आज 347 कम्पनीको 93,22,000 कित्ता शेयर 3,64,00,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका जेठा छोरालाई सुरक्षा खतराको कारण अमेरिकाबाट बाहिर निकालेको छ। इजरायली सुरक्षा निकाय सिन बेटले एक संक्षिप्त वक्तव्य जारी गर्दै याहुर नेतन्याहुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सिन बेटले थप विवरण नखुलाए पनि याहुरमाथि गम्भीर खतरा रहेको जनाएको छ। प्रधानमन्त्री नेतन्याहुले गत हप्ता एक इजरायली टीभी स्टेशनलाई अन्तर्वार्ता दिँदै इरानले उहाँका एक छोराको हत्या गर्ने प्रयास गरेको बताउनु भएको थियो। तर कुन छोराको हत्या प्रयास भएको भनी खुलाउनु भएको थिएन। उहाँका 2 छोरा र 1 छोरी छन्। यार सन् 2023 मायामी सर्नु भएको थियो र इजरायल, गजा, लेबनान, इरानसँग युद्धमा रहेका बेला अधिकांश समय देश बाहिरै बस्नु भएको थियो। उनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। त्रिशुली 3B को सुरुङमा नेपाली सेनाको उद्धार कार्य जारी। रसुवागढ़ी जलविद्युत आयोजना सुरुङभित्र मानिस भेटिएन। देवघाटको त्रिशुली नदीमा फेला परेका सब ब्यास 5 को चैनपुर जंगल क्षेत्रमा व्यवस्थापन गरिने। बारीमा ज्यान गुमाएका 102 मध्ये पोखरामा 87 जनाको पोस्टमार्टम। डीएनएका लागि रगतको नमूना दिन बाढ़ीमा बेपत्ताका परिवारलाई प्रहरीको आग्रह। बाढ़ीमा ज्यान गुमाउनेलाई गण्डकी सरकारले 1,00,000 दिने। घाइतेलाई उपचारको लागि 50,000। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वार्लेको निर्देशन।

0: मतलब 6 मेगाहर्ज।
1: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
2: सूचना कमलघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न 4 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य 8 जना पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
5: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 अल्मुनियम अब युपिभीसी को साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562938 र 98028922938।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
15: किन नयाँ?

0: किन्न पर्यो।
1: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
1: मोबाइल 9855052577।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9866086925, 9560348481 र 9460745080।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
8: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टी। मोबाइल नम्बर 98 560 30 982 र 97 065 20 209।
9: साथ हाम्रो।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एन्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एन्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डन्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 98460 94543।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि,
2: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98562627 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5207। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे त्यहाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
12: दिदी पनि नमजा किन्नु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बेपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 98461 56 58।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068,
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 950, बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नाघेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेसनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लडाकू हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लडाकू समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपियन संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कड़ा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै ईयूका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइदेछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजुद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै शव व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
5: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, उहाँहरूको एउटा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
0: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
5: परिवारमा पनि आमा बुवा छोरा छोरीको नाता फर्स्ट डिग्री उनको, र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
5: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोरा छोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ, र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखोलेको सब हस्तान्तरण गरिन्छ।
0: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंका बीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो।
0: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
0: अनि त्रिशुली 3A र त्रिशुली 3B
2: को हकमा चाहिँ टनल भित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट थानेर, अनि 3B को हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
0: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
6: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट के थान सिलिण्डर भाँडाकुँडा र के थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनु भयो। त्यो ठाउँका मानिसहरूमा बाढीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
0: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
5: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरैतिर भाइरल भयो एउटा, त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा जो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गयो, त्यो घरमा खोज्यो, कहीँ छैन। भनेपछि कहिलेकाहीँ यो विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
7: सामाजिक सञ्जालमा आएको कुरा भयो, अब अर्को चाहिँ जनप्रतिनिधिहरूले स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो बारे के
5: भन्छ? म भन्छु यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ, यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँलाई चाहिँ धन्यवाद, हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो। त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनुभएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने
8: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु भएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
3: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
8: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित जम्मा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
0: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डन्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 9846094543।
7: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस रूम एण्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
8: TVS साथ छ हाम्रो।
9: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
10: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
8: ओमकार।
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ। सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
18: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
17: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: सूचना कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको भदौ 14 गते सम्पन्न 4 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य 8 पदको निर्विरोध भएको र अध्यक्ष र सचिव पदमा निर्विरोध हुन नसकेकोले यही भदौ 19 गते शुक्रबारका दिनको 11 बजेदेखि अपरान्ह 2 बजेसम्म उक्त 2 पदको लागि राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदाताहरूलाई यो समयमा मतदानमा भाग लिन उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: होइन चलिरहेको देखिनु पनि हो।
16: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
19: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143477, मोबाइल 98560443443।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस दुलेगौंडाको फ्री हेयर एण्ड स्किन क्याम्प सम्बन्धी सूचना। यही भदौ 17 गते बुधबार यस इन्टरप्राइजेसमा निशुल्क हेयर एण्ड स्किन क्याम्प हुने भएकाले परामर्श तथा उपचार गरी लाभ लिनुहोला। सेवाहरू छालाको एलर्जी, डन्डीफोर, दाग धब्बा र कपाल झर्ने समस्याको जाँच, अत्याधुनिक मेसिनद्वारा छाला र टाउको छालाको परीक्षण, जाँचपछि आवश्यक क्रिम वा औषधिमा 5% छुटको व्यवस्था। क्याम्प हुने समय बिहान 10 बजेदेखि 2 बजेसम्म। सम्पर्क आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा दुलेगौंडा पोलिक्लिनिकको आडमा। थप जानकारीको लागि मोबाइल नम्बर 98462454543।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98562450834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0565705052। मोबाइल 98562885487।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: कुटी हाँस्नु पनि हो, यस्तो रिपङ्ग चलिरहेको देखिनु पनि हो।
0: पंखा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पंखा?
10: चिसो हावा फाल्ने पंखा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
10: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705620209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना दुर्घटना
18: कला संस्कृति
17: स्थानीय राष्ट्रिय
19: अन्तर्राष्ट्रिय खेलकुद
20: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
21: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार तथा शुभप्रभात। आज मिति विक्रम सम्म 2083 साल भदौ महिनाको 16 गते मंगलबार भाद्र कृष्ण पक्षको चतुर्थी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 1 तारीक सन् 2026 नेपाल सम्म 1146। आज मंगल चौथी व्रत सूर्यदेव बिहान 5:43 हुनेछ भने सूर्यास्त साँझ 6:27 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

बीको सुरुङमा नेपाली सेनाको उद्धार कार्य जारी र स्वागरी जलविद्युत आयोजना सुरुङभित्र मानिस भेटिएन। देवघाटको त्रिशुली नदीमा फेला परेका सब्यास पाँचको चैनपुर जंगल क्षेत्रमा व्यवस्थापन गरिने। बाढ़ीमा ज्यान गुमाएका 102 मध्ये पोखरामा 87 जनाको पोस्टमार्टम। डीएनए का लागि रगतको नमूना दिन बाढ़ीमा बेपत्ताका परिवारहरूलाई प्रहरीको आग्रह। बाढ़ीमा ज्यान गुमाउनेलाई गण्डकी सरकारले 1,00,000 दिने, घाइतेलाई उपचारका लागि 50,000। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। शीतल निवासमा राष्ट्रपति पौडेल र राजसभा सभापति लामिछाने बीच भेटवार्ता। नागडुङ्गा मुगलिन सड़क दशै अघि खुल्ने सम्भावना न्यून। गत वर्ष जेपी अस्पतालद्वारा 96,000 उपचार सेवा। रूपाको हाँस पोखरीमा बस दुर्घटना, 11 यात्रु घाइते।

अब समाचार विस्तारमा सुन्नुहोस्। रसुवाको भोटेको सिनदीमा आएको बाढ़ीपछि प्रभावित 111 मेगावटको रसुवा गढ़ी जलविद्युत आयोजना सुरुङभित्रमा निष्पसेको आशंकामा गरिएको खोजीमा केही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ। तर बाढ़ी आउँदा सुरुङभित्र ड्यूटीमा रहेका 3 कर्मचारी अझै सम्पर्कविहीन छन्। सुरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नदेखिएको दावी गरिएको छ। खोजीमा केही नभेटिएपछि उद्धार टोली धुम्चे फर्किएको छ। तर सुरुङभित्र ड्यूटीमा रहेका 3 कर्मचारीको अवस्था भने अझै अज्ञात छ। यसले उनीहरू बाढ़ीको बेला कहाँ गए भन्ने प्रश्न उठेको छ। सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दावी र बाढ़ी आउँदा त्यहाँ सुरुङमा ड्यूटीमा रहेका 3 कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि प्रश्न उठेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले हिजो पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यी भदौ 13 चिनी आउँदा टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा पुगेको थियो। लगतै यो टोलीले माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनिया उदा टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तु स्थितिबारे जानकारी गराएको थियो। भदौ 14 भने सो चिनिया टोली रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्य केन्द्रित भएको थियो। भोटेकोशीको बाढ़ीमा परि 39 देशका कम्तीमा 590 विदेशी नागरिकहरू अझैसम्म सम्पर्कविहीन छन्। परराष्ट्र मन्त्रालयका अनुसार 323 विदेशी नागरिकको उद्धार भइसकेको छ। खोजी तथा उद्धार कार्यमा सरकारले आफूसँग रहेको सबै स्रोत साधन र प्रयासलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले खोजी उद्धार र राहतका कार्यमा छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी कार्यान्वयन समेत भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उहाँले बताउनु भएको छ। धेरै विदेशी नागरिक अझै बेपत्ता हुनुहुन्छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, मन्त्रालयमा आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिहरूको परिवारसँग समन्वयको काम भइरहेको छ। उद्धार कार्यका लागि विदेशी विज्ञ टोलीको सहयोग समेत लिएको उहाँले बताउनुभयो। सुरुङ उद्धार सम्बन्धी भारतबाट 11 र चीनबाट 9 विशेषज्ञ टोली क्रमशः मैलुङ चिलिमे र स्याप्रुङ बेसी तथा उपरम त्रिशुली 3A मा उद्धारको कार्यमा संलग्न भइरहेको उहाँले जानकारी दिनुभयो। दक्षिण कोरियाबाट पनि उद्धारका लागि दक्ष जनशक्ति नेपाल आएको र उनीहरू परिचालित रहेको उहाँले बताउनुभयो। डीएनए विश्लेषणका विशेषज्ञ 18 भारतीय फरेन्सिक विज्ञ पनि आएको उहाँले जानकारी दिनुभयो। प्राकृतिक प्रकोपबाट पीड़ित भएकाको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन टोली परिचालनका लागि सिंगापुरसँग समन्वय भइरहेको उहाँले बताउनु भएको छ। अमेरिकाबाट फ्रिजर डीएनए परिचालन किट, चीन तथा सिंगापुरबाट उच्च क्षमताका ड्रोन लगायतका आवश्यक गैर खाद्य सामग्री उपलब्धका लागि अनुरोध गरिएको छ। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिहरूसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तहरूको मध्ये बुबा आमा छोरा वा छोरीलाई डीएनए नमूना परीक्षण गराउन आग्रह गरिएको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेस ब्लड उपलब्ध गराउन 2 पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तहरूले सम्बन्धित देशको आधिकारिक फरेन्सिक
कार्यशालामा डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीका अधिकारीको इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। देवघाटको त्रिशुली नदीमा फेला परेको शवहरूको व्यवस्थापन व्यास नगरपालिका पाँचमा रहेको चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेको सिबारीका कारण ज्यान गुमाएका तथा अहिलेसम्ममा पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव स्थापन गर्ने बताउनुभयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकोमा 24 शव पोखराको पठाइएको छ भने 14 शव पुरुष अस्पताल दमौलीमा राखिएको छ। व्यवस्थापनका लागि कास्की लगिएका 102 शव मध्ये आइतबारसम्म 15 शव मात्र हस्तान्तरण भएका छन्। बाँकी 87 शवको पहिचान हुन बाँकी छ। आइतबार सोमबारसम्ममा साँझसम्ममा 87 शवको पोस्टमार्टम भइसकेको छ। पहिचान हुन बाँकी शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका शव गृहमा राखिएका शवहरू लामो समयसम्म राख्न कठिन भएपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गर्दै लागेको हो। काशीका सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालले शव व्यवस्थापनको स्थानीय किन भइसकेको जनाउँदै पहिचान हुन नसकेका शवहरू व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो। सोमबार बिहान सर्वदलीय बैठकपछि यसबारे निर्णय गर्ने तयारी छ। लामो समयसम्म शव राख्दा बिग्रानी भएकाले व्यवस्थापनका लागि अप्ठ्यारो हो। पहिचान नभएकाहरूलाई व्यवहारिक शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2078 अन्तर्राष्ट्रिय रेड क्रस आईसीआरसीको विपद सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौं। उहाँले भन्नुभयो, डीएनएका लागि सबै नमूना लिने र शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिने भएको छ। गाडिएका शवहरूमा ट्याग नम्बर राखिने र भविष्यमा पनि पहिचान गर्न सकिने व्यवस्था मिलाइएको छ। अर्थमन्त्री डाक्टर सोरी मुवाक्लेले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणका लागि सरकारले काम तीव्र रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा हिजो आयोजित सरकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन 5 छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार सड़क पुल खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम गर्ने उल्लेख गर्नुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। कृष्णवीरमा पहिरो गएर राजधानीको मुख्य लाइफ लाइन पृथ्वीराज मार्ग अवरूद्ध भएपछि सड़क विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ। राजधानीभित्र नको लागि मुख्य चार गरी चारवटा वैकल्पिक दिइएको छ, जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौडा कुलेखानी फर्पिङ सड़क रहेका छन्। राजधानीमा आपूर्ति सहज बनाउन उक्त राजमार्गबाट काठमाडौँ मालवस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण कृष्णवीरमा त्रिशुली नदीले कटान गर्दा सड़क अवरूद्ध छ। त्रिशुली नदीमा आएको बाढ़ीसँगै कृष्णवीर क्षेत्रमा फसिएको ठूलो पहिरोका कारण नागढुङ्गा मुगलिन सड़क खण्ड तत्काल सञ्चालनमा आउन कठिन देखिएको छ। नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सड़कमा गम्भीर क्षति पुगेकाले सोही स्थानबाट सड़क पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुननिर्माण आवश्यक पर्ने नागढुङ्गा मुगलुन सड़क योजना पश्चिम खण्डले जनाएको छ। सड़क आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेण्डर प्रक्रिया सहित पुननिर्माणमा लामो समय लाग्न सक्छ। त्यसैले दशैं अघि कृष्णवीरबाटै सड़क सञ्चालनमा आउने सम्भावना निकै कम रहेको उहाँले बताउनुभयो। यसअघि पनि कृष्णवीरलाई पहिरोको जोखिम क्षेत्रका रूपमा पहिचान गरी मर्मतको काम भइरहेको थियो। जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भइसकेको थियो भने होरिजन्टल र एकाइरिङको काम
बर्खापछि गर्ने तयारी थियो। काम पूर्ण रूपमा सम्पन्न नहुँदै आएको ठूलो बाढ़ी पहिरोले सड़कमा थप क्षति पुर्याएको। सड़क तत्काल खुल्ने अवस्था नरहेपछि यात्रुता मालवाहक सवारी सदनको आगमनमा सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीहरूले विभिन्न सम्भावित रूटको निरीक्षण गरिरहेका छन्। निरीक्षणपछि छिटो सुरक्षित र व्यवहारिक मार्गलाई वैकल्पिक रूपमा अघि बढ़ाइने सड़क योजनाले जनाएको छ। भदौ 10 रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नेपाल चीन व्यापारको मुख्य लाइफ लाइन मानिने रसुवागढ़ी केरुङनाका नाम निशाना नरहने गरी बगायो। दशैं तिहार र छ जस्ता ठूला चाडपर्वको मुखैमा अप्रत्याशित बाढ़ीले मुख्य नाका रसुवागढ़ी पूर्ण रूपमा ध्वस्त भएपछि रसुवागढ़ी केरुङ तर्फबाट पैठारी गरी नेपाल सामानहरू बोकेका कन्टेनरहरू अहिले मुस्ताङको रोला नाका हुँदै डाइभर्ट हुन थालेका छन्। तर एकासी थपिएको यो व्यापारिक चाप धान्न पूर्वाधार गर्न सक्ति र भरपर्दो सड़क सञ्चाल कोरोना नाकामा छैन, जसका कारण चीनबाट सामान आयात गर्दा व्यवसायीले चरम शास्ति खेप्नु पर्ने र ढुवानी लागत बढ़दा नेपाली बजारमा महँगी आकर्षण निश्चित छ। रसुवागढ़ीबाट पैठारी हुने मालवस्तु कोरोलातर्फ मोड़िएपछि मुस्ताङमा ठूलो मालवाहक गाड़ीको चाप हट्दै बढ़न थालेको छ। सशस्त्र प्रहरीको जुमसुङ चेकपोस्टको तथ्याङ्क अनुसार आइतबार साँझसम्ममा चीनबाट सामान बोकेका 66 मालवाहक कन्टेनरहरू मुस्ताङ भित्रिसकेका छन्। जोमसोम चेकपोस्टले कोरोला नाकातर्फ मालवस्तु पैठारी गर्ने र कन्टेनर संख्या वृद्धि भइरहेको जनाएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार सामान बोकेका कन्टेनर भन्सार र बिन्दुमा आइपुगिसकेका भने छैनन्। मुस्ताङ भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत विदुर जोडालका अनुसार डाइभर्ट भएर आउने सामान बाटैमा रहेकाले कोरोला नाकामाथि सामानको भन्सार जाँचपास शुरू भइसकेको छैन। सामान लिन अहिले धमाधम खाली कन्टेनर कोरोलातर्फ भइरहेको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कोषमा रकम जम्मा गर्ने घाइते भएका प्रदेशका नागरिकहरूलाई उपचारका लागि खर्च दिने मृतकका परिवारलाई 1,00,000 रूपियाँ दिने सहितका निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनले जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठकले 4 करोड़ रूपियाँ प्रधानमन्त्री विपद कोषमा जम्मा गर्ने निर्णय गरेका छौ। मृतकको परिवारलाई 1,00,000 रूपियाँ दिने, बेपत्ता परिवारलाई पनि 1,00,000 दिने निर्णय गरेका छौं। उहाँले भन्नुभयो मृतकका परिवारलाई 25,000 रूपियाँ काजक्रिया खर्च दिने निर्णय गरेका छौं। त्यस्तै बाढ़ीमा घाइते भएकाहरूलाई उपचारका लागि 50,000 रूपियाँ प्रदान गर्ने निर्णय सरकारले गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरको पहिरोका कारण सड़क मार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्ग मार्फत पोखरा आउनेलाई घरसम्म पुर्याइदिने निर्णय पनि गरेको छ। शेरचन्दले सरकारको तर्फबाट निजी क्षेत्र संघ संस्था राजनैतिक दल सबैले एकजुट भएर विपत्तिको सामना गर्छ

0: उदय पौडेलले जानकारी दिनुभयो। विद्यालयले पुनस्थापनाका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गरिएको हो। स्कूलको ज्यान जोगाउनेहरूप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। सोमबार शीतल निवासमा उहाँहरूबीच छलफल भएको हो। भोटेको सी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिहरूबारे राष्ट्रपति सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको थियो। त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालिन शाहसँग भेटवार्ता गर्नुभएको थियो। यो भेटमा बाढ़ी प्रभावित क्षेत्रका विषयहरूमा छलफल भएको थियो। सोही विषयलाई सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राजसभा सचिवालयले जनाएको छ। नेकपा एमाले केन्द्रीय कमिटी बैठक बोलाएको छ। नेकपा एमालेका पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार आगामी असोज 5 देखि 7 गतेसम्म बैठक बस्नेछ। बैठकमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठनको प्रतिवेदनमाथि छलफल हुनेछ। निर्वाचन समीक्षा र पार्टी सुदृढीकरण सम्बन्धी सुझाव संकलन गरेको उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदल गठन गरिएको थियो। कार्यदल संयोजक थापा र महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिइएको छ। काठमाडौँ रूपा गाउँपालिकामा सोमबार बिहान बस दुर्घटना हुँदा 11 जना यात्रु घाइते भएका छन्। माझ बेसीबाट पोखरातर्फ आउँदै गरेको G2X17 नम्बरको सार्वजनिक भाडाको बस रूपा गाउँपालिका 7 स्थित हाँसपोखरीको भित्री सड़क खण्डमा चिप्लिएर दुर्घटना भएको हो। बिहान करिब 10 बजेको समयमा भएको उक्त दुर्घटनामा बस सड़कबाट करिब 2 मिटर तल खसेको छ। बसमा चालक सहित 18 जना सवार भएकोमा 11 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त र सामान्य रहेको छ। उनीहरूलाई उपचारका लागि पोखराको अस्पतालमा ल्याइएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपा गाउँपालिका 4 बाया डाँडा बस्ने 39 वर्षीय ठाकुर प्रसाद गुरूङ रहेका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 हरौटामा रहेको जीपी कोइराला राष्ट्रिय सशस्त्र उपचार केन्द्रबाट गएको आर्थिक वर्ष 2082-83 76,000 बढ़ीले सेवा लिएका छन्। अस्पतालका नियमित कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले गएको वर्ष विभिन्न विधामा 76,066 बिरामीले उपचार सेवा लिएको जानकारी दिनुभयो। सबैभन्दा बढ़ी बहिरंगी सेवा ओपीडीतर्फ 65,535 जनाले सेवा लिएका छन्। मेडिसिन, सर्जरी, बालरोग, स्त्रीरोग, छालारोग, नाक, कान, घाँटी आदि रंगी सेवा अन्तर्गत पर्दछ। यस अवधिमा 9,123 बिरामीले आकस्मिक उपचार सेवा पाएका छन्। साथै अन्तरंग सेवातर्फ 1,660 जनाले सेवा लिएको श्रेष्ठले बताउनुभयो। सो सेवा अन्तर्गत जनरल वार्ड र आईसीयू पर्दछ। साथै मिर्गौलाका बिरामीका लागि 30 जनाले 2,718 पटक हेमोडायलोसिस सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालले गत वर्ष मनो परामर्श सेवा, आँखा परीक्षण, हेमोडायलोसिस, सुरक्षित गर्भपतन, दन्त सेवा, इन्डोस्कोपी, क्षयरोग र एन्टीबायोटिक विरूद्धको प्रतिरोधक क्षमता पत्ता लगाउने आधुनिक र द्रुत प्रयोगशाला परीक्षण सेवा लगायत शुरू गरेको छ। अस्पतालमा तनहुँसँगै स्याङ्जा, पाल्पा, नवलपुर, कास्की लगायतका जिल्लाबाट उपचारका लागि आउने गरेका छन्। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ।

0: पीटी आईएलटीएस टोफल का कक्षा अनुभवी मार्गदर्शन को साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजीलैंड दुबई यूरोपियन देशहरूमा अध्ययन को लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
2: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
3: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
5: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
6: ओइ वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779787
3: कता हिँडेको आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
3: लौ तलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463231 चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
3: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
1: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
3: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
1: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162561187
11: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
12: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
11: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
12: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि